देशका विभिन्न 11 जिल्लामा फैलिएको घातक पंक्षी रोग बर्ड फ्लू 7 वटा जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार नवलपरासी, चितवन, झापा, मोरङ, सुनसरी, महोत्तरी 12मा संक्रमण नियन्त्रणमा आएको हो। यद्यपि काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने यो रोग अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखेको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली सञ्चालन गरेको छ र उक्त टोलीले संक्रमित क्षेत्रमा पंक्षी अण्डा, दाना तथा पंक्षीजन्य अन्य सामग्रीहरू नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले जानकारी गराउनु भएको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसार पसार गरिएका पंक्षीहरू समेत बरामद गरी नष्ट गरेको बताइएको छ। हालकै जिल्लामा अवस्था सामान्य बन्दै गएपछि पंक्षीको ओसार पसारमा गरिएको कडाईलाई केही खुकुलो बनाइएको पनि विभागले जनाएको छ। राजनीतिक रूपमा सार्वजनिक पदमा नियुक्त हुने सबै व्यक्तिले अनिवार्य रूपमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएको छ। यसअघि सार्वजनिक पदमा नियुक्त हुने व्यक्तिले सम्बन्धित निकायमा मात्र सम्पत्ति विवरण बुझाए पनि हुने व्यवस्था थियो, तर सरकारले हालै जारी गरेको राष्ट्रिय सदाचार नीति 2083ले भने सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको हो। यो प्रावधान राजनीतिक दलका तर्फबाट सार्वजनिक पदमा रहने सांसद मन्त्रीहरूदेखि सबै नियुक्ति लिनेहरूका हकमा आकर्षित हुन्छ। सार्वजनिक जीवनमा पारदर्शिता, जवाफदेहिता र सुशासनलाई संस्थागत गर्ने उद्देश्यले सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्थालाई प्रमुख प्राथमिकतामा राखेको हो। नीति अनुसार वित्तीय पारदर्शिता कायम गर्न सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ। निर्णय प्रक्रियामा स्वार्थको द्वन्द देखिएमा यसको अग्रिम लिखित खुलासा गर्नुपर्ने र स्वार्थ बाझिने बैठक वा निर्णय प्रक्रियाबाट अलग रहनुपर्ने व्यवस्था पनि नीतिमा रहेको छ। त्यस्तै सरकारले सार्वजनिक क्षेत्रमा नैतिक आचरण सुदृढ़ बनाउन यस्तो अवस्था गरिएको जनाएको हो। राष्ट्रिय सदाचार नीतिले सार्वजनिक क्षेत्र मात्र होइन नागरिक, निजी क्षेत्र, संचार माध्यम र कूटनीतिक नियोगका लागि समेत आचरणका स्पष्ट मापदण्ड तय गरेको छ। संयुक्त अरब इमिरेट्स यूएई सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। ईद अल अधा 2026 का अवसरमा यूएई सरकारले यी नेपालीलाई माफ दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफीप्रति सरकारले कृतज्ञता समेत व्यक्त गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,194 जना विद्यार्थी सहभागी भएकोमा 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। जीपीए अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 देखि 2.80 प्राप्त गरेका छन्। बोर्डले नतिजा वेबसाइट तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे पुनर्योगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1 देखि 9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। बिना दर्ताका शैक्षिक कन्सल्टेन्सीहरूले गैर कानूनी काम गर्ने क्रम बढेपछि सरकारले कार्यवाही थालेको छ। त्यस्ता संस्थाहरूले ठगी गरेको उजुरीपछि प्रहरीले छापामार हालसम्म 54 व्यवसायी विरूद्ध मुद्दा दायर गरेको हो। शिक्षा मन्त्रालयले पनि निर्देशिका संशोधन गरी कडाई गर्न थालेको छ। देशभर 545 शैक्षिक कन्सल्टेन्सी अवैध रूपमा सञ्चालनमा रहेको सरकारी तथ्याङ्क रहेको छ। बिना दर्ताका शैक्षिक कन्सल्टेन्सीहरूले गैर कानूनी काम गर्ने क्रम बढ़दै गएपछि सरकारले कडाई गर्न थालेको हो। यी संस्थाको मुख्य काम उच्च शिक्षा अध्ययनका लागि विदेशी नै विद्यार्थीलाई शैक्षिक परामर्श दिने, पूर्व तयारी, भाषा, शिक्षा लगायत सेवा र सहजीकरण गर्नु रहेको छ। लामो समयदेखि स्वदेशमै बसेर पनि नागरिकताविहीन सुस्तावासीले काठमाडौँ केन्द्रित आन्दोलन बिसाएर आफ्नो क्षेत्र निर्धारण गरेका छन् र नागरिकता र लाल पूर्जाको माग तथा सीमा अतिक्रमण रोक्न सरकारको ध्यान आकर्षण गराउन काठमाडौँ पुगेका उनीहरूले प्रधानमन्त्रीलाई भेट्न नपाए पनि गृहमन्त्रीलाई भेटेर आफ्ना पीड़ा सुनाएर गाउँ फर्किएका हुन्। अन्य विवाद तत्काल समाधान नभए पनि नागरिकताको विषय छिटो सल्टिने गृह मन्त्रालयको आश्वासनपछि उनीहरूमा आशा पलाएको हो।

बचाउ अभियानका अनुसार अहिले सुस्तामा उमेर पुगेका 800 स्थानीय नेपाली नागरिकताबाट वञ्चित रहेका छन्। नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनु परेको उनीहरूको गुनासो रहेको छ। काठमाडौँबाट गाउँ फर्किए लगत्तै गृह मन्त्रालयको निर्देशन कार्यान्वयनमा विषयमा सोमबार जिल्ला प्रशासन कार्यालयमा छलफल भएपछि उनीहरूमा थप उत्साह थपिएको हो। सुस्ता बचाउ आन्दोलनका प्रवक्ता रविन्द्र जैसवालले काठमाडौँ गएको टोली फर्किएपछि नागरिकताको विषयमा छलफल भएको जनाउनु भएको छ। जैसवालका अनुसार गृहको परिपत्र अनुसार अब वडा पालिका जिल्ला प्रशासन र सुरक्षा निकायका प्रतिनिधि बसेर स्थानीयको वास्तविक तथ्याङ्क निकाल्ने सहमति भएको छ। गोर्खा सधैँ बन्द रहने उत्तरी गोर्खा र तिब्बती बीचको नाका आउँदो शुक्रबारदेखि खुल्ने भएको छ। चमन नुब्री गाउँपालिका वडा नम्बर 1 रहेको रुइला नाका र वडा नम्बर 7 रहेको डुइला नाका आउँदो शुक्रबारदेखि खुल्ने त्यहाँका जनप्रतिनिधिहरूले जानकारी गराएका छन्। ती नाकाहरू चिनिया सरकारले वर्षमा एकफेर एकतर्फी रूपमा खुलाउँछन्। एक महिनादेखि 3 महिनासम्म सीमित समयका लागि खोलेर एकतर्फी रूपमै बन्द गर्ने वडाध्यक्षहरूको भनाइ छ। उनीहरूले सूचना गरेर खुलाउँछन् र उनीहरूले नै बन्द गर्छन्। वडा नम्बर 1 का वडाध्यक्ष कर्मा खेमाङ लामाले भन्नुभएको छ, यो सिजनका लागि भने आउँदो शुक्रबारदेखि खुलाउने भनेर खबर पठाएका छन्। सीमा खुलेपछि तिब्बती बजार जान गाउँलेहरूले बोर्डर पास नवीकरण गरेर बसिरहेका छन्। फिफा विश्वकप 2026 अन्तिम 16 अन्तर्गतको अन्तिम खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 पराजित गर्दै ऐतिहासिक जीत दर्ता गरेको छ। क्यानाडाको भ्यानकुभर स्थित बीसी प्लेस स्टेडियममा हिजो आज बिहान सम्पन्न खेलको निर्धारित 90 मिनट र थपिएको 30 मिनटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि अन्तिम निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो। पेनाल्टी सुटआउटमा स्विजरल्याण्डका गोलरक्षक गोर कोबेल नायक बन्नुभएको छ। उहाँले कोलम्बियाका कुचो हर्नान्डेजको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई अग्रता दिलाउनु भएको थियो। कोलम्बियाका डाभिन्सन सान्चेजको प्रहार पनि विफल भएको थियो। स्विजरल्याण्डका लागि कप्तान ग्रानिट झाका त्यस्तै जेकी मदौनी र सेड्रिक इटेनले गोल गरे भने म्यानुएल अकान्जीको प्रहार लक्ष्यभन्दा बाहिर रहेको थियो। अन्तत रुबेन भार्गासले निर्णायक पेनाल्टीलाई गोलमा परिणत गर्दै स्विजरल्याण्डको जीत सुनिश्चित गरेका हुन्। यही खबरसँगै हामी हाल खबरको अन्त्यमा आइपुगेका छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक पुनः एकपटक। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खाँड दोषी ठहर। संघीय संसदको दुवै सदनबाट बजेट पारित। राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक निजी क्षेत्रको कर्जा 11% बढ़ाउने लक्ष्य। प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष बीच भेटवार्ता। सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन रहेको प्रधानमन्त्रीको भनाई। 11 जिल्लामा फैलिएको बर्ड फ्लू, 7 जिल्लामा नियन्त्रण। काठमाडौँ उपत्यका र काभ्रेमा अझै जोखिम। सार्वजनिक पदमा नियुक्ति लिने व्यक्तिले पनि अब सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने। यूएईले दियो 111 जना नेपाली कैदी बन्दीलाई आम माफी। एससी ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक, झण्डै 65% उत्तीर्ण। बिना दर्ताका शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई। वैदेशिक रोजगारीमा पठाएर ठगी गरेको उजुरीपछि 54 जना विरूद्ध मुद्दा। लुम्बिनी र मध्य प्रदेशमा अपेक्षा अनुसार वर्षा हुन सकेन। नागरिकता पाउने आशामा राजधानी केन्द्रित आन्दोलन गरेर गाउँ फर्किए सुस्तावासी। शुक्रबारदेखि तिब्बती नाका रुइला र डुइला खुल्ने। पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध। स्विजरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश। हवस् त, यिनै खबर शीर्षकसँगै बिहान 5:40 को हाल खबर सकियो। सूचना, सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 24 गते बुधबार, जुलाई 8 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय राईमा झिर खाँड सहित 16 दोषी ठहर, 29 असारमा सजाय सुनाइने। संविधान संशोधनको बहस पत्रमा नेकपा सहित चार दलले हस्ताक्षर नगर्ने।
1: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको अनुमान। सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने। व्यक्ति व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालिन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै।
0: सरकारले सुकुम्बासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेता। 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आयो। कतारमा विदेशी कामदारले शर्त सहित हड़ताल गर्न पाउने।
1: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा। राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व गर्न आग्रह। हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण, फेरि तनाव बढ़दै।
0: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुंगो। स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा। अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय रायमाझी र खाँड सहित 16 दोषी ठहरको प्रसंग।
1: लाखौं असुलेर नेपालीलाई भूटानी शरणार्थी बनाई अमेरिका पठाउन खोजेको बहुचर्चित ठगी धन्दामा दुई पूर्व मन्त्री सहित 16 जना दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतले हिजो मुद्दाको फैसला सुनाउँदै पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व ऊर्जा मन्त्री टोपबहादुर रायमाझी सहितलाई दोषी ठहर गरेको छ। उहाँहरूलाई सजाय सुनाउन 29 असारका लागि पेशी तोकिएको छ। रायमाझी अभियुक्तकै रूपमा दोषी हुनुभएको छ भने खाँड मतियार ठहर हुनुभएको छ। त्यस्तै पूर्व सांसद आङतावा शेर्पा, तत्कालीन गृह सचिव टिक नारायण पाण्डे, पूर्व गृहमन्त्री राम बहादुर थापाका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राई, शरणार्थी नेता टेकनाथ रिजाल, बिचौलिया समूहका केशव दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मा, सागर राई, गोविन्द चौधरी, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन र निरञ्जन खरेल दोषी ठहर हुनुभएको छ। कुल 31 प्रतिवादी रहेकोमा पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक सहित 7 जनाले भने सफाई पाएका छन्, जसमा रामशरण केसी, टंक बहादुर गुरूङ, लक्ष्मी महर्जन, केशव थापा र आशिष बुढाथोकी रहेका छन्। बाँकी 8 प्रतिवादी फरार रहेकाले उनीहरूको हकमा मुल्तवीमा राखिएको छ। प्रतिवादीहरू अशोक पोखरेल, धीरेन राई, दीपा हुमागाई, नीरज राई, राजेश अर्याल, मोहन राज राई, विनिता सामदेन लिम्बु र सुनिल बुढाथोकी हालसम्म पनि फरार रहेका छन् भने अदालतमा उपस्थित हुन सकेका छैनन्। ठगी लिखित कृत्य राज्य विरूद्ध र संगठित अपराध ठगी अपराध गरी चार कसूरको यो मुद्दा हेर्दा हेर्दैमा राखेर सुनाई भएको 20 दिन न्यायाधीश तीज बहादुर खटकाको इजलासले फैसला सुना सजाय निर्धारणका लागि भने 29 असारका लागि पेशी तोकिएको छ। त्यसअघि नै सजाय पूर्वको प्रतिवेदन पेश गर्न आदेशमा भनिएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुर्याएको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो। तर बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका विपक्षी दलका प्रतिनिधि कार्यदल छोडेको पत्र बुझाएर बाहिरिएका छन्। उनीहरूले कार्यदलको पहिलो बैठकदेखि आफ्नो पार्टीका तर्फबाट औपचारिक रूपमा निरन्तर सहभागी हुँदै आए आफ्ना राय सुझाव पेश गर्दै आएका थिए। कार्यदलले विभिन्न सरकारवालासँग छलफल गर्दा समेत ती दलहरूको सहभागिता थियो। बहसमा 83 दिनसम्म सहभागी भएपछि अचानक कार्यदललाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी जसपा, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र राजमोले सामूहिक रूपमा पत्र पठाउँदै आफूहरू दलका तर्फबाट कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी सोमबार गराएका थिए। उनीहरूले कार्यदलले शुरू गरेको बहस प्रक्रियालाई नै खारेज गर्नुपर्ने माग गरेका छन्। तर कार्यदलका संयोजक शाहका अनुसार कार्यदल गठनको 83 दिनसम्म बहसपत्र तयार पार्ने विषयलाई लिएर उनीहरूले कुनै पनि विरोध गरेका थिएनन् र यस विषयमा चर्चा समेत भएको थिएन। प्रतिवेदन तयार पार्ने अन्तिम समयमा आएर विरोध गर्नुको पछाडि कार्यदललाई असफल बनाउने रणनीति रहेको उहाँको भनाइ छ। नेकपा, लोसपा र जसपाले कार्यदलले बहसपत्र तयार पार्दा संविधानको प्रस्तावना र आधारभूत मूल्य मान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन कुन विषयमा के कति कारणले संविधान संशोधन गर्नुपर्ने हो त्यो खुलाउनुपर्ने माग गरेको थियो। तर संविधानले नै संविधानका आधारभूत मूल्य मान्यता तोकिदिएको र कार्यदलका संयोजकले पटक पटक संविधान संशोधनका लागि बहसपत्र तयार गर्दा संविधानका आधारभूत मूल्य मान्यतालाई नचलाउने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए। सोही विषयलाई उठाएर अनावश्यक चर्चामा आउन खोजेको र संविधान संशोधनका लागि बहसपत्र तयार पार्नुपर्ने महत्वपूर्ण समयमा नै गैर जिम्मेवारीपन प्रस्तुत गरेको कार्यदलका सदस्य तथा सांसद मोहनलाल आचार्यले बताउनुभयो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री शाहले आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका व्यावसायिक संस्थाहरूका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेका अनुसार निजी क्षेत्रले लामो समयदेखि सरकारसँग संवादको माग गर्दै आएको छ। सोही अनुसार प्रधानमन्त्रीसँग छलफलको समय तय भएको हो। भेटमा निजी क्षेत्रका समस्या, लगानीको वातावरण, अर्थतन्त्र चलायमान बनाउने उपाय र सरकार निजी क्षेत्र बीचको सहकार्य बारेमा छलफल हुने समेत बताइएको छ।
0: देशका 11 जिल्लामा फैलिएको बर्ड फ्लू 7 जिल्लामा नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे पलाञ्चोकमा भने अझै पनि नियन्त्रण बाहिर छ। विभागले निगरानी जारी राखेको सीआईएनसँग कुरा गर्दै पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायले बताउनुभयो। विभागले संक्रमित पंक्षी, अण्डा र दाना नष्ट गरी रोग फैलिन नदिन काम गरिरहेको समेत उहाँको
1: सरकारले खानाको व्यवस्था नगरेपछि भक्तपुरको खरीपाट स्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका सुकुम्बासीहरू आन्दोलित बनेका छन्। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष पवन गुरूङका अनुसार हिजो बिहान सोमबार बिहानसम्म मात्रै खाना उपलब्ध गराइएको थियो। त्यसपछि खाना नपाएपछि सुकुम्बासीले विरोध जनाएका थिए। गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाइएपछि उनीहरूलाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। खरीपाटी केन्द्रमा हाल 900 परिवारका 207 जना बसिरहेका छन्। असार 24 गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिइसकेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी श्रेष्ठले बताउनु भएको छ। देशका विभिन्न उहाँले होल्डिङ सेन्टरमा बसेकालाई सरकारले रकम उपलब्ध गराइसकेकाले तत्काल छोड्न समेत निर्देशन दिएको बताउनु भएको हो।
0: नेपाल राष्ट्र बैंकले आगामी महिनादेखि महँगी दर घट्ने अनुमान गरेको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर विश्वनाथ पौडेलले बाहिरी कारणले केही समय मूल्य वृद्धि बढ़े पनि अब अवस्था सुधार हुने अपेक्षा गरिएको बताउनुभयो। राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा मुद्रास्फीति 5.5% कायम रहने लक्ष्य लिएको छ। यदि मूल्य वृद्धिमा थप दबावदेखि आवश्यक मौद्रिक उपाय अपनाइने पनि बैंकले जनाएको छ। त्यसै गरी आर्थिक स्थायित्वमा चुनौती देखिए मौद्रिक नीतिको पुनरावलोकन गरिने र आवश्यकता अनुसार ब्याज दर करिडोरलाई थप व्यवस्थित बनाइने राष्ट्र ब्याङ्कले जनाएको छ। यस्तै राष्ट्र ब्याङ्कले अब डिजिटल माध्यमबाट व्यक्ति व्यक्तिबीच हुने ऋण कारोबारलाई व्यवस्थित गर्न फेरि अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति अनुसार व्यक्तिगत रेटिङका आधारमा यस्तो ऋण प्रणालीको सम्भाव्यता, नियामकीय व्यवस्था र कार्यान्वयनका विषयमा अध्ययन गरिनेछ। यस अध्ययनको उद्देश्य डिजिटल माध्यमबाट हुने ऋण कारोबारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउनु रहेको गवर्नर पौडेलले बताउनुभयो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत।
3: वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन। अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ।
0: व्यक्ति व्यक्तिबीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै कतारमा विदेशी कामदारले शर्त सहित हड़ताल गर्न पाउने लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
5: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
6: 5 बिहान उठेर भरे 10 राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
7: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
8: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
7: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
7: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
11: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
12: प्रोपाइटर मधुमाया जीसी पढे होइन, प्रोपाइटर बनेछु। हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
7: हरेक 15 शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
8: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: कान्तिपुरको भित्रपृष्ठमा प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष काण्ड बीच भेट, 4 वर्षभित्र नेपाललाई थप 2.40 अर्ब डलर ऋण सहयोग शीर्षकमा खबर प्रकाशित छ भने, कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार शीर्षकमा होम कार्कीले खबर लेख्नु भएको छ। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्तसहितको कानूनी हड़ताल गर्ने अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्य दिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले 2004 श्रम कानून संशोधन गरी 2026 कानून नम्बर 9 जारी गरेर श्रमिकको हक हित हुने गरी यस्तो व्यवस्था लागू गरेको हो। त्यस्तै द्रुत मार्गको शुरू बिन्दु थाँती राखेर फर्सेडोल डुकु छापमा पुल बनाउन डीपीआर संशोधन गरिँदै शीर्षकमा विमल खतिवडाले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा सम्बन्ध विच्छेद आमा बुवाको बिछोट सन्तानलाई चोट शीर्षकमा आरती पौडेलले खबर लेख्नु भएको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा 23 दिनपछि टेबुल भयो सुदूरपश्चिमको बजेट छलफल अझै अनिश्चित शीर्षकमा खबर प्रकाशित छ भने मनसूनका 20 दिन वर्षा 82.5% मात्रै कोशी र गण्डकी बाहेकका प्रदेशमा कम वर्षा मधेसमा खडेरी शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार बाहिर कोठा नपाए सुकुम्बासी हैरान शीर्षकमा पनि खबर प्रकाशित छ भने बालुवा गिट्टी ठेकामा 3,36,00,000 हिनामिना गढ़ीमाईका मेयर कर्मचारी र ठेकदार विरूद्ध भ्रष्टाचार मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा स्वरोजगार बन्दै रौता माईका महिला शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै सार्वजनिक स्थलमा यौन दुर्व्यवहार 11 महिनामा 11 जना विरूद्ध मुद्दा दर्ता अधिकांश मिलापत्रमै टुंग्याइन्छ शीर्षकमा भित्र पृष्ठमा पनि खबर प्रकाशित छ। त्यस्तै चुनदेवीका कांग्रेस इतर पक्षको बैठक संस्थापनसँग खुट्टा नकमाउन नेताहरूलाई दबाव शीर्षकमा पनि खबर प्रकाशित छ।
0: गोर्खापत्रको भित्री पृष्ठमा होटल अनगमनमा गृहमन्त्री शीर्षकमा सर्लाहीबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका गृह संचार तथा कानून मन्त्री फकीरा महतोले गृह जिल्ला सर्लाहीमा हिजोदेखि होटलहरूको अनुगमन शुरू गर्नुभएको खबरमा उल्लेख रहेको छ। नहर पुगेका क्षेत्रमा धमाधम धान रोपाई शीर्षकमा ढल्कीबरबाट लेखिएको खबर छापिएको छ। मध्य प्रदेशका अधिकांश स्थानका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिराहामा कमला नहरबाट सिंचाई सुविधा पुगेको क्षेत्रमा किसान भने धमाधम धान रोपाईमा जुटेका छन्। धनुषाको पोर्ताहामा रहेको कमला सिंचाई व्यवस्थापन कार्यालयले कमला सिंचाई नहरमा पानी प्रवाह गरेपछि त्यस क्षेत्रका किसान धान रोपाईमा जुटेको खबरमा उल्लेख रहेको छ। शान्ति सुरक्षा कायम गर्न ड्रोनको प्रयोग जबरजस्तीकरणको आरोपमा पक्राउ शीर्षकमा अर्को खबर छापिएको छ भनेदेखि गोर्खा पत्रको भित्री पृष्ठमै अनुमति नलिएका स्वास्थ्य संस्था बन्द गर्न निर्देशन शीर्षकमा अर्को खबर समेत रहेको छ। नेपाल मेडिकल काउन्सिलले अनुमति नलिई देशभर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी खोकना नै द्रुत मार्गको प्रस्थान बिन्दु शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छ भनेदेखि पार्किङ गरिएका सवारीमा ट्राफिक प्रहरीको ह्विल लक शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी पर्यटकीय केन्द्र बन्दै लुब्रिकुटी शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। पाँचथरको फिदिम नगरपालिका 5 मा अव्यवस्थित लब्रेकुटी धार्मिक ऐतिहासिक र प्राकृतिक सौन्दर्यको संगमका रूपमा स्थापित हुँदै गएको खबरमा उल्लेख रहेको छ। आयुर्वेद उपचारमा बढ़दै विश्वास बदलियो गाउँले जीवनशैली शीर्षकमा अर्को खबर छ भने निजी वनप्रति आकर्षण बढ़दै गएको खबरलाई समेत प्राथमिकताका साथ छापिएको छ। यो खबर हरिप्रसाद कोइरालाले उर्लाबारी मोरङबाट लेख्नु भएको हो। मोरङको सुनवर्षी 6 टुपिया खाडीका 84 वर्षीय निलबहादुर चौहानको दैनिकी वनमै बित्ने गरेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कारोबारको पहिलो पृष्ठमा आफ्नै प्रथा तोड्दै आयो आगामी आर्थिक वर्षको मौद्रिक नीति शीर्षकमा खबर छ भने धोवादी फलामखाने सञ्चालन गर्न सरकारले देख्यो 7 चुनौती शीर्षकमा अर्को खबर समेत छापिएको छ। त्यसै गरी विदेशमा काम गर्ने कामदारको औसत मासिक आमदानी 54,000 शीर्षकमा काठमाण्डुबाट लेखिएको खबर छ। वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको मासिक औसत आमदानी 54,403 रूपियाँ रहेको सरकारी सर्वेक्षणले देखाएको छ। यस्तो तलब पाउने कामदारले विदेश जान लागेको खर्च उठाउन भने औसत 3.3 महिनाको तलब आवश्यक पर्ने सर्वेक्षणले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको आप्रवासी भर्ना लागत सर्वेक्षण 2023 अनुसार मलेसियामा गएका कामदारको पहिलो औसत मासिक आमदानी 57,696 रूपियाँ देखिएको छ। यो सर्वेक्षण कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को सहयोगमा गरेको हो। अर्कोतर्फ उच्च सिप युक्त पेसामा काम गर्ने नेपालीहरूको औसत आमदानी 69,891 रूपियाँ रहेको छ। यस्तै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदारको औसत आमदानी 65,345 रूपियाँ छ भने कृषि क्षेत्रमा काम गर्नेहरूले 34,528 रूपियाँ पाउने देखिएको छ। त्यसै गरी अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा रासोपाका सांसदलाई लगाम संसदमा बोल्नु अघि सामग्री पठाउनु भन्ने निर्देशन दिएको खबर समेत छापिएको छ। यो खबर दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको हो। एडीबीद्वारा नेपाललाई थप 3.5 खर्ब सहयोग गर्ने घोषणा शीर्षकमा अर्को खबर छ भने मौद्रिक नीति सार्वजनिक कर्जा सहजीकरणमा लचिलो 7% आर्थिक वृद्धिको लक्ष्य शीर्षकमा सुरेन्द्र काफ्रेले लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा जल विद्युतमा 13 खर्ब निजी लगानी फड्को मार्न नीतिगत कानूनी र वित्तीय उल्झन अत्यन्त आवश्यक शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी 10 दशक 30,000 मेगावाट विद्युत उत्पादन गर्ने आफ्नो वाचा पत्रमा उल्लेख गरेको छ। पूर्ववर्ती सरकारले सन् 2030 सम्ममा 28,500 मेगावाट विद्युत उत्पादनको मार्गचित्र सार्वजनिक गरेको थियो। राजनीतिक नेतृत्वले विद्युत उत्पादनमा महत्वाकांक्षी लक्ष्य त लिएका छन् तर कानूनी तथा नीतिगत उल्झनले अपेक्षाकृत रूपमा विद्युत क्षेत्रले उल्लेखनीय प्रगति गर्न नसकेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि चलिरहेका बेलामा विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलमार्गमा फेरि पनि ट्याङ्करमाथि हमला भएको छ। ओमनको तट नजिक यात्रा गरिरहेको प्राकृतिक ग्यास बोकेको ट्याङ्करमा मंगलबार बिहान प्रहार भएको र आगलागी भएको बेलायती सेनाले जनाएको छ। घटनाले क्षेत्रको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र इरान अमेरिका तनावलाई थप जटिल बनाउने विश्लेषण समेत भएका छन्। पालेस्तानी लड़ाकू समूह हमासले झण्डै 2 दशकदेखि गाजामा शासन गर्दै आएको सरकार विघटन गर्ने निर्णय गरेको छ। गाजाको सरकारी मीडिया कार्यालयद्वारा सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, सरकारको आपतकालीन समितिका प्रमुख मोहम्मद अल फराहले आफ्नो पदबाट आधिकारिक राजीनामा दिने र सरकारी आपतकालीन समिति विघटन गर्ने निर्णय समेत गरेको हो। यता गाजा प्रशासनका लागि राष्ट्रिय समितिका संयुक्त राष्ट्रसंघको संकल्प प्रस्ताव 2803 मार्फत गठन भएको थियो भनी अमेरिकाको मध्यस्थतामा इजरायल र हमास बीच अक्टोबरमा भएको 20 बुधे युद्ध विराम सम्झौताले यसका लागि बाटो खोलिदिएको छ। गाजाको नेतृत्व लिनका लागि राष्ट्रसंघसँग समर्थित नागरिक सरकारको नेतृत्वकर्ताको रूपमा अगाडि बढ़ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 क्वार्टर फाइनल खेल्ने 8 टोलीको समीकरण पूरा भएको छ। प्री क्वार्टर फाइनलका सबै खेल सकेसँगै अन्तिम 8मा पुग्ने टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलमा युरोपका 6 टोली दक्षिण अमेरिकाबाट अर्जेन्टिना र अफ्रिकाबाट मोरक्को पुगेका छन्। ब्राजिल, पोर्चुगल तथा आयोजक राष्ट्र अमेरिका, मेक्सिको र क्यानाडा भने अन्तिम 16बाटै बाहिरिएका छन्। आज राति भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुट आउटमा 4-3 पराजित गर्दै फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा स्थान बनाएको हो। निर्धारित 90 मिनट र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो। पेनाल्टीमा कोलम्बियाका 2 खेलाड़ी चुकेपछि स्विजरल्याण्डले ऐतिहासिक जीत पारेको हो। यो सँगै स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको छ। अब स्विजरल्याण्डले सेमी फाइनल प्रवेशका लागि साबिक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि साबिक विजेता अर्जेन्टिनाले 2 गोलले पछि परेको अवस्था उल्टाउँदै जीपलाई 3-2 हराएको थियो। खेलको 79 मिनटसम्म 2-0 पछि परेको अर्जेन्टिनाले अन्तिम 11 मिनटमा लगातार 3 गोल गर्दै अविश्वसनीय पुनरावगन गरेको हो। जीतसँगै अर्जेन्टिना क्वार्टर फाइनलमा पुगेको छ। अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि स्पेन, बेल्जियम, नर्वे, इंग्ल्याण्ड र अर्जेन्टिना स्विजरल्याण्ड बीच सेमी फाइनलका लागि भिडन्त हुनेछ। यता गोल्डेन बुटको दौड़ पनि रोमाञ्चक बनेको छ। लियोनल मेस्सी 8 गोल सहित शीर्ष स्थानमा रहनु भएको छ भने किलियन एम्बापे र एर्लिन हालान्डले समान 7 गोल गरेका छन्।
1: मौद्रिक नीतिले अर्थतन्त्रमा पार्ने प्रभाव, कानूनमा निर्भर कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर
15: 0152 24352 5523.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
0: साझा खबरमा अब मौद्रिक नीति र नागरिक अपेक्षाको प्रसंग. नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य लिएको छ. पछिल्ला दुई वर्षदेखि निजी क्षेत्रमा देखिएको लगानी सुस्तता, उद्योग व्यवसायमा आएको मन्दी र बैंकिङ प्रणालीमा थुप्रिएको तरलतालाई चलायमान बनाउन राष्ट्र बैंकले नीतिगत व्यवस्था केही खुकुलो बनाएको छ. तर यसले मात्रै नेपालको अर्थतन्त्र बलियो बन्ला? अर्थविज्ञ चन्द्रमणि अधिकारीसँग हामीले सोधेका छौं.
3: के छ भन्दा यसले नीतिगत लक्ष्यलाई वित्त नीति अर्थात बजेटले ल्याएको चलाउने कुरा भएन र मौद्रिक उपकरण पनि चलाएको छैन. अब केही नियामक कार्यविधिहरूमा केही लचकता अप्नाउन खोजिया देखिया छ, तर समग्रमा संरचनागत परिवर्तन गरेर यो अहिलेको लगानीलाई हामी स्रोतलाई कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा भावी रोडम्याप चाहिँ देखाउन सकेका छैन. त्यस कारणले गर्दा यसले मात्रै आधारभूत रूपमा सिग्निफिकेन्ट ढंगले कर्जा थप प्रवाह हुने र अर्थतन्त्रलाई धेरै टेवा पुग्ने चाहिँ देखिँदैन. अब कर्जा भन्नलाई चाहिँ लचिलो मौद्रिक नीति भनिएको छ, सजगतापूर्वक लचिलो मौद्रिक नीति भनिएको थियो अर्कोचोटि, यसपालि लचक मौद्रिक नीति भनिएको छ. लचकता चाहिँ देखाउन खोजिएको छ, तर संरचनागत हिसाबले यो ढंगले चाहिँ कर्जा प्रवाह थपिन्छ है भन्ने कुरा चाहिँ भन्न सकिएको छैन. जस्तो केही केही कुराहरू नियामक हिसाबका कार्यविधिहरूमा जस्तो चाहिने चेक अनादरका घटनाहरूबाट हुन सक्ने अप्ठ्यारोहरूलाई अलिकति लचिलो बनाउने, ऋण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापनलाई अलिकति सहज ढंगले व्यवस्थापन गर्ने, अनि दबावमा रहेका कर्जाहरूलाई पुनर्पालिकीकरण गर्ने, पुनरुत्थान गर्ने र कालो सूचीमा पर्ने कुराहरूलाई चाहिँ अलि सहज बनाउने, त्यसमा पर्ने किसिमले गराउने भन्ने कुरा चाहिँ भनिएको छ, तर त्यसको ठोस कुराहरू आएको छैन. मूल कुरा चाहिँ के हो भन्दा हाम्रो समग्र यो वित्त नीति अर्थात ब्याङ्किङ व्यवस्थामै अहिले अलिकति संरचनागत परिवर्तनको आवश्यक छ. ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरणको सम्बन्धमा अध्ययन भइरहेको छ भनिएको छ, तर ब्याङ्क तथा वित्तीय संस्थाको अहिलेको वर्गीकरणको चरित्र चाहिँ यथावत रहने हो भने यसले अहिलेको मौद्रिक नीतिले मात्रै कर्जा विस्तारमा जुन 11% लक्ष्य हासिल गर्ने भनेर भनेको छ त्यो हासिल हुन नसक्ने हुनाले अब यो ब्याङ्क तथा वित्तीय संस्थाको वर्गीकरण सम्बन्धी अध्ययन कस्तो छ

0: र त्यसमा नेपाल सरकारले अर्थ मन्त्रालयले पनि कस्तो नीति लिन्छ भनेपछि त्यसपछि मात्रै अनि भन्न सकिन्छ कि
1: जस्तो अब निजी क्षेत्रको कर्जा प्रभावमा 11% बढाउने लक्ष्य राख्दै गर्दाखेरि फेरि नेपाली ब्याङ्कले विदेशी ब्याङ्कहरूको ऋण पत्रमा लगानी गर्न सक्ने पनि भनेको छ। यसले फेरि समग्रमा यता नेपालका व्यवसाय भन्दा पनि बाहिर चाहिँ लगानी जान सक्ने भन्ने आकलन गर्न सकिन्छ।
0: त्यो चाहिँ अब हुन त कसरी लगानी गर्ने दिने भन्ने कार्यविधि आइसकेका छैन, होइन? कार्यविधि आउँदाखेरि धेरै कुकुलो सहज ढंगले जाने हो कि त्यसमा केही चाहिने मापदण्डहरू कसरी राखिन्छ त्यसरी भन्न मात्रै सकिन्छ। तर हाम्रो यो ब्याङ्कमा भएको तरलताको एउटा चक्र पूरा गरेपछि फेरि यो कर्जा अलिकति पनि बढ्न थाल्यो भने चाहिँ यसमा भनौँ न साँगुरो हुँदै जाने अवस्थामा यहाँले भन्नुभएको कुराले जुन विदेशी उसको चाहिँ सरकारी ऋण पत्रहरू खरिद गर्न सक्ने भन्या व्यवस्थाले त्यति बेला प्रभावित पनि गर्न सक्छ, यहाँ यो स्रोतको कमी हुन पनि सक्छ।
2: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीद्वय रायमाझी र खाँडसहित 16 जना दोषी ठहर, 29 असारमा सजाय सुनाइने, संविधान संशोधनको बहसपत्रमा नेकपा सहित 4 दलले हस्ताक्षर नगर्ने,
2: आगामी महिनादेखि महँगी दर घट्ने राष्ट्र बैंकको अनुमान, सार्वजनिक पदमा रिक्त हुनेले सार्वजनिक पदमा नियुक्त हुनेले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने, व्यक्ति बीचको ऋण कारोबार बारे फेरि पनि अध्ययन गरिँदै प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक निजी क्षेत्रसँग छलफल गर्दै,
3: सरकारले सुकुम्बासीलाई राहत रकम उपलब्ध गराएसँगै होल्डिङ सेन्टर छोड्न ताकेता, 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा, कतारमा विदेशी कामदारले शर्तसहित हड़ताल गर्न पाउने,
2: गाजाको सरकार विघटन गर्ने हमासको घोषणा, राष्ट्रसंघ समर्थित नागरिक सरकारलाई नेतृत्व दिन आग्रह, हर्मुज जलमार्गमा ट्याङ्करमाथि आक्रमण फेरि तनाव बढ़दै,
3: र विश्वकप क्वार्टर फाइनलमा पुग्ने 8 टोलीको टुंगो स्विजरल्याण्ड 72 वर्षपछि पहिलो पटक क्वार्टर फाइनलमा, अब एक दिनको विश्रामपछि क्वार्टर फाइनलका खेल शुरू हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कर्नर किक शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा एउटा कुकुर र अर्को कुखुराको संवादलाई जोड्न खोजिएको छ। रेबिज खोपको अभाव बढ़ेको बेलामा बर्ड फ्लू संक्रमण तीव्र बनेको छ। यही बीचमा दुईको कुराकानीलाई यहाँ देखाउन खोजिएको छ। कुखुराले केही भन्दै गरेको जस्तो देखिएको छ। माथि यस्तो लेखिएको छ, हामी नै समयम अपनाउनु पर्ने भयो पाङ्गे दाई, सरकारको भर भएन।
3: हौस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-18
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुक ढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथल्याबको ठिक पछाडि मोबाइल 98-026-37-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
12: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
15: ए जान्त जान्त
11: होइन के भयो बाबु
16: अंकल अंकल
15: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
16: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
17: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
18: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाइ करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
17: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
18: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
17: मणिमुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणिमुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
19: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो
20: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोतमा एक शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
19: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
20: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
19: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520

0: आजको सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको दैनिक प्रस्तुति कार्यक्रम आजको सन्दर्भमा प्राविधिक मित्र सुन्दर बस्यालसँगै बिन्दु भट्टराईको हार्दिक स्वागत छ। आजको सन्दर्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। आजको सन्दर्भमा हामी समसामयिक र जनचासोका विभिन्न विषयहरूसँग सम्बन्धित सरोकारवाला र विज्ञका विचार सहितका कुराकानी प्रस्तुत गर्ने गर्दछौं। आजको कार्यक्रममा हामीले स्थानीय तहहरूले बजेट भर्खर मात्रै ल्याइरहेको अवस्थामा चाहिँ हामी केही पालिकाहरूसँग पुगेर खास बजेटमा के कुराहरू समेटिएको छ र त्यसमा महिला सवाललाई चाहिँ कसरी जोड दिएको छ भन्ने विषयमा चाहिँ कुराकानी गर्ने प्रयास गरेका छौं। र हिजो मात्रै तपाईँले सुन्नुभयो बुटुल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको कुरा, र आज हामी तिरोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीसँग महिलाका सवाल र महिलाको क्षेत्रमा विगतमा के कसरी कामहरू भए, कस्ता खालका सिप चाहिँ महिलालाई दिन सकियो, होइन, सिपमूलक तालिमहरूदेखि लिएर सिप प्रदान गर्ने कुराहरू चाहिँ कति सकियो र अबको दिनमा चाहिँ कसरी जोड्दैछौ त, अथवा बजेटले चाहिँ कसरी समेटेको छ महिलाको सवाललाई भन्ने विषयमा कुराकानी गर्नेछौँ। र त्यस सँगसँगै हामीले यो जुन थोरै नगरपालिकाले विभिन्न खालका अभ्यासहरू थालेको छ, हिजो सरसफाइका कुरालाई अगाडि बढायो, होइन, ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमालाई अगाडि बढायो, त्यस पछाडि अलिकति चर्चामा आएको विषय यो गुर्खाजन्य पदार्थहरू जुन बिक्री वितरणमा रोक लगायो विभिन्न पसलहरूमा, होइन, त्यसले पनि एउटा खालको चर्चा कमायो, र पछिल्लो समयमा उठेका मदिराका कुरा, मदिरा सेवनका कारणले गर्दाखेरि अलिकति समाज असभ्य बनिरहेको अवस्थामा चाहिँ तिलोत्तमामा के हो अवस्था, मदिराका कुराहरू चाहिँ कति समस्याहरू, मदिराबाट चाहिँ कति समस्याहरू उब्जिएका छन्, उत्पन्न भएका छन् त, के बुझेको छ स्थानीय सरकारले भन्ने विषयमा, र सँगसँगै हामीले समग्र विषयलाई चाहिँ के कसरी बजेटमा समेटिएको छ भन्ने विषयमा कुराकानी केन्द्रित गरेका छौँ। कुराकानीका लागि यति बेला मसँग हुनुहुन्छ तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरी, स्वागत छ कार्यक्रममा।
2: धन्यवाद
1: हजुर। आज चाहिँ हामीले खास गरी रक्सी अथवा भनौँ मादक पदार्थ सेवनका कारणले गर्दाखेरि बाल बालिका र महिलाहरूमा पर्ने असर, बाल बालिका तथा महिलामा हुने हिंसाका विषयमा रहेर कुराकानी गर्छौं। र न्यायिक समिति या न्यायिक समितिको संयोजक हुनुहुन्छ, होइन, त्यो हिसाबमा चाहिँ न्यायिक समितिमा चाहिँ कस्ता खालका घटनाहरू अथवा यो मदिरा सेवनकै कारणले गर्दाखेरि यो समितिसम्म आइपुग्ने अवस्था तिरोत्तमा नगरपालिकामा हो कि होइन त भन्ने विषयमा चाहिँ कुराकानी गर्छौं। खास के छ अवस्था चाहिँ?
2: खास भन्यो भने अब न्यायिक समितिमा बढी चाहिँ यो जग्गा विवाद लेनदेनका मुद्दाहरू आउने गर्छन्।
1: हजुर।
2: र यो मदिरा सेवन गरेर कुटपिटको यो विवादहरू मुद्दाहरू हामी कहाँ कमै आउँछ।
1: हजुर। अहिले अवस्था चाहिँ त्यस्तो भयावह भनेको त्यस्तो अप्ठ्यारो अवस्था चाहिँ छैन, तर यहाँ जनप्रतिनिधिको रूपमा रहिरहँदाखेरि एउटा आशा हुन्छ क्या गाउँमा पनि, होइन, सामान्य कुराहरू पनि यहाँलाई भन्यो भने चाहिँ हुन्छ कि भनेर आफ्नै गाउँटोलमा पनि त्यो खालको चाहिँ हुन्छ, अलि बढी आशा राखिन्छ क्या जनप्रतिनिधिसँग। के देख्नु भएको छ गाउँ समाजमा चाहिँ अहिले के छ अवस्था चाहिँ तिलोत्तमा नगरपालिकाको यहाँ बस्नु तथा प्रत्येक घरमा भनौँ न यहाँ घर घरमा पुग्नु भएको छ, के देख्नु भएको छ अवस्था चाहिँ?
2: त्यस्तो समस्या नभएको होइन, समस्या छन्, तर विगत भन्दा अहिले चाहिँ अलिक कम छन्, न्यूनीकरण नै छ, किनभने उहाँहरूको चेतना स्तर वृद्धिको लागि विभिन्न किसिमका सचेतनामूलक तालिमहरू पनि सञ्चालन भएका छन्, र यो नगरपालिक सञ्जाल त्यसपछि वडा हाम्रो नगर प्रहरीहरू नियमित रूपमा अनुगमनहरू गरिराख्नु भएको छ, त्यसले गर्दा पनि यस्ता घटनाहरू चाहिँ कमै भएको चाहिँ देखिन्छ, र गुनासा पनि त्यस्तो खासै बढी चाहिँ आएको छैन, कहीँ कतै सामान्य घटनाहरू चाहिँ आउने गर्छ।
0: हजुर, तिलोत्तमा नगरपालिकामा यो जुन बाल सञ्जाल होइन युवा मैत्री नगरपालिका भन्दै गर्दाखेरि युवाहरूलाई जोड्दै गर्दाखेरि बाल बालिकाहरूलाई जोड्दै गर्दाखेरि चाहिँ बाल बालिका र युवाहरू माझबाट भनौँ टोल विकासबाट चाहिँ त्यहाँसम्म अलिकति सचेतना को केही बिउ चाहिँ छरियो भन्ने चाहिँ यहाँले बुझ्नु भएको छ हो?
2: हो, यसको के छ भन्दाखेरि अब सबै वडामा हाम्रो टोल विकास संस्थाहरू हुनुहुन्छ होइन, हामी कहाँ लगभग 200-200 टोल विकास संस्था छ र उहाँहरू आफ्नो टोलमा चाहिँ यस्ता किसिमका घटनाहरू भएको खण्डमा उहाँले त्यहीँ पनि अनुगमन गर्ने सम्झाउने बुझाउने गर्नुभएको छ र यो नगरस्तरीय बाल सञ्जालले पनि काम गरिराखेको छ। यद्यपि सबै वडामा पनि वडा स्तरको बाल सञ्जाल समिति छ, उहाँहरूले नियमित रूपमा अनुगमन गर्ने र बाल बालिकाहरूको क्षेत्रमा पनि जस्तै विद्यालयहरूमा यो बाल सञ्जालहरू छ, त्यसले गर्दा नियमित रूपमा यो लागु औषध दुर्व्यसनी सम्बन्धी उहाँहरूलाई सचेतनामूलक तालिमहरू सञ्चालन गर्छ। त्यसले गर्दा यो किशोर किशोरीहरूलाई पनि हामीले तालिमहरू सञ्चालन गरिराखेका छौँ, युवाहरूलाई पनि हामीले चाहिँ राखेर उहाँहरूलाई पनि यस्तो तालिमहरू सञ्चालन भइराखेको हुन्छ। सबै सङ्घ संस्थाले पनि यो क्षेत्रमा राम्रो आफ्नो भूमिका चाहिँ निर्वाह गर्नुभएको छ, त्यस कारणले यस्तो घटनाहरू हामी कहाँ कम मात्रामा चाहिँ देखा पर्छ।
0: हजुर, खास गरी विद्यालय भनौँ न, अब विद्यालयमा जाने विद्यार्थीहरू नै यो समस्यामा बढी मात्रामा परेको पाइन्छ कि अब कुनै न कुनै बाहनामा होइन, के छ अहिले अवस्था चाहिँ विद्यालयहरूमा त्यस्तो खालको केही अब भनौँ न यो 200 मिटर तिलोत्तमा नगरपालिकामा यो विद्यालय हाताभित्र चाहिँ मदिरा बिक्री वितरण भनौँ गुर्खाजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने भनेको छ, त्यो गुर्खाजन्य बिक्री वितरण त कमै छ होइन, यो मदिराको के छ?
2: के छ भन्दा हामी कहाँ त गुर्खा यो बिक्री वितरण निषेधै छ, तिलोत्तमा नगरपालिकामा हामीले सूचनाहरू जारी गरिसकेका छौँ, हाम्रो नगर प्रहरीहरूले चाहिँ अनुगमन गरेर त्यो कहीँ कतै लुकाएर बेचेको भेटिएको त्यसको खण्डमा पनि अब ल्याएर जफतै गर्ने त्यसलाई व्यवस्थापन गर्ने भन्नाले त्यसलाई चाहिँ गाड्ने होइन डिस्पोजल गर्ने त्यो खालको चाहिँ काम गरिराख्नु भएको छ। अर्को कुरा अब यो बाल सञ्जालले पनि त्यसमा चाहिँ काम गरिराख्नु भएको छ र नगरपालिकाबाट पनि अब विद्यार्थीहरूलाई होइन यो गुर्खाजन्य अनि यो चिजहरू अनि यो हुक्काहरू त्यसको चाहिँ कसैले पनि बिक्री वितरण नगर्नुहोस् भनेर हामीले सूचना पनि जारी गरिराखेका छौँ र विशेष गरेर यो रक्सीहरू बेच्ने कुरामा त अब सबैलाई लगभग एक खालको सूचनाहरू प्रभाव भएको छ र सबै हाम्रो तिलोत्तमा भाषी यो विषयमा चाहिँ गम्भीर नै हुनुहुन्छ भन्ने मलाई लाग्छ।
0: हजुर, त्यो खालको घटनाहरू चाहिँ निकै कम छ भन्ने कुरा अब होइन।

0: स्थानीय तहहरूले भर्खर मात्रै बजेट ल्याएका छन् होइन। खास गरी अब हामी यहाँसँग कुराकानी गर्दाखेरि चाहिँ महिलाको सवालमा त्रितमा नगरपालिकाले यो बजेटलाई चाहिँ कसरी समेटेको छ भनौँ न, महिलाका सवाललाई चाहिँ कसरी समेटेको छ बजेटले?
1: विशेष गरेर त्रितमा नगरपालिकाले विगतको दिनदेखि नै महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनको निम्ति उहाँलाई शिल्पको माध्यमबाट उद्यमी बनाउने उद्देश्यका साथ धेरै शिल्पमूलक तालिमहरू सञ्चालन गर्दै आएको कुरा सर्वविदितै छ। विशेष गरेर त्रितमा नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न चाहेको छ र जसलाई बेसिक कोर्स दिएको छ उसैले एडभान्स दिएर हामीले चाहिँ उद्यमी बनाएका छौँ र निरन्तर रूपमा यी कार्यक्रमहरू चाहिँ सञ्चालन भइराखेका छन् र हामीका धेरै महिलाहरू उद्यमी चाहिँ हुनुहुन्छ, उद्यमी बन्नुभएको छ, व्यावसायिक रूपमा अगाडि बढिराख्नु भएको छ र त्यस्तो तालिमहरूलाई निरन्तरता दिँदै आइराखेका छौँ। यो वर्ष पनि त्यस्ता किसिमका तालिमहरू जुन महिलाहरूले महिलाहरूलाई जुन तालिमहरू रुचि छ इच्छा छ सोही अनुसारको तालिमको व्यवस्थापन हामीले गरेका छौँ सिक्नुलाई तालिमहरू र विशेष गरेर के छ भन्दाखेरिमा हामी कहाँ अब तालिमको नाममा तालिम सञ्चालन हुँदैन, हामीले खुल्ला सूचनाहरू जारी गरेर जो इच्छुक छ उहाँहरूलाई तालिम उपलब्ध गराउने एक खालको हामीले चाहिँ विधि बसालेका छौँ। सोही अनुसारले अहिलेको मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने अहिलेको मार्केटमा चाहिँ सबैलाई आवश्यक हुने किसिमका तालिमहरू हामीले चाहिँ सञ्चालन गर्दै आइराखेका छौँ र यो वर्ष पनि सोही अनुसारले नै हामीले बजेट चाहिँ व्यवस्थापन गरेका छौँ।
0: तपाईँलाई जोडौँ, जस्तो महिला स्वास्थ्यमा चाहिँ त्रितमा नगरपालिकाले के कस्ता कार्यक्रमहरू चाहिँ गरेको छ, जस्तै भनौँ अब शिशु मातृ शिशुको सन्दर्भलाई जोडेर?
1: खास भने नै अब त्रितमा नगरपालिकामा हामीले मातृ शिशुलाई मध्यनजर गरेर हामी कहाँ दुईवटा स्वास्थ्य संस्थाहरूबाट जस्तै सेमारा बजार र अनि आनन्द भवन स्वास्थ्य संस्थाबाट हामीले निशुल्क भिडियो एक्सरे जुन चाहिँ गर्भवती र सुत्केरी महिलाहरूलाई हामीले चारपटक उहाँहरूलाई चाहिँ निशुल्कै रूपमा गरिराखेका छौँ। अर्को कुरा हाम्रो बर्थिङ सेन्टरमा अब सुत्केरी हुने महिलाहरूलाई जुन सँगै सरकारले त आफ्नो दिएकै छ तर त्यसमा थप हामीले 1000 यातायात भनेर हामीले थपेर दिने गरेका छौँ र अब एम्बुलेन्सहरू निशुल्कै हामीले उपलब्ध गराइराखेका छौँ। अर्को कुरा हामीले सुत्केरी महिलाहरूलाई घरमै त्यो चाहिँ गएर चेक जाँच गर्ने कुराहरू पनि छ हामीले उपलब्ध गराएका छौँ होइन। अब बच्चाहरूलाई त अब खोपका कुराहरू त त्यो भइहाल्यो र उहाँहरूलाई चाहिँ यो पोषण सम्बन्धी पनि हामीले चाहिँ उपलब्ध गराउँछौँ। अर्को कुरा अब अहिले महिलालाई विशेष गरेर पाठेघरको मुखको क्यान्सर अलि जटिलै छ त्यसले गर्दा हामीले चाहिँ यो शिविरहरू सञ्चालन गरिराखेका छौँ। हरेक वर्ष विगतका दिनदेखि नै नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको अनि त्यो शिविरहरू सञ्चालन गर्दाखेरिमा धेरै देखा पर्यो। कोही कोही अब समयमै औषधि उपचार गर्दा निको पनि हुनुभएको छ, कतिपय महिलालाई थाहा नपाएर त्यसमा चाहिँ भिआइए टेस्टमा चाहिँ देखा परे कतिको मृत्यु पनि अब भयो होइन, त्यो एउटा दुःखद कुरा पनि छ। र अर्को कुरा अहिले के गरिरहेछौँ भने यो वर्ष हामीले यो अहिले त शिविर मात्रै चलाइराखेका थियौँ तर त्यो शिविरले मात्रै भएन, त्यसले गर्दाखेरिमा हाम्रो अब शारीरिकको गाविस सातवटा गाविस मिलेर बनेको छ। अब हुन त अहिले 17 वडामा चाहिँ स्वास्थ्य संस्थाहरू छ तर सबैमा एकैपटक चाहिँ सम्भव छैन होइन, त्यसले गर्दा अहिलेको यो वर्ष चाहिँ हामीले 7 गाविसलाई सेन्टर पारेर अब चाहिँ हाम्रो स्वास्थ्य संस्थाबाट नियमित रूपमा चाहिँ क्यान्सर चेक

0: गर्ने त्यो चाहिँ व्यवस्था हामीले सामग्रीहरू चाहिँ खरिद गरेका छौँ।
1: हजुर, जस्तो जटिल प्रकारका रोग लागेका भन्नु न, यहाँले क्यान्सरका कुरा गर्नुभयो होइन, नगरपालिकाबाट त्यस्तो केही गर्नुभएको छ कि के छ कि छैन? त्यस्तो बजेटमा चाहिँ जटिल प्रकारका रोग भएका महिलाहरूको लागि, खास गरी बाल बालिका महिलाका लागि चाहिँ त्यस्तो खालको कामहरू चाहिँ भएको छ कि छैन, के छ?
0: त्यस्तो त के छ भन्दाखेरि हामी कहाँ नियमित रूपमा जस्तै कोही कोही जटिल केसकालाई अब त्यो संघीय सरकार र हाम्रो लुम्बिनी प्रदेश सरकारले त अब दिइ नै राखेको छ, हामीले सिफारिसै गर्छौँ होइन, संघीय सरकारले 1 लाख बराबरको चाहिँ औषधि उपचार गर्ने, त्यसपछि हाम्रो लुम्बिनी प्रदेशले 2 लाखको दिने, त्यो त अब नियमितै छ, हामीले चाहिँ सिफारिस गर्ने कुरा नै भएको छ। अब त्यो आर्थिक रूपमा विपन्न भएकाहरूलाई त थप हामीले चाहिँ यहाँबाट चाहिँ सहयोग त गरिराखेकै छ, सहयोग गर्छौँ थप।
1: हजुर, अब यहाँकै मातहतमा भनौँ न बजेट त, र यहाँले अझै पनि बाँडफाँड गर्दै हुनुहुन्छ, बजेट ठ्याक्कै बाँडफाँड गरेको अवस्था छैन भन्ने लाग्छ मलाई धेरै स्थानीय तहमा अहिले असारको कारणले गर्दा पनि।
0: हाम्रोमा बुझ भइसक्यो,
1: हाम्रोमा
0: त 10 बजे हामीले बजेट ल्याएर पनि हाम्रो बजेट चाहिँ पास
1: भइसक्यो होइन। खास भनौँ न त्यो बाहेक महिलाका सवाल मात्रै नभएर के कुरालाई चाहिँ अलि बढी प्राथमिकतामा राख्नुपर्छ भनेर राखेको छ बजेटले चाहिँ?
0: खास भन्नुभयो यस्तो छ, हामी अब विकास भन्ने कुरा एक खालको बुझाइ के छ भन्दा अब भौतिक पूर्वाधार बाटो बन्दिए हुन्थ्यो, नाली बन्दिए हुन्थ्यो, कलबटहरू बन्दिए हुन्थ्यो, त्यस्तो बुझाइ छ। तर हाम्रो नगरपालिकाले हामीले के भन्छौँ भन्दा अब भौतिक पूर्वाधारको विकास मात्रै गरेर हुँदैन, मानवीय विकास पनि गर्नुपर्छ, सँगसँगै लिएर जानुपर्छ। जबसम्म मानवीय विकास हुँदैन तबसम्म यो भौतिक पूर्वाधारको विकास गरेर मात्रै चाहिँ विकास हुँदैन भन्ने खालको हामी एकदमै त्यसमा चाहिँ संवेदनशील छौँ। अहिले चाहिँ हरेक क्षेत्रलाई हामीले समेट्ने गरे, जस्तै दलित उत्थान कार्यक्रम बनेको छ होइन, अब आदिवासी जनजाति उत्थान कार्यक्रमहरू छ, मधेसी मुस्लिम सबैलाई समेटेर, युवा महिला बाल बालिका, यद्यपि हाम्रो त बाल मैत्री नगरपालिकै घोषणा भएको पालिका भएको हुनाले त्यसमा त बढी चाहिँ अब ध्यान दिनै पर्छ, त्यसले गर्दा समग्र समुदायलाई समेट्ने गरी विभिन्न किसिमका कार्यक्रमहरू, जनचेतनाका कुराहरू, कतिपय कुराहरू चाहिँ के छ भन्दा कानुनी कुराहरू थाहा नपाएर पनि मान्छे चाहिँ हिंसामा परिराखेको छ, भोगिराखेको छ, कहाँ जाने कसरी गर्ने भन्ने एक खालको त्यो किसिमको पनि त हुन्छ, त्यसले गर्दा सबैले एक खालको सचेत बनाउँदै लिएर जाने किसिमको कार्यक्रमहरू र विशेष गरेर आर्थिक रूपमा सम्पन्न बनाउनको लागि सिपलाई नै हामीले उद्यमलाई नै फोकस गरिराखेका छौँ।
1: हजुर, यो विभिन्न खालको भनौँ न अब लैङ्गिक मैत्री, बाल मैत्री होइन, युवा मैत्री भन्दै गर्दाखेरि यसले ठ्याक्कै समय लाग्छ, यो भावनाको कुरा हो, महसुस गर्ने कुरा हो भन्ने त होला, तर यसले ठ्याक्कै यो सबै कुरा त्यो खालको जुन खालका कार्यक्रमहरू छन् अथवा ती बाल मैत्री होइन युवा मैत्री भन्दै गर्दा यसले पार्ने प्रभाव भनौँ न समाजमा ठ्याक्कै दिने कुरा चाहिँ के हो भन्ने कुरा
0: के छ भन्दाखेरिमा, एक खालको यस्तो कार्यक्रमहरू गर्दा मूल्य मान्यताहरू छ, कतिपय त्यसले चाहिँ असाध्यै हाम्रो समाजमा चाहिँ त्यसले विकृति गरेको दुःख पनि दिइराखेको, भोगिराखेको जुन किसिमको परम्परा छ त्यसले अब परिवर्तन गर्नुपर्छ भन्ने हिसाबले नै यस्ता कार्यक्रमहरू महत्वपूर्ण छन्। किनभने कतिपय आफ्नो परम्परागत संस्कृतिहरू जगेर्ना गर्नुपर्छ, तर कतिपय संस्कृतिको नाममा समाजले बनाएको मूल्य मान्यतालाई त्यसलाई चाहिँ गलत कुरालाई त छोड्नु पनि पर्यो नि त। त्यसले गर्दाखेरि जबसम्म मानिस चाहिँ परिवर्तनशील हुँदैन, परिवर्तनतर्फ उन्मुख हुँदैन, तबसम्म यस्ता सामाजिक हाम्रो मूल्य मान्यताले यो जुन जरा गाडेर बसेको छ नि यसलाई चाहिँ निकाल्न गाह्रो हुन्छ। त्यसले गर्दा यो चाहिँ परिवर्तन सँगसँगै हाम्रो जुन परम्परागत जुन हाम्रो संस्कृतिहरू छ त्यो असल कुराहरूलाई हामीले चाहिँ जगेर्ना गर्दै त्यसलाई पालना गर्दै जाने र कतिपय समाजलाई दुःख दिने किसिमकालाई हामीले त्यसलाई छोड्न पनि सक्नुपर्छ।
1: भनेको युवा बाल बालिका यी माध्यम चाहिँ पुल हुन् भन्ने चाहिँ स्थानीय तह हो नि त, पुलको काम चाहिँ यिनीहरूले गरौँ भन्ने हो। हजुर हजुर हुन्छ, अन्त्यमा के भन्नुहुन्छ आम नगरवासीमा चाहिँ?
0: अन्तमा मैले नगरवासीलाई के भन्न चाहन्छु भन्दा, हाम्रो विशेष गरेर हाम्रो आवश्यकताहरू धेरै छन्, हाम्रो चाहनाहरू धेरै छन्। धेरै भइदिए हुन्थ्यो, धेरै यो जनप्रतिनिधिलाई गरिदिए हुन्थ्यो भने हाम्रो नगरवासीहरूको चाहना छ, तर हामीले सकेसम्म हामी गर्ने कोसिस गरिराखेका छौँ। फेरि पनि हाम्रो पनि सीमित साधन स्रोत छ, हामीसँग पर्याप्त बजेटहरू छैन, तर जति हामीसँग छ हामी सबैलाई समेट्ने गरी नै हामीले चाहिँ यहाँ काम गरिराखेका छौँ। त्यसले गर्दा आम नगरवासीहरूलाई मैले के अनुरोध गर्न चाहन्छु भन्दाखेरिमा, हिजोभन्दा आज धेरै भएको छ, एकैपटक सबै सम्भव छैन, तर बिस्तारै यो सबै हुन्छ भन्ने कुरा नै मैले
1: नगरपालिकाले हरेक कामहरू गर्छ। मैले अन्तिममा पनि फेरि पनि एउटा कुरा सुन्न खोजे, जस्तो धेरै कामहरू गरेको छ त्यसको अनुगमन पनि यहाँले गरिरहनु भएको छ, अहिले के कुराहरूमा चाहिँ अनुगमन भइराखेको छ, के कुराहरूमा चाहिँ समस्या देखिएको छ, यहाँले के पाउनु भएको छ, अलिकति यो कुरालाई पनि जोडाउने कुरा चाहिँ छुटेछ
0: के छ भन्दाखेरिमा, अब अनुगमन पनि अब सबै क्षेत्रमा लगभग भइराखेको छ, अहिले अन्तिममा लास्टमा त बढी चाहिँ योजनाहरूको अनुगमन भइराखेको छ, तर यो वर्ष चाहिँ त्यति धेरै योजनाहरू हामी कहाँ सम्पन्न हुन सकेन, किनभने यो निर्माणका सामग्रीहरूको मूल्य वृद्धिका कारणले त्यो चाहिँ गर्न सक्नु भएन, तर पनि यसलाई चाहिँ हामीले केही चाहिँ सीमा राखेर यसलाई चाहिँ निरन्तरता दिने पनि भनेका छौँ। र अरू कुराहरूमा चाहिँ हामीले नियमित रूपमा बेला बेलामा चाहिँ अनुगमन चाहिँ हामीले गरिराखेका छौँ। र सकभर के लाग्छ भन्दाखेरिमा, अलि हामीका हाम्रो नगरवासी विशेष गरेर असाध्यै जिम्मेवार हुनुहुन्छ भन्ने मलाई लाग्छ, किनभने कतिपय कुराहरू हामीले सूचना प्रकाशन गरिदिँदाखेरि पनि उहाँहरूले कार्यान्वयन गरिराख्नु भएको छ, त्यसै त्यो भनेको यो चाहिँ नगरपालिकालाई संस्थालाई चाहिँ उहाँले सहयोग गरेको हो र हामी कहाँ कम गुनासोहरू पनि आउने गर्छन्, कहिले काहीँ कुनै विषयमा यसो गुनासाहरू एकाधवटा आउने बित्तिकै हामीले झ्याप्पै त्यसलाई चाहिँ अनुगमन गरेर त्यसलाई समाधान गरिहाल्छौँ, त्यसले गर्दा हामी कहाँ त्यस्तो चाहिँ एकदमै गुनासाहरू चाहिँ आएको छैन, तर नियमित रूपमा हामीले मिलाएरै अनुगमनहरू गरिराखेका
1: छौँ। धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो तिरोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरी, उहाँसँगको यही कुराकानीसँगै आजलाई आजको सन्दर्भ यही सकिन्छ। भोलि फेरि सार्वजनिक सरोकारको अर्को विषयमा छलफल र विचार सहित आउनेछौ। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्, नमस्कार।

0: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
1: हाम्रा सेवाहरू
0: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
1: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
0: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
1: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
0: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
2: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
3: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
4: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
5: हाम्रा सेवाहरू
4: जनरल फिजिसियन,
5: स्त्री तथा प्रसुति,
4: बाल रोग,
5: छाला तथा यौन रोग,
4: हाड जोड्ने नसा तथा बाथ रोग,
5: टाउको तथा मनोरोग,
4: नाक कान घाँटी,
5: जनरल सर्जरी,
4: भिडियो एक्सरे,
5: डिजिटल एक्सरे,
4: ईसीजी,
5: डेन्टल तथा प्याथोलोजी,
4: फिजियोथेरापी
5: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
6: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
7: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
8: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही,
9: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
10: 9857021-835।
11: भर्ना खुल्यो।
12: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15, कोटीहवा, बोहिया, रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
12: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
11: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
12: सम्पर्क 9857016604, 9847078 र 0175140029।
11: पशुपति कलेज तिलोत्तमा 16, कोटीहवा, बोहिया, रूपन्दे।
13: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता, आ का होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ तब का, पेट में बच्चा रहले के बाद 2 वर्ष के जब तक नाई होई जाले, ई 1000 दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
14: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
13: ठीक बात सुनल जाए, रेडियो में लगातार बाजत बा।
15: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
13: फल फूल और साग पात बच्चा के खाना साथ साथ
14: सब मिल के खियावल जाए,
13: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
14: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहलगे उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहलगे रोज उसे 2 जवा बेसी देवल जाए।
13: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहिए, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
14: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही एफएम द्वारा सचेतना में जारी संदेश।
10: नमस्ते आई नमस्ते, होइन बुढेसकाल में के कुरामा हो बुढा बुढी गफी दै
16: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छम क्या।
10: आहा, यो नि तरिका सासु ससुराको हो त। पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
17: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
10: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
18: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाऊ।
19: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
22: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
23: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ़ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि, 98-570-42-624 बीए र बीएड को लागि, 98-471-29-657।
24: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
25: प्राविधिक शिक्षा किन पढ्ने,
24: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता,
25: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर,
24: सजिलै आयार्जन गर्न सकिने,
25: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
24: र रोजगारी सिर्जना गर्न सकिने, 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
25: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
24: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
25: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
24: मोबाइल 98-570-28-815, 98-570-33-813, 98-470-88-377 र 98-648-51-148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
26: स्वास्थ्यमा बटवल,
27: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
26: असल अभ्यासदेखि मितिका कुरा,
27: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
26: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
24: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
26: कार्यक्रम स्वास्थ्यमा बुटवल।
28: साउजी गुड्खा दिनु न।
0: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईँलाई थाहा छैन यो कुरा
1: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000 अन्य व्यवसायीलाई रु 1,500 दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000 अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायलाई रु 5,000
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
3: सिकल सेल रोगको एक जानकारी
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
3: सिकल सेल रोगका लक्षणहरू
5: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
4: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने
5: जन्डिस हुने
4: आँखाका समस्याहरू देखा पर्ने
5: संक्रमणहरू भइरहने
4: पक्षघात समेत हुने
5: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
4: माथिका कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
4: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
5: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
4: आँखाको नियमित परीक्षण गर्नुपर्छ
5: रक्त अल्पताको उपचार गराउनु पर्छ
4: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
4: धेरै तनाव लिनु हुँदैन
5: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
4: सिकलसेल रोगको रोकथाम
5: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
4: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
27: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
27: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
11: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
27: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
11: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
27: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
6: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
27: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
8: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
0: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
0: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
6: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
12: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
13: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
15: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
20: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
28: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
15: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
29: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
30: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा,
29: ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
15: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
29: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
7: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
31: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
7: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
31: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
7: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 98570-34520।
32: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगर
1: गरोस्? पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
14: हेलो
16: हेलो,
14: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
17: हजुर
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
17: लो त, हेलो भन्नुहोस् त।
14: हेलो हजुर,
17: हजुर
14: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी के भनेर छ, के भयो
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, किन दिन्थे?
18: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
19: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
18: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
19: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
23: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
22: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
23: खै के गर्ने गर्ने दिदी,
24: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20
32: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
26: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
32: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ। पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
0: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 सिटी हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
2: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
0: अब त म त बचेँ भनेको छ नि। म
2: रामराजीपुर कलिमपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हानि पटाउने गल्ने, अनि भत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
26: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली, जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
10: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मडग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।

नमस्कार, स्वास्थ्यमा बुटवल कार्यक्रममा यहाँलाई स्वागत छ। प्रविधिमा सविता ढकालसँगै म बिन्दु भट्टराई।

0: स्वास्थ्यमा बुटवल बुटवल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। यो कार्यक्रम रेडियो लुम्बिनी 96.8 MHz, हाम्रो वेबसाइट www.radiolumbini.org, रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन हाम्रो पात्रो सँगै विभिन्न माध्यमबाट पनि हरेक हप्ताको सोमबार र बुधबार प्रसारण हुने गर्दछ। यो कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुदृढीकरणतर्फ उपमहानगरले दिएको विशेष चासो, प्रत्यक्ष नगरवासीमा परेको सकारात्मक प्रभावसँगै नगरले गरेका असल अभ्यासबारे आम नागरिकसम्म लैजाने यो कार्यक्रमको मुख्य उद्देश्य हो। सार्वजनिक विद्यालयहरूमा हेल्थ डेस्क स्थापना गर्नु, बालबालिकाको स्वास्थ्य परीक्षण तथा मानसिक सल्लाह दिने व्यवस्था गर्नु, पोषण सम्बन्धी सचेतना फैलाउनु र ज्येष्ठ नागरिकका घर घरमा पुगेर स्वास्थ्य चेक जाँचका लागि आमासँग नगर प्रमुख कार्यक्रम नै अभियानका रूपमा निरन्तर सञ्चालन गर्नुलाई असल अभ्यासका रूपमा लिन सकिन्छ। कार्यक्रमको प्रभावकारिता र असल अभ्यासले बुटवलको स्वास्थ्यमा ल्याएको र ल्याउन सक्ने सकारात्मक परिवर्तनका विषयमा कार्यक्रम अवधिभर प्रत्येक अंकमा सरकारवाला फरक फरक व्यक्तिसँग छलफल गर्नेछौ। यो स्वास्थ्यमा बुटवल कार्यक्रमको पहिलो अंक हो। आजको अंकमा हामी बुटवल उपमहानगरपालिकालाई वातावरणीय हिसाबले अलि बढ़ी डेंगू फैलिन सक्ने सम्भावित क्षेत्रका रूपमा लिन सकिन्छ। वर्षा लागेसँगै डेंगूका बिरामीमा वृद्धि हुने जोखिम न्यूनीकरणका लागि बुटवल उपमहानगरपालिकाले बुटवल लामखुट्टेका लार्वा बस्ने वासस्थान खोज्ने र नष्ट गर्ने अभियानमा लागिरहेको छ। खासमा बुटवलमा पछिल्लो डेंगूको अवस्था अभियानमा के केलाई जोड़ दिएको छ, बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेसँग गरिएको यो कुराकानी।
1: यहाँलाई स्वागत छ, नमस्कार। अलि अगाडि होइन, यो करिब करिब 4-5-6 वर्ष अगाडि चाहिँ बुटवलमा डेंगी संक्रमणका कारण केही व्यक्तिहरू चाहिँ मृत्यु नै भएको सम्मको कुरा चाहिँ आएको थियो कि। पछिल्लो समयमा अलिक कम पनि भएको छ, त्यो कुरालाई अलिक पछाडि जोड्न, यो सचेतना कति जोडिन सकियो भन्ने कुरा चाहिँ अहिले के छ अवस्था चाहिँ?
2: हजुर, खास गरी यो डेंगी रोग एउटा महामारीको रूपमै हजुरले भने जस्तै 4-5 वर्ष अगाडि चाहिँ फैलिएको थियो बुटवलमा। त्यति बेला नेपालका विभिन्न पालिकाहरू विभिन्न स्थानमा जस्तै धरानमा पनि त्यस्तै गरेर फैलिएको थियो र बुटवलमा चाहिँ अलि कम फैलिएको थियो र केही व्यक्तिको ज्यान पनि गएको थियो त्यो कारणले भनेर हामीले चाहिँ बुझेका थियौँ। र बुटवल उपमहानगरपालिकाले आजभन्दा ठ्याक्कै 4 वर्ष अगाडि 78-79 सालमा यहाँ त्यो अभियान चलायो कि लामखोटीको ठूलो जुन लामखोटी हुन्छ, एडल्ट हुन्छ, त्यसलाई हामीले तुरन्तै नष्ट गरेनौँ भने त्यसले चाहिने अझै ठूलो विकराल लिन्छ भनेर अनि हामी त्यसलाई चाहिँ फगिङ गर्ने काम गर्यौं। र फगिङ गर्दाखेरिमा यसको प्रभावकारिता साँझ परेपछि मात्रै हुने हुनाले हाम्रा नगर प्रहरी अनि त्यति बेलाको जनस्वास्थ्य शाखाको टिम भैरवा र बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा र यो कार्यालय सबैको चाहिँ समन्वयमा त्यसलाई चाहिँ हामीले साँझ परेपछि त्यो खालको चाहिँ अभियान सञ्चालन गर्यौँ। जनप्रतिनिधिज्यूहरूले जुन जुन त्यस्ता क्षेत्रहरू छन् लामखुट्टेहरूले चाहिँ सताएको त्यो क्षेत्रहरूमा त्यो ठाउँहरूमा पुगेर हामी राति 10-11 बजीसम्म म आफै चाहिँ नगर प्रहरीसँग चाहिँ गाडीमै बसेर अनि उहाँहरूकै गाडीबाट हामी चाहिँ त्यो गनबाट चाहिँ फगिङ गर्दै हिँड्यौँ र त्यसले एकदमै महत्वपूर्ण भूमिका खेल्यो र त्यो चाहिँ नियन्त्रणमा आयो। त्यसपछि खास गरी त्यो भनेको चाहिँ एउटा केमिकल युक्त चिज हो, त्यसले मानव शरीरलाई पनि असर पुर्याउँछ तर अत्यधिक ठूलो चाहिने अब जनमानसलाई चाहिने अलि असर पर्ने खालको अवस्था भयो भने त कुन चाहिने बेटर छ भनेर पुरा त्यो विज्ञहरूसँग डब्ल्युएचओहरूसँग सल्लाह समन्वय गरेर अनि चाहिँ गर्नु पर्यो, नभए सामान्य अवस्थामा चाहिँ हामी त्यो काम गर्नु हुँदैन भनेर हामी चाहिँ यसलाई चाहिँ हरेक वर्ष नै अहिले के गरिरहेको छौँ भन्दा डेङ्गु जस्ता रोगहरू होइन जापानिज इन्सेफलाइटिस रोगहरू जस्तै जापानिज इन्सेफलाइटिसले पनि टोकेर त्यसको लक्षण चिन्ह शरीरमा देखियो भने केही घण्टामा मृत्यु हुन्छ मान्छेको, त्यो पनि लामखुट्टे जस्ता चिजहरूले चाहिँ त्यस्ता इन्सेक्टहरूले चाहिँ सारेको छ भने यो लामखुट्टेहरूले हामीहरूलाई मलेरिया लगायत यस्ता डेङ्गु यिनी जापानिज इन्सेफलाइटिस थुप्रै प्रकारका रोगहरूले हाम्रो समुदायलाई यसले चाहिँ विक्षिप्त पारिरहेको हुन्छ जुन सिजनमा पनि, तर यो रेनी सिजनमा चाहिँ मुख्य गरी यो बुटवल क्षेत्रमा डेंगूले एकदमै सताएको हुन्छ। डेंगू रोग यो एउटा एडिस जातको लामखुट्टी हुन्छ, यसले चाहिँ दिउँसोमा मात्रै बढी टोक्ने, यसको चाहिँ अहिलेको रिसर्चले दिउँसोमा मात्रै टोक्ने देखाएको छ, र त्यसमा पनि बिहानको समयमा अझै बढी 12-1-2 बजेसम्म अनि फेरि इभिनिङमा अझै बढी यसको चाहिँ सक्रियता हुन्छ भन्ने चाहिँ हामीले पत्र पत्रिकाहरू पढ्दाखेरि मैले बुझेका छौँ। अब यसलाई चाहिँ ध्यान दिएर हामी बुटुलको महानगरपालिकाले अहिले पछिल्लो 4 वर्षदेखिको समयमा सबै हाम्रा यहाँका स्वयंसेविकाहरूलाई, टोल विकास समितिहरूलाई होइन, त्यसपछि हाम्रा यहाँका सरसफाई कर्मी, बुटुलको महानगरपालिकाका सरसफाई कर्मी साथीहरूलाई, त्यस्तै नगर प्रहरी साथीहरूलाई र स्वास्थ्य कर्मीहरूलाई र सरकारवालाहरूलाई पनि राखेर हामीले विभिन्न चाहिँ एउटा सेन्सिटाइजेसन अभिमुखीकरण कार्यक्रमहरू गरिरहेका छौँ। त्यो गर्दाखेरि गुणात्मक रूपमा त्यसको चाहिँ फाइदा हुन्छ। उसले चाहिँ एउटा टोलको व्यक्ति यहाँ आउनुभयो, उहाँले चाहिँ त्यो कुरा बुझेर जानुभयो, आफ्नो टोलमा त्यसलाई सहजीकरण गर्नुहुन्छ, बताउनुहुन्छ, उहाँहरूले त्यो लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गर्नुहुन्छ र त्यसलाई नष्ट गर्नुहुन्छ। अटोमेटिक रूपमा लामखुट्टे कम हुन्छ। यो लामखुट्टेको आयु भनेको 30 दिन मात्रै हुन्छ, अनि यो 30 दिनको उमेरभित्रमा यो लामखुट्टेले चाहिँ 1000 फूल पारेको हुन्छ। त्यसले गर्दाखेरिमा यस्तो अवस्थालाई चाहिँ हामीले नष्ट गर्ने समयमै यसलाई फूल पार्न नदिने गर्यौँ भने हामी चाहिँ समुदायलाई बचाउन सक्छौ भनेर यो अभियान चाहिँ सञ्चालन गरिरहेका छौँ।
1: जस्तो क्षेत्रको कुरा गर्नुभएको थियो होइन, खास कस्तो क्षेत्रमा अलि बढी मात्रामा यहाँले लामो समय भयो अभियान सञ्चालन गर्नुभएको, कस्तो क्षेत्रमा चाहिँ अलि बढी मात्रामा चाहिँ त्यो खालको सम्भावित भनौँ न अब भेटिँदो रहेछ कि?
2: हजुर, खास गरी एकदम राइट कुरा गर्नुभयो हजुरले। यो बुटुल क्षेत्र, यो बुटुल उपमहानगर यो क्षेत्र जुन छ, यो लोकालिटी, यहाँको यो बनावट, प्राकृतिक बनावट, यो डेंगू लामखुट्टेहरू जस्ता जस लामखुट्टेहरू पर्याप्त उत्पादन हुने यो चाहिँ ठाउँ हो। किन हो भन्दा यहाँ चाहिँ यो जंगल छ नि वरिपरि, यो चुरेको यो जंगल छ, यो जंगलमा पनि त्यहाँ चाहिँ काठहरू कुहिएको हुन्छ, चराहरूले चाहिँ त्यो काठहरू ठुकेर त्यसमा चाहिँ नि पानी जम्ने ठाउँहरू बनाएको हुन्छ, मान्छेहरूले काठहरू काटेर त्यत्तिकै चाहिँ छोड्दाखेरिमा त्यहाँ पनि पानी जम्ने हुन्छ। यस्ता ठाउँहरूमा पनि यो बर्सातको पानीले पानी जम्मा हुन्छ, सफा पानी जम्मा हुन्छ। लामखुट्टेले त्यो ठाउँ पहिचान गर्दा बित्तिकै एकदम खुसी भएर त्यहाँ फुल पार्छ र त्यहाँबाट उत्पादन भएको लामखुट्टे यो समुदायमा सबैलाई चाहिँ नि आक्रामक रूपमा आउँछ। एकातिर त्यो छ, अर्कोतिर हाम्रो तिनाउ नदी छ यस साइडमा, यो तिनाउ नदीमा 12 मास 18 जोग पानी बगिरहन्छ। यसको साइड साइडमा पनि त्यो पानी जुन जम्मा हुने ठाउँहरू छ त्यस्तो ठाउँहरू पनि बढी सम्भावित हुन्छ लामखुट्टेको लागि। त्यसले गर्दा बढी त्यस्तो चाहिँ यो, अनि वातावरण पनि के छ, तातो उत्ति तातो हुन्छ अनि उत्ति फेरि हिट, अनि पानी वर्ष अनि फेरि हिट। यो लामखुट्टेको फूल पारेर छिटो लामखुट्टे हुर्किनको लागि एकदमै उपयुक्त वातावरण हो। त्यसले गर्दा हामी सचेत भएर, समुदाय तपाईँ हामी सबै सचेत भएर लाग्यौँ भने यसलाई कन्ट्रोल गर्न सहज छ। एक्लो प्रयासले, स्वास्थ्य कर्मीले मात्रै होइन, संचार कर्मीले भनेर मात्रै त्यसका कुराहरूलाई अवलम्बन समुदायले नगर्ने भने यसलाई चाहिँ कन्ट्रोल गर्न सकिँदैन।
1: अब यहाँले जस्तो अवलम्बनको कुरा गर्नुभयो होइन, कति सचेत हुन सक्यो होला, हामीले कतिसम्म पुर्याउन सकिया होला भन्ने कुरा कि?
2: हजुर, मैले चाहिँ जस्तै गत साल पनि मैले सबै चाहिँ वडाबाट टोल विकास समितिका अध्यक्ष अथवा प्रतिनिधिहरूलाई चाहिँ बोलाएको थिएँ, अनि अहिले फेरि सबै स्वयंसेविकाहरूलाई राखेको थिएँ र केही दिन अगाडि, अब आज मात्रै पनि यहाँका चाहिँ नगर प्रहरी र अनि सरसफाई कर्मीहरूले राखेको छ। यसले चाहिँ अनि जनप्रतिनिधिहरूलाई थाहै छ, अनि त्यसले गर्दा यो विषयले चाहिँ नि अहिले समुदायमा प्राथमिकता पाएको छ। अहिले नागरिकहरू अलि बढी सुसज्जित त हुनुभएको छ, तर उहाँहरूको जुन दैनिक जीवनयापन गर्ने एउटा जुन छ नि त्यो, त्यसले चाहिँ एउटा के थपेको छ भन्दा, घरमा फुलहरू, गमलाहरू, फुलहरू लगाउने, घरमा फ्रिजहरू हुन्छ, गर्मी ठाउँमा फ्रिजको पछाडि चाहिँ पानी जमेको हुन्छ, त्यसलाई ख्याल नगर्ने भने समस्या छ, त्यहाँ गएर फुल पार्छ। अनि यो गमलाहरू हुन्छ, गमलाहरू, फुलको गमलाहरूमा चाहिँ जस्तै यस्तो गमलाहरू हुन्छ, यसको यहाँबाट पानी राख्यौँ, प्लास्टिकको भाँडा हो, तल चाहिँ ढक्कन हुन्छ, यसको यो बिचमा अलिकति चाहिँ नि पानी जम्ने चाहिँ खाली हुन्छ, यो माथिबाट राखेको पानी यहाँ चाहिँ जम्यो भने आएर उसले त्यही फुल पारिदिन्छ कि, सबैभन्दा खतरनाक चाहिँ यही छ। अनि यो जस्तै टायरहरू होइन, अनि सानो बिर्को पनि यदि कुनै चाहिँ बिर्कोहरू खाली छ र त्यहाँ चाहिँ सफ पानी जमेको छ भने त्यहीँबाट फुल पारिदिन्छ। यस्ता यस्ता ठाउँ हामी खोज्दै हामी सबै सरकारवालाहरूले चाहिँ यसलाई अभियानको रूपमा लग्यौँ भने यसलाई नियन्त्रण गर्न सकिन्छ, नभए चाहिँ गाह्रो पर्छ। यसको कुनै औषधि हुँदैन, यसको चाहिँ सिम्टोमेटिक लक्षण चिन्हको आधारमा मात्रै उपचार गर्ने हो। तर डेङ्गी लागिसकेपछि सिरियस भयो भने मृत्यु वरण गर्न पर्ने अवस्था हुन्छ, किन भन्दा इन्टर्नल हेमोरेज हुन्छ, शरीरको भित्रबाट चाहिँ रगतको नसाहरू फुटेर अनि चाहिँ ब्लिडिङ हुन्छ र मान्छे चाहिँ रक्त अल्पता हुँदै तुरन्तै चाहिँ मृत्युको वरण गर्न पर्ने अवस्था हुन्छ। त्यसले गर्दा अझै जसलाई एकपल्ट डेङ्गु भएको छ, एकपल्ट डेङ्गु रोग लागेर सन्चो भएको छ, अर्को वर्ष अथवा अर्को पटक उहाँलाई फेरि डेङ्गु रोग लाग्यो भने त्यो अझै बढी सिभियरिटी हुन्छ। यो चाहिँ सबै नागरिकहरूले बुझ्नुपर्ने हुन्छ। त्यसले गर्दा यो दोहोरिएर डेङ्गु रोग आयो भने त्यो चाहिँ हस्पिटलको डक्टरसँग जे होस् तुरन्तै उहाँ चाहिँ सम्पर्कमा टचमा रहनै पर्छ, किनकि त्यसको सिभियरिटी हाई छ, रिसर्चले त्यो देखाएको छ।
1: त्यही कार्यक्रमलाई जस्तो विगतमा यहाँहरूले चाहिँ जुन हिसाबले खोजेर नष्ट गर्नुभयो, नष्टको कार्यक्रम अभियान चाहिँ चलाउनु भयो होइन, लालखुट्टेको लार्वा खोजेर नष्ट गरेर होइन त्यो अभियान चाहिँ, त्यो अभियान सञ्चालन गर्दै गर्दाखेरि र त्यसलाई अहिले फेरि हामी 3 महिना 4 महिना चाहिँ त्यो अभियान फेरि त्यसलाई त्यो अभियानलाई चाहिँ निरन्तरता दिँदै गर्दाखेरि अलिक फरक तरिकाले जाँदै हुनुहुन्छ कि अथवा फरक समुदायमा फरक ठाउँमा जाँदै हुनुहुन्छ कि के गर्दैछ, अथवा त्यही ठाउँलाई चाहिँ जहाँनिर अलिक बढी सम्भावित भनौँ अझै बढी डेन्जर हुन्छ नि त्यो ठाउँहरू त्यो ठाउँमा जाँदै हुन्छ, के छ अहिलेको चाहिँ यहाँको योजना चाहिँ?
2: पहिला सबै ठाउँलाई चाहिँ डेन्जर जोन यो सबै वडाहरूलाई चाहिँ मानिँदैन थियो, अब अहिले चाहिँ सबै ठाउँलाई नै डेन्जर जोन सम्झिएर हामी चाहिँ त्यसरी चाहिँ यसलाई प्रवाह सूचना गर्दैछौ। त्यसले गर्दाखेरिमा यसमा अब सबै वडाहरूले 19 वडाको क्षेत्रलाई नै यसलाई हामीले त्यहाँको नागरिकहरू सुशिक्षित हुनुपर्छ भनेर यसलाई चाहिँ त्यो तरिकाले सेन्सिटाइज गर्न खोजिरहेका छौँ। अब तपाईँहरूको सञ्चार माध्यमबाट टेलिभिजन पत्र पत्रिकाहरू होइन यीहरूबाट पनि त्यसरी नै आउँछ, हामी यहाँबाट आवश्यक चाहिँ अब स्कूलहरूलाई चाहिँ पत्राचारहरू गर्छौँ, स्कूलका नर्सहरूलाई पनि हामी त्यो चाहिँ सञ्चार गर्छौँ, यो कार्यक्रममा पनि हामी सहभागी गराएका छौँ। अब त्यही हिसाबले चाहिँ अब टोल विकास समितिहरूलाई पनि यो चाहिँ हामी सञ्चार गरिरहन्छौँ, वडा कार्यालयहरूलाई पनि यो डेङ्गुको रोग नियन्त्रण सम्बन्धमा चाहिँ हामी चाहिँ सञ्चार गरिरहन्छौँ। यसले चाहिँ अब यो असोज महिनाभरिसम्म जस कार्तिकको 15 यो डेङ्गु महामारी फैलिन सक्छ जति बेला पनि हामी चाहिँ यसमा अलर्ट रूपमा रहनुपर्छ, र अलर्ट रूपमा रहँदाखेरिमा यसको पानी जम्न सक्ने स्थानहरू खोजेर नष्ट गरेर काम मात्रै गरिपुग्छ, अरू यसमा केही टेन्सन गर्नु पर्दैन भनेर नै हामी चाहिँ अभियानको रूपमा स्कूलहरू यहाँका सबै स्कूलहरू छन् यी सबैमा चाहिँ हामी अगाडि बढ्छौँ।
1: हो, अब यो डेङ्गी हुने भनेको अलिक बढी मात्रामा तराई क्षेत्रमा होइन, भनौँ न हुन त पानी जम्ने जुनसुकै ठाउँमा पनि हुनसक्छ, तर अलिक बढी सम्भावित यो मलेरियाका कुरा गर्ने हो भने अनि डेङ्गीको कुरा गर्ने हो भने चाहिँ तराई क्षेत्रमा अलिक बढी हो कि भन्ने चाहिँ देख्न सकिन्थ्यो। अहिले पछिल्लो समयमा यहाँहरूले गर्नुभएको भनौँ अथवा बुटलेको महानगरपालिकाले जुन खालको सचेतनामूलक कार्यक्रमहरू गरेको छ त्यसले चाहिँ कम भएको
2: हो, उल्लेखनीय रूपमा। अहिले हामी चाहिँ जुन 4 वर्षदेखि यहाँ यस्ता विभिन्न इन्टरभेन्सनहरू चाहिँ गरिरहेका छौँ बुटुलको महानगरपालिकाले, त्यो कारणले गर्दाखेरि यसको उल्लेखनीय रूपमा चाहिँ कन्ट्रोलमा आएको छ।
1: नागरिकलाई, आम नागरिकलाई के भन्नुहुन्छ बुटुलवासीलाई?
2: म चाहिँ के भन्न चाहन्छु भन्दा आम नागरिक आमा बुवाहरू सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूले हामी यो तराईमा एकदमै सुविधा सम्पन्न भएर हामी चाहिँ पहाड़बाट तराई झरेका छौँ, तराई तराई छ, यहाँ चाहिँ विभिन्न रोगहरूको सम्भावना धेरै छ, किन भन्दा यहाँ जनसंख्याको उत्ति चाप छ, यहाँ चाहिँ सर्पहरू विषालु सर्पहरू पनि त्यति नै छन्, त्यसबाट पनि हामी यो रेनी सिजनमा यो वर्षा सिजनमा एकदमै ख्याल गर्नुपर्छ, अनि झुल लगाएर हामी सुत्नुपर्छ, दिउँसोमा पनि यदि बच्चादेखि वृद्ध कोही चाहिँ घरमा सुत्नुहुन्छ भने झुल अनिवार्य रूपमा प्रयोग गरेर सुत्यो भने एकातिर चाहिँ नि यस्ता लामखुट्टेहरूबाट चाहिँ बस्न सकिन्छ, अर्कोतिर चाहिँ नि साँपहरू सर्पहरूबाट पनि बस्न सकिन्छ। घर वरिपरि झाडीहरू कतै हुन नदिने, सरसफाइमा ख्याल गर्ने, अनि चाहिँ घर वरिपरि चाहिँ आवश्यकता अनुसार चाहिँ फेनोलहरू छर्किने जसले गर्दा सरसफाइमा सर्पहरूलाई चाहिँ भगाउन सहज हुन्छ। र अर्को कुरा चाहिँ यो लामखुट्टेले मलेरियाहरू विभिन्न खालको मलेरियाहरू रोग ल्याउँछ, त्यो जटिल खालको मलेरिया पनि हुन्छ, जस्तै प्लाज्मोडियम फल्सिपारम भन्छ, त्यो लाग्यो भने पनि मान्छेलाई चाहिँ नि एकदमै छिटो उसलाई चाहिँ सिभिरिटी बनाएर ज्यान जाने सम्भावना उच्च हुन्छ। यस्ता खालका थुप्रै रोगहरू हुन्छन्। त्यस्तै जापानिज इन्सेफलाइटिस, अहिले हामी लुम्बिनी प्रादेशिक अस्पतालमा त्यहाँको चाहिँ तथ्याङ्कमा गएर हेऱ्यौँ भने जापानिज इन्सेफलाइटिस भएर जस्तै यहाँको छिमेकी जिल्ला कपिलवस्तु अनि यतातिर चाहिँ नवलपरासी यी रूपन्देहीका पनि केही भागहरूबाट चाहिँ नि जापानिज इन्सेफलाइटिसका बिरामीहरू विशेष गरी भर्खरका यौँ केटाकेटीहरू चाहिँ त्यसबाट ग्रसित भएर आएका छन् र कतिले ज्यान गुमाएको चाहिँ अभिलेख हामीले त यहाँ पाउँछौँ। त्यसलाई बचाउन गाह्रो छ। त्यसले गर्दा यस्तो यो जापानिज इन्सेफलाइटिस, डेङ्गी, मलेरिया जस्ता रोगहरू लामखुट्टे बाटो सर्ने भएको कारणले गर्दा हामी सचेत भएर लामखुट्टेले फुल पार्न सक्ने सम्भावित स्थानहरू जहाँ पानी जमेको हुन्छ, जहाँ सफा पानी छ त्यस्ता ठाउँहरूलाई पनि नष्ट गर्ने, जहाँ फोहोर पानी जमेको छ त्यहाँ फेरि मलेरियाहरू लगाउने मलेरिया रोग सार्ने चाहिँ लामखुट्टेले फुल पार्छ र त्यो फोहोर पानीमा र त्यस्तालाई पनि हामी नष्ट गर्ने गरेर हामी सरसफाई र वातावरणीय सरसफाईमा तपाईँ हामी सबैजना चाहिँ जुटौं र सबैले सबैलाई सुरक्षित राखौं र बुटोल बासी मात्रै नभएर सबै यो चाहिँ नागरिकहरू चाहिँ सुरक्षित रहौं, आसपासका सबै पालिकाहरूका नागरिकहरू सबै चाहिँ सुरक्षित रहौं भन्ने सन्देश बुटोलको महानगरपालिका जनस्वास्थ्य शाखाबाट यहाँहरूलाई चाहिँ।
0: उहाँ हुनुहुन्थ्यो बुटेल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे। अब हामी डेंगू रोकथामका लागि विभिन्न सरकारवालाहरूको प्रतिनिधिमूलक सहभागितामा गरिएको अन्तर्क्रियात्मक सचेतना छलफलतर्फ लाग्छौं।
3: लामखुट्टे मानव जातिको लागि चुनौती छ सम्पूर्ण रूपमा। त्यसले गर्दा तपाईँ हामीहरू हिजोको बजार हुँदैन, नयाँ महिनाले यसको चलाखैलाई बुझेर हामी पनि ख्याल गर्नु पर्यो। जति तपाईँहरू हामीहरू समुदायका मान्छेहरू एकदमै शुभ सहयोगमा बसेर घरमा पनि गमलामा फुलहरू भेलाएर त्यो गमलाको कम चाहिँ यस्तो सहयोग माटो पानी राखिन्छ, यता व्यवसाय गरेर अलिकति ग्यारो आउँछ पानी राखेको अनि त्यहाँ त्यो प्लास्टिकको त्यो पानी जम्मा हटाउनु चलाउँछ त्यही ठाउँमा मात्रै लाग्छ हान्छ हिसाबलाई ठन्डा नभयो फ्रिजको पछाडि पछि गएर त्यो जुन पानी जम्मा भएको ठाउँ हुनसक्छ त्यहाँ पनि पानी हुनसक्छ। अहिले

0: भयो घरमा पानी चार छोरा आइन्छ जहाँ गङ्गालाई व्यापारहरू छन् तिनीहरूलाई भोकै बाँध्न सक्छौँ।
1: डेङ्गु सचेतनालाई कसरी प्रभावकारी बनाउन सकिन्छ र टोल टोलमा कसरी पुग्ने भनेर गरिएको यो कार्यक्रमको झलक बुटुल उपमहानगरपालिका र रेडियो लुम्बिनीको सहकार्यमा स्वास्थ्यमा बुटुलमा आज हामीले डेङ्गु नियन्त्रणमा चालेको अभियान र प्रभावकारिताका विषयमा जानकारी लियौ र सचेत पनि बन्यौ भन्ने विश्वास छ। यही कुराकानी सँगै स्वास्थ्यमा बुटोल कार्यक्रमको समय सकिएको छ। अर्को श्रृंखलामा फरक व्यक्ति स्वास्थ्य अभ्यासको फरक जानकारी लिएर आउनेछौ। त्यतिन्जेलसम्मका लागि प्राविधिक मित्र सविता ढकालसँगै म कार्यक्रम प्रस्तुता बिन्दु भट्टराई सँगै विदा हुन्छौ। नमस्कार।

0: स्वास्थ्यमा बटवल
1: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यासदेखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: आग लागी तथा डडेलो बाट जोगियौ र जोगाउ।
1: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाउ।
0: सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
1: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाउ।
0: परालको तौवा भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
1: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
0: वनका सुक्खा घाँसपात पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौं।
1: चुरोट बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौं।
0: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
1: कहीँ कतै आगलागीका घटना भए वा वनमा डडेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराऊ। सबै मिले

0: सुरक्षित रूपमा आगलागी तथा डढेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौं, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊं।
1: तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही।
2: वर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सटमा पाउनुहोस् 100 square feet सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
3: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
4: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
5: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
6: तिलोत्तमा 5 मणिग्राम रूपन्देही
4: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
7: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9842128 र 9847024870
8: भुटुल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना यस भुटुल उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ अनुरोधक स्थानीय भू उपयोग परिषद बुटुल उपमहानगरपालिका
9: किन झोक्राउनु भन्छ काका
10: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
9: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
10: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
11: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857021757 र 9842796228
12: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस BNS, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
2: वर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
13: होइन पुर्खे बा किन के भयो र
14: बाह्र चौरा आइघुमे
13: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसुति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन है पुर्खे बा फेरि दौडिँदै कता हो
14: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक
13: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
15: यति बेला बिहानको 8 बज्यो
16: हाय दैव फेरि मधुर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अबको घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
17: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
18: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
19: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
20: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
21: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
22: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश

0: यो उत्सवको पर्व
1: एसआर गिब्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 071-542-6999 541-6999
2: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
3: ए जान्त जान्त
4: होइन के भयो बाबु
5: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
4: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
8: होइन के खुसीको खबर हो दाजु
7: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
8: हो र
7: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
9: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिण्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाइन लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
10: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
11: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
12: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
10: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
13: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मसिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
10: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छातामुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98-570-72-397 र 98-475-42-914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: जिल्लो टमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा पाँच मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागिमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
5: मोबाइल 98-026-35-111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
12: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
13: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
12: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
13: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
14: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
15: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनु भएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
15: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
16: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
15: मणिमुकुन्द क्याम्पस, योगीकुटी बुटवल 11 रूपन्देही, फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
17: पीस

0: स्वास्थ्यमा बटवल
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यासदेखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
2: साउजी गुड्खा दिनु न।
3: ल के भन्नुभएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
4: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकल सेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकल सेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
6: सिकल सेल रोगका लक्षणहरू:
7: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती, पेट, हात खुट्टा, ढाडमा अचानक र कडा खालको दुखाइ हुने,
7: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
7: संक्रमणहरू भइरहने,
1: पक्षघात समेत हुने,
7: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
7: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
7: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
7: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
7: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
7: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकल सेल रोगको रोकथाम:
7: सिकल सेल रोगको अवस्थाबारे थाहा पाउन रक्त परीक्षण गराउने,

0: हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
0: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
0: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
0: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: ಶುಗರ್ನು
1: ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್ ಸುಖನಗರ್ ಬುಟ್ವಲ್ ಸಂಪರ್ಕ 9800364060
2: गर्ने एउटा थाक्ने जहान दिनभर तिमीले के गरेर बस्छौ ह तीन दिन भयो कपडा धुन देखो आज पनि त्यसै असरल छन्
3: मैले काम गरेको तपाईले कहिले पो देख्नु भएको छ र
4: के को छलफल हो दाई बाबुजू दुवै जना थकित पनि देखिनुहुन्छ
3: हेर्नुस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
4: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
2: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
5: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
6: लैंगिक हिंसा अन्त्य गरौं हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगर
8: पहिला मलाई विश्वास लागेन यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ
9: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन सुख नारायणगढ चितवन मोबाइल 9855509934
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पिर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: रूखमा स्याउला झारपात नजलाऊ, वनमा आगो लाग्नै नदिऊ, लागि हालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 9850505934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852409934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 19 भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडको भन्नुमा 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने, डाक्टर साहब भन्नुभयो न आत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न। के अब त्यो भाँडामा पानी पुनि दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचे भनेको छ नि। म
6: सुँगै सुँदा रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यही हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान त पनि दिनुभयो, अनि बिहानै बिहान पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
7: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन सुख नारायणगढ चितवन मोबाइल 9855509934

0: देशका अधिकांश जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा संक्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। यद्यपि काठमाडौँ उपत्यका र काभ्रे पलाञ्चोकमा भने जोखिम अझै कायमै रहेको विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायले जानकारी दिनुभएको छ। उहाँका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा संक्रमण यथावत छ भने काभ्रे पलाञ्चोकमा तीव्र गतिमा फैलिरहेको छ। विभागको तथ्याङ्क अनुसार संक्रमण नियन्त्रणको लागि हालसम्म देशभर 7,54,585, 10,91,303 अण्डा तथा 2,43,635 केजी दाना नष्ट गरिएको छ। त्यसमध्ये काठमाडौँ उपत्यकाका 3 जिल्ला र काभ्रेमा मात्रै 2,86,277 पंक्षी, 1,79,064 अण्डा र 74,000 केजी दाना नष्ट गरिएको विभागले जनाएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी संघीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ। सोही आधारमा संक्रमित क्षेत्रका पंक्षी नष्ट गर्ने र संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ।
1: पटक पटक विद्युत अवरूद्ध हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार वर्षायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई उच्च प्राथमिकतामा राख्दै समाधान अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। मनसूनका कारण उत्पन्न हुन सक्ने सम्भावित समस्यालाई निरूपण गरी विद्युत सेवा नियमित र भरपर्दो मन्त्रालयले थप सक्रियता देखाएको बताएको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै पनि गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।
0: रौतहटमा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एकजनाको मृत्यु भएको छ। घटनामा एक वृद्ध घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हिजो राति ईशनाथ नगरपालिका 3 अरैयामा 80 वर्षीय रामबहादुर शाह, उनका 60 वर्षीय छोरी ज्वाई बुटन शाह तथा 63 वर्षीय राम अवतार शाह र उनका 26 वर्षीय छोरा राम महेश्वर शाह बीच पुरानो जग्गा विवादलाई लिएर भनाभन भएको थियो। विवाद चर्कदै जाँदा हात हलाहलको अवस्था सृजना भएको र सोही क्रममा राम महेश्वर शाहले बुटन शाहमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। ढाडमा गम्भीर चोट लागेका बुटन शाहलाई तत्काल प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनामा रामबहादुर शाहको टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले चक्कु प्रहारका आरोपित राम महेश्वर शाह तथा झै झगडामा संलग्न उनका बुवा राम अवतार शाहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको जनाएको छ।
1: मकवानपुरमा बस दुर्घटना हुँदा 5 जना घाइते भएका छन्। वीरगंजबाट लमजुङ जाँदै गरेको NA5X5319 नम्बरको बस आज राति मनोहरे 7 रमनटार स्थित पूर्वपश्चिम सड़क खण्डमा दुर्घटनामा परेको हो। बसमा 16 जना सवार थिए। घाइते 5 जनालाई उपचारका लागि मनोहरी अस्पताल पठाइएको छ। प्रहरीका अनुसार बस चालक सर्लाहीका 39 वर्षीय भीमबहादुर विक, यात्रुहरू चितवन भरतपुर 4 का 30 वर्षीय संजय तामाङ, पर्सा परवानीपुरका 54 वर्षीय मोहम्मद आजाद, बारा देवताल 1 का 23 वर्षीय राजकुमार राम र भारत मोतिहारीका 25 वर्षीय सुधीर कुमार रहेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, युवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भरको
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सुनसरीको गढी गाउँपालिका 1 मदेली झण्डा चोकबाट चाइनिज पिस्तोल र गोलीसहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। गराती करिब सभा 1 बजे अस्थायी प्रहरी चौकी चाँद बेलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका 17 रानी बस्ने 51 वर्षीय नूर मोहम्मद र विराटनगर महानगरपालिका 8 अशोक चोक बस्ने 32 वर्षीय इमरान खान रहेको प्रहरीले जनाएको छ। चेक जाँचका क्रममा नूर मोहम्मदको साथबाट एक थान चाइनिज पिस्तोल र त्यसमा लोड गरिएको 3 राउण्ड गोली बरामद भएको हो। दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दोहबीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। हर्मुज जलमार्गमा 3 व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जहाज जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजलाई निशाना बनाएको बदलामा इरानलाई भारी मूल्य चुकाउन कार्यवाही गरिएको घोषणा गरेको छ। अमेरिकी हमलाबाट इरानको क्यासियम टापु, बन्दर अब्बास र सिरिक सहरहरू प्रभावित भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ती क्षेत्रमा शक्तिशाली विस्फोटमा केही मानिसहरू घाइते भएका छन्। यद्यपि हालसम्म कसैको मृत्यु भएको खबर भने बाहिरिएको छैन। इरानका उप परराष्ट्र मन्त्रीले अमेरिकी हमलालाई गत महिना मात्र दुई देशबीच हस्ताक्षर भएको समझदारी पत्रको ठाडो उल्लंघन भएको बताउँदै तेहरानले यसको निर्णायक जवाब दिने चेतावनी दिनुभएको छ। अर्कोतर्फ अमेरिकी सेन्ट्रल कमाण्डले इरानको यो आणविक व्यवहार बिना कारण भएको र यसले स्पष्ट रूपमा युद्धविरामको उल्लंघन गरेको दावी गरेको छ। खाड़ी मुलुकहरू कतार र साउदी अरेबियाले पनि आफ्नो क्षेत्रबाट गुजिरहेका तेल ट्याङ्करमा आक्रमण भएको भन्दै इरानको कड़ा निन्दा गरेका छन्। गत महिना भएको 14 बुधी सम्झौताले दुवै देशबीचको युद्धविराम लम्ब्याएको थियो।
0: अब खेल समाचार। फिफा विश्वकप 2026 क्वार्टर फाइनल समीकरण पूरा भएको छ। आज बिहान कोलम्बिया र स्विट्जरल्याण्ड बीचको खेल सकिएसँगै अन्तिम 16 खेल सकिएका हुन्। अन्तिम खेलमा कोलम्बियालाई पेनाल्टीमा हराउँदै स्विट्जरल्याण्ड क्वार्टर फाइनलमा प्रवेश गरेको हो। गैराती भएको अर्को खेलमा इजिप्ट विरूद्ध सनसनीपूर्ण जीत निकाल्दै अर्जेन्टिनाले क्वार्टर फाइनलमा स्थान बनाइसकेको छ। क्वार्टर फाइनलमा पुग्ने अरू 6 टोलीमा फ्रान्स, बेल्जियम, नर्वे, स्पेन, मोरक्को र इंग्ल्याण्ड छन्। फ्रान्सले पाराग्वेलाई, बेल्जियमले अमेरिकालाई, नर्वेले ब्राजिललाई, स्पेनले पोर्चुगललाई, मोरक्कोले क्यानाडालाई र इंग्ल्याण्डले मेक्सिकोलाई पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको हो। अब क्वार्टर फाइनलमा फ्रान्सको मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्ड र अर्जेन्टिनाले स्विट्जरल्याण्डसँग भिन्नेछन्। क्वार्टर फाइनलका खेलहरू शुक्रबार बिहानदेखि शुरू हुनेछन्। पहिलो खेलमा फ्रान्स र मोरक्को भिन्नेछन्। नेपाली समय अनुसार शुक्रबार बिहान 2:15 शुरू हुने खेल शुरू हुनेछ। शनिबार बिहान 1:15 स्पेन र पोर्चुगल बीच खेल हुनेछ। त्यसपछि आइतबार 3:00 नर्वे र इंग्ल्याण्ड तथा आइतबार 7:15 अर्जेन्टिना र स्विट्जरल्याण्ड बीच खेल हुनेछ। जित्ने 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। सेमी फाइनलको 2 खेलका विजेताले जुलाई 20 बिहान 1:15 फाइनल खेल खेल्नेछन्।
1: अब मौसम। आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसूनी वायुको प्रभाव कायम छ। मनसूनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा अहिले बिहान मध्यमसम्मको वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। सबैजसो प्रदेशमा आज मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने मध्य प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हुरी बतासको पनि सम्भावना छ। राति भने मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। त्यसैले बाढ़ी, पहिरो र डुबानको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ। बिहान 9 थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: प्रतिनिधि सभाको बैठक आज बस्दै 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची।
1: 7 जिल्लामा बर्ड फ्लू संक्रमण नियन्त्रणमा, काठमाडौँ उपत्यकामा यथावत, काभ्रेमा थप फैलिँदै।
0: पटक पटक विद्युत अवरूद्ध हुने समस्या समाधान गर्न विशेष अभियान शुरू। रौतहटमा जग्गा विवादका क्रममा चक्कु प्रहार हुँदा 1 मृत्यु।
1: हर्मुज जलमार्गमा जहाजहरूमाथि आक्रमण भएपछि इरानमा अमेरिकाको हमला, युद्धविराम उल्लंघन भएको भन्दै कड़ा जवाब दिने तेहरानको प्रतिक्रिया।
0: र फिफा विश्वकप 2026 को क्वार्टर फाइनल समीकरण पूरा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन।

0: आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
4: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनु त रहेछ त
5: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
4: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
5: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
5: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
6: होइन श्याम कता हिँड्यौ निकै हतारमा पो देखिन्छौ त
7: कहाँ हुनु नि म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी
6: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
7: हो नि दिदी म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
6: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ
7: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
6: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
8: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
3: बर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इल्युजन डिजाइन पनि शर्तहरू लागू हुनेछन्
9: होइन पुर्खे बा किन के भयो र
10: बाह्र चौर आइस घुमे
9: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो चौबिसै घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन रे पुर्खेबा, फेरि दौडिँदै कता हो?
10: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
9: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744, 562-745।

0: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौ मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौं
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
5: खुसीको खबर खुसीको खबर खुसीको खबर
6: होइन के खुसीको खबर हो दाजु
5: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
6: हो र
5: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
7: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मसिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: हजिलो तपाईँको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-595-719 र 98-672-96-018
1: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए जान्त जान्त
3: होइन के भयो बाबु
4: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
3: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौ
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
8: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
9: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
8: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
9: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
8: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
10: विश्व शान्तिको मुहान लुम्बिनी शान्तिको आवाज रेडियो

0: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही।
6: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
7: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
6: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
7: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
6: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा एक शङ्कर नगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
8: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त के भनौँ नाइ, वक पनि एकदम भए पो, सैथरी छ अनि सैथरी दबाई खानै पर्यो।
9: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
10: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा।
9: तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
3: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
11: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
11: स्त्री तथा प्रसुति,
3: बाल रोग,
11: छाला तथा यौन रोग,
3: हाड जोड्ने नसा तथा बाथ रोग,
11: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
11: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
11: डिजिटल एक्सरे,
3: ईसीजी,
11: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
11: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
12: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष भएको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
13: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
14: रीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
15: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि फोन नम्बर 071-562-832 मोबाइल
16: 98-570-21-835।
17: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
18: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दैछौ क्या
17: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
19: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
17: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाई खुवाऊ।
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: लाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्नातक तह भर्ना सम्बन्धी राममाढी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममाढी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ़ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममाढी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: स्वास्थ्यमा बटवल।
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यास देखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिका संघको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
0: कार्यक्रम स्वास्थ्यमा बुटवल।
2: साउजी गुड्खा दिनु न।
3: ल के भन्नु भएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
4: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
5: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
6: सिकल सेल रोगको एक जानकारी।
7: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
6: सिकल सेल रोगका लक्षणहरू:
8: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
7: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाइ हुने,
8: जन्डिस हुने,
7: आँखाका समस्याहरू देखा पर्ने,
8: संक्रमणहरू भइरहने,
7: पक्षीघात समेत हुने,
8: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
7: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
8: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
7: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
8: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
7: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
8: रक्त अल्पताको उपचार गराउनु पर्छ,
7: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
8: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
7: धेरै तनाव लिनु हुँदैन,
8: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
7: सिकलसेल रोगको रोकथाम:
8: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
7: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
8: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
7: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
8: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउँछ है। ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लो दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भनेर छ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
3: हुन्छ
9: हुन्छ ल हुन्छ।
8: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे नानी, त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
12: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
13: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
12: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
13: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
12: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
13: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

0: देवदह नगरपालिकाको फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना। फोहोर मैला संकलन तथा व्यवस्थापन कार्यनीतिलाई वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न देवदह नगरपालिकामा फोहोर मैलाको स्रोत वर्गीकरण गरी कुहिने र नकुहिने फोहोर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबको दिनमा आफ्नो घर, व्यवसाय, प्रतिष्ठान, धन्दा, उद्योग, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्थापन गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड, शिशाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुसार फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकी बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ। अनुरोधक देवदह नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रूपन्देही।
1: सर्पले टोकेको अवस्थामा ध्यान दिनुपर्ने कुराहरू। सर्पले टोकेका व्यक्ति आत्तिन सक्छन्, सान्त्वना दिउँ। सर्पले टोकेका व्यक्तिलाई तुरन्त अस्पताल वा सर्पदंशोपचार केन्द्र पुर्याउँ। सवारी साधनमा घाइतेलाई बसाएर सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतहभन्दा तल पारि लैजाउँ। गलत परम्परागत उपचार विधि अर्थात् झार फुकतिर नलागौं। आफ्नो नजिक सर्पदंश उपचार केन्द्र कहाँ छ जानकारी राखौं। आफ्नो घर वरिपरि झाडी नराखौं र सधैं वातावरण सफा राखौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: ओहो ला
3: ल ल ल ल मरेँ के हो?
2: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स आयो, एम्बुलेन्स आयो। ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
3: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर साहब।
8: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: देख्नु भएन, औषधि हालेको
9: लौन, शरीर ढाक्ने कपडा, माक्स, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड। फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आग ना लागे देवा जाए और आग लागे से चलाक रहा जाए। खाना बनाए के बाद आग, गैस चूल्हा, स्टोव और हीटर अच्छा से बंद करा जाए। सिलेंडर के रेगुलेटर, पाइप और चूल्हा से गैस लीक होत है कि नहीं होत है, एक ठीक से चेक जांच करा जाए। गैस के गंध आए पे ओका व्यवस्था ना करा जाए। सलाई, लाइटर लकी बच्चन के पहुँच से दूर रखा जाए। लकड़ी जलाए की खाना बनाए के बाद पानी से छीटा मार के ओका बुझाई देवा जाए। सिगरेट, तंबाकू, चीलम बीड़ी ना पिया जाए। अगर पिया जाए तो ओका अच्छा से बुझाई देवा जाए। बिजली के तार, प्लग, स्विच और वायरिंग ठीक अवस्था में है कि नहीं है, चेक जांच करा जाए। घर बस्ती के नजीक के पोखरी, टैंकी और कोनो भी तरीका से पानी के जुगाड़ करा जाए। आग लागी और विपत से बचे के लिए चलाक बना जाए। हवा हुरी से होए वाला क्षति कम करे के लिए पहले तैयारी करा जाए और उकरे लिए सतर्कता अपनावा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
6: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ।
7: चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ। यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ।
6: सलाई, लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ।
7: जथाभावी खुल्ला ठाउँमा आगो नबालौ। बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ।
6: परालको टौवा, भुस लगायतका सुक्खा वस्तुहरू सुरक्षित तरिकाले राखौ।
7: सुक्खायाम तथा पतझरको समयमा वनमा डडेलो लाग्न सक्ने भएकोले जथाभावी रूपमा वन जंगलमा आगो नबालौ।
6: वनका सुक्खा घाँस पात, पात पतिङ्गर जस्ता ज्वलनशील वस्तु सुरक्षित रूपमा व्यवस्थापन गरौ।
7: चुरोट, बिडी लगायतका आगोका झिल्का भएका वस्तु जथाभावी नफालौ।
6: डडेलो विरुद्ध समुदाय स्तरमा सचेतना फैलाऊ।
7: कहीं कतै आगलागीका घटना भए वा वनमा डरेलो लागेमा नगरपालिकाको दमकल नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउँ। सबै मिलेर सुरक्षित रूपमा आगलागी तथा डरेलो नियन्त्रण गरौं। आगलागीबाट आफू बचौ, अरूलाई पनि बचाऊ, वन जोगाऊ र वातावरण संरक्षणमा योगदान दिऊ। तिलुत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जनापुर मणिग्राम रूपन्देही।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
9: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
8: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
9: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
8: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
9: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
8: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
11: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
12: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
11: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
13: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
12: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
13: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
10: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
14: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दै।

0: बनाइदिन पर्यो भनेको कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
5: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको किस्तागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको किस्तागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल।
6: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएस एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर, फोन 071-410-380 071-410-479, मोबाइल 98-75-85-188 98-75-20-752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।

0: को पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इजिएसटी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 0745 5956
2: सौजी क्युआर भयो
3: मेसेज आएको छैन
4: घरी एसएम

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि
6: हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
7: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
8: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
7: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
8: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
7: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98570-42471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
9: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
10: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ
11: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
9: अस्पताल लाइन बुटवल पुष्पलाल पार्क देखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याब को ठीक पछाडि मोबाइल 98026-37111 र 98026-21354
12: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
13: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
14: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
13: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
15: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाइ, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-424-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिरोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही।
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
9: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
8: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8, करैया 4 नम्बर, रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15, कोटीहवा, बोहिया, रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
11: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
10: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
11: सम्पर्क 98-570-16-604, 98-470-78-505 र 071-514-029।
10: पशुपति कलेज तिलोत्तमा 16, कोटीहवा, बोहिया, रूपन्देही।
12: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त, के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै थम क्या
13: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
14: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
13: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाई खुवाऊ
15: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
17: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
18: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
19: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी गरे नि
20: हो र होइन होला त्यस्तो त
21: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
20: के भएन मिस
21: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
20: हुन्छ
22: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
23: नेपाल सरकार विज्ञापन बोर्ड
19: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
13: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
19: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
13: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
19: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
13: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
24: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
23: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
22: नेपाल सरकार विज्ञापन बोर्ड
25: ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुप नगर आज कति दिन रे
26: 3 दिन भयो
25: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
26: केही हुन्न मुवा छुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
25: आ जेसुकै भन म छ उन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
26: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
0: हो, तिमीले ठिक भन्यौ बुहारी। महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
25: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
1: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: स्नातक तह भर्ना सम्बन्धी राममाढी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममाढी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममाढी बहुमुखी क्याम्पस, तिलोत्तमा 5, मणिग्राम, रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
3: सिकल सेल रोगको एक जानकारी।
4: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
3: सिकल सेल रोगका लक्षणहरू:
5: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
4: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कड़ा खालको दुखाई हुने,
5: जन्डिस हुने,
4: आँखाका समस्याहरू देखा पर्ने,
5: संक्रमणहरू भइरहने,
4: पक्षीघात समेत हुने,
5: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
4: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
5: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
4: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
5: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
4: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
5: रक्त अल्पताको उपचार गराउनु पर्छ,
4: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
5: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
4: धेरै तनाव लिनु हुँदैन,
5: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
4: सिकलसेल रोगको रोकथाम:
5: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
4: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
5: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पार्ने सबैले जाँच गराउने,
4: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
5: अनुरोधक: तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
3: स्वास्थ्यमा बुटवल।
4: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
3: असल अभ्यासदेखि नीतिका कुरा,
4: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
6: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
7: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
6: कार्यक्रम स्वास्थ्यमा बुटवल।
8: सिकल सेल रोगको एक जानकारी।
7: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जीनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10 देखि 20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
8: सिकल सेल रोगका लक्षणहरू:
9: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
7: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
9: जन्डिस हुने,
7: आँखाका समस्याहरू देखा पर्ने,
9: संक्रमणहरू भइरहने,
7: पक्षीघात समेत हुने,
9: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
7: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
8: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
7: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
9: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
7: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
9: रक्त अल्पताको उपचार गराउनु पर्छ,
7: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
9: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
7: धेरै तनाव लिनु हुँदैन,
9: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
7: सिकलसेल रोगको रोकथाम:
9: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
7: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
7: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
9: अनुरोधक: किलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
11: थप आहारासँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
16: अनुरोधक: तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
27: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
28: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
27: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
28: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
27: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
28: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
27: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले दिला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
5: तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी,
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: अब सुन्नुहोस् पूरा समाचार।
10: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
10: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
10: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
9: मद्यपान र धूम्रपान सेवन नगरौं,
10: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
12: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
13: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
12: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
13: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
14: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
15: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
14: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
15: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
14: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
15: चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
14: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
16: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
1: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
17: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
18: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुरसारै छैन त।
19: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
18: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छ। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
20: रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस् मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका। साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इल्युजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
21: किन झुक्राउनु भन्छ काका?
22: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
21: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
22: ए बुद्ध फाइबर, कानछोली पनि त्यही भन्थ्यो।
1: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिप्लेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीतारायस्वीर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
23: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस आईटी, बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलसी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-570-85-188, 98-570-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
24: होइन पुर्खे बा, किन के भयो र?
25: बाह्र चौरा आइस घुमे खै खाम्बे एक गराउन।
0: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खेबा फेरि दौडिँदै कता हो?
4: ए किरिम यनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
5: हाय दैव फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
6: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
7: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनु होला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
5: आज हामीले एउटा ठूलो पाठ सिक्यौ, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
6: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौं।
25: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
26: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौं। जनचेतनाका लागि सिबिन नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।

0: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
1: QR
2: मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही।
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेरे त्यो हाट बजार लाएर लगाइहाले हजुर, एको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बताइहाल्नु।
5: सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहल्का मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य, युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।

0: हतार ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान न।
1: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
0: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
0: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570042471, फोन 071562769। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
3: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
4: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
5: फोन नम्बर 0715316041, 535641।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई, कर्जाको विषयमा केही अन्योल रहेको टिप्पणी। आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह, 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम। सुन चाँदीको भाव आज पनि घट्यो, सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा अमेरिकी आक्रमणबाट कच्चा तेलको भाव बढ़्यो, ट्याङ्कर माथि आक्रमण भएकोमा कतार र साउदीद्वारा इरानको आलोचना। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। नेपाल खबरमा अब पूरा खबर। सरकारले हिजो सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको मौद्रिक नीतिले सरकारको वित्त नीतिलाई सघाउने पूर्व गवर्नर चिरञ्जीवी नेपालले बताउनु भएको छ। मौद्रिक नीतिले केही नदिएको भन्दै राष्ट्र बैंकको आलोचना भइरहेको छ, तर यो मौद्रिक नीति ठिक तरिकाले आएको राष्ट्र बैंकका पूर्व गवर्नर नेपालको तर्क छ। वहाँका अनुसार अहिलेको मौद्रिक नीति सरकारले ल्याएको वित्त नीतिलाई सघाउने खालको छ। विगतका मौद्रिक नीतिले सरकारले नदिएको राहतको प्याकेजहरू पनि राष्ट्र बैंकले दिने गरेकाले बजेट भन्दा पनि ठूलो बन्ने गरेकोमा अहिले त्यस्तो नभएको नेपाल बताउनुहुन्छ। वहाँका अनुसार मौद्रिक नीतिले लिएको 11% कर्जा विस्तारको लक्ष्यले सरकारले लिएको 7% आर्थिक वृद्धि सम्भव छ। नेपालको अर्थतन्त्र 40% अनौपचारिक भएकाले एक रूपियाँ पनि कर्जा विस्तार नहुँदा 3-4% आर्थिक वृद्धि हुने गरेको नेपालको बुझाइ छ। तर मौद्रिक नीतिले कर्जा कुन क्षेत्र मा जान्छ भनेर नबताएको हुँदा केही अन्योल भने देखिएको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको छ। वहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमानदारीपूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सा र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको वहाँको सचिवालयले जनाएको छ। देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ। आज पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ती क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। आज दिउँसोपछि मधेस प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेको छ। यसैगरी विभिन्न 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुन चाँदीको भाव आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो, तर आइतबार यता भाव लगातार घटेको छ। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले, सोमबार 900 रूपियाँले र हिजो 1,400 रूपियाँले घटेको सुन आज 900 रूपियाँले घटेको हो। हिजो 2,88,000 कारोबार भएकोमा आज घटेर सुन तोलाको
जिल्लाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसै गरी चाँदी आइतबार 10 रूपियाँ, सोमबार 20 रूपियाँ, हिजो 30 रूपियाँले घटेकोमा आज 55 रूपियाँले घटेर तोलाको 4,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गयो, दुईजना पक्राउ। पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई, कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी, आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अप्नाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। रौतहटको ईशनाथ नगरपालिका औरैयामा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गएको छ। हिजो बेलुका विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा बुटन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घाइते भएका बुटनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा ज्यान गएको हो। घटनामा एकजना घाइते भएका छन्। प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख रूपियाँ राजस्व संकलन भएको छ। यस अवधिमा 2076 जना गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट राज्य कोषमा 19,71,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 68 जना, नियम विपरीत राइड शेयरिङ गरेका 129, सड़क बत्ती उल्लंघनकर्ता 126, तीव्र गतिमा गाड़ी चलाउने 189 जना कार्यवाहीमा परेका हुन्। अन्य विभिन्न नियम पालना नगरेका 1,157 जना रहेका छन्। अब विदेशको खबर। इरानमा अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाव फेरि बढ़ेको छ। पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी छूट फिर्ता लिएको छ। अमेरिका इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको हो। अमेरिकी कच्चा तेलको भाव 2.7% बढ़ेर प्रति ब्यारेल $72.40 पुगेको छ। मध्यपूर्वमा बढ़ेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रूड र वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई क्रूड दुबईको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकका अनुसार यदि तनाव थप लम्बिएर स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आवागमनमा कमी आएमा तेलको मूल्य अझै बढ़न सक्नेछ। 24 घण्टा अघि शुरू भएको हवाई आक्रमण झण्डै 4 घण्टासम्म चलेको र त्यस क्रममा सटीक हतियार प्रयोग गरेर 80 भन्दा बढ़ी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट कमले जनाएको छ। यस आक्रमणको जवाफ दिने इरानले प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ। यसअघि हर्मुज जलमार्गमा आफ्नो ट्याङ्करमाथि आक्रमण भएको भन्दै कतार र साउदी अरबले इरानको आलोचना पनि गरेका छन्। अमेरिका र इजरायलले गएको फेब्रुअरी 28 इरानमाथि आक्रमण गरे लगत्तै इरानले हर्मुजको जलमार्ग बन्द गरेको थियो। अमेरिकासँगको पछिल्लो सहमति अनुसार यो जलमार्ग ओमानसँगको समन्वयमा इरानले व्यवस्थापन गर्ने अनि जलमार्ग प्रयोग गर्ने जहाजमाथि सेवा शुल्क तोक्ने विषय समेटिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराती 2:15 खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति 1:15 प्रतिस्पर्धा हुनेछ। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 2:45 खेल हुनेछ। यसै गरी अन्तिम क्वार्टर फाइनलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8 स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन आग्रह 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम सुन चाँदीको भाव आज पनि घट्यो सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार इरानमा अमेरिकी आक्रमणबाट कच्चा तेलको भाव बढ़्यो ट्याङ्करमाथि आक्रमण भएकोमा कतार र साउदीद्वारा इरानको आलोचना र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं नमस्कार
2: सबै जाति सबै भाषा सबै संस्कृतिमा आफ्नै पहिचान
3: सूचना मनोरञ्जन अनि शान्ति सन्देशको लागि उपत्यका बाहिरको पहिलो सामुदायिक रेडियो
2: रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज
3: शान्तिको आवाज शान्तिको आवाज
4: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ ह तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
5: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
6: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
5: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
6: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
4: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
7: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
8: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
9: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
8: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था
9: सिट सीमित छन् आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्
8: मणिमुकुन्द क्याम्पस योगी कुटी बुटवल 11 रूपन्देही फोन 071-424-117 मोबाइल 98-027-88-919 मणिमुकुन्द क्याम्पस लर्न टुडे लिड टुमोरो
10: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुञ्जलापुर मणिग्राम रूपन्देही
11: होइन हो साइला औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो यतिका औषधि लिएर बसिरहेछौ त
12: के भनौँ दाई रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो
11: ए साइला पनि दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र सयौं समस्या एकै ठाउँ निवान हस्पिटल आजै जाम
13: हजुर नेपालमै उत्कृष्ट
11: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ निवान हस्पिटल नै किन व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयामिल रूपन्देही। सम्पर्क फोन 071592183 मोबाइल 98570068805 97676 091979। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
14: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
15: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुको मेसो खोज्दैछौ क्या
14: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
16: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी।
14: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
17: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
18: सबै मिलाई खुवाऊ
17: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अण्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
19: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
20: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि। आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
21: हेलो
22: हेलो बहिनी सन्चै छौ?
21: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
22: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
21: अनि हुलाकमा पो जानु?
22: हो नि हुलाकमा जाऊ न।
21: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
22: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
21: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
22: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ?
21: ए सहरमा मात्र होला नि?
22: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
21: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: नमस्कार स्वयंसेविका दिदी।
25: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
26: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि।
25: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
24: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
25: हो त
26: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
25: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदर्ता दिनुस् त?
2: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: ए, पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
25: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
0: अब सुन्नुहोस् पूरा समाचार।
25: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
25: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
25: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मध्यपान र धूम्रपान सेवन नगरौं।
25: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
25: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
25: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
25: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
25: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
5: स्नातक तह भर्ना सम्बन्धी राममाढी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममाढी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममाढी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएसको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657।
4: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
6: प्राविधिक शिक्षा किन पढ्ने?
4: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
6: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
4: सजिलै आय आर्जन गर्न सकिने,
6: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
4: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
6: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
4: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
6: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
4: मोबाइल 98-570-28-815, 98-570-33-813, 98-470-88-377 र 98-648-58-148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
7: साउजी गुड्का दिनु न।
8: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
9: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री, वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
18: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
27: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
18: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
27: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
18: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
27: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
18: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
27: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
18: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: आग लागि हुन नदिन सधैँ चनाखो बनाउ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाउ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाउ। चुरोट तमाखु चिलिम सुल्पा नखाउ। खाएमा आगो राम्ररी निभाउ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागि जन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
1: डेंगू से बचे की खंती मच्छर के काटे से बचा भी सर्वोत्तम उपाय हुए। पूरा शरीर ढके वाला कपड़ा पहना जाए। सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए। घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए। झाल और दरवाजा में जाली लगाई के बंद करा जाए। मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के न देवा जाए। अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में जचावा जाए।
2: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
3: कति धेरै भिड हो, मलाई सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
4: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
5: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
6: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
7: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुरसारै छैन त।
8: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
7: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: रौनक घर र मन दुवै रङ्गीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्सको खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिटको सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुनेछन्।
10: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
11: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
12: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
13: भुटुल उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना।
14: यस बुटलोको महानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटल उपमहानगरपालिका बुझवल।
15: हाय दैव फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्।
16: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास लिन पनि गाह्रो भइरहेको छ।
17: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
16: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
18: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
19: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा

0: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
1: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
2: खुसीको खबर
3: होइन के खुसीको खबर हो दाजु?
2: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
3: हो र?
2: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-535-823।
3: सौजी क्युआर भयो है?
4: ए बगनुस् त, मेसेज आएको छैन।

0: मनोरञ्जन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजोको समाज र आजका भोगाई पुराना र नयाँ भाका गीत संगीत मार्फत अब कार्यक्रम सुस्तेरीमा
1: लुम्बिनी 96.8 MHz हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम

नमस्कार अनि हार्दिक हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण लोकपारखी मित्रमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज। हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुशीली सुन्न सकिन्छ भने रेडियोको आफ्नै आधिकारिक फेसबुक पेजबाट कार्यक्रम लाइक पनि तपाईँले हेर्न सक्नुहुन्छ। त्यसैले पनि आज हामी बुधबारी व्यवसायमा प्रविधिमा सविता ढकाल, आज क्यामेरामा पनि सविता ढकाल हुनुहुन्छ भने म तपाईँको लोकयात्री प्रकाश न्यौपाने यति बेला तपाईँसँगै छु। रमाइलो गर्नका लागि जुटेको छु। एक घण्टाको समय कतै नजानुहोला, साथमै रहनुहोला। भलाकुसारी गर्नका लागि फोन गर्नुहोला, म्यासेज गर्नुहोला। यो भन्न चाहन्छु, बुधबारी व्यवसायलाई रमाइलो गराउनुपर्छ। बाहिर प्रचण्ड घाम चाहिँ लागेको छ, निकै गर्मी छ, ख्याल गर्नुहोला। किसानले पानीको प्रतीक्षा धेरै गर्नुभएको छ। तराईका क्षेत्रहरूमा पानी पर्न सकिरहेको छैन, त्यति मूल फुट्ने गरेर पानी आएको छैन। आज असारको 23-24 गते जाँदा पनि पानी परेको छैन। किसानहरू चाहिँ बोरबाट खेत रोपाई गर्न बाध्य हुनुभएको छ। त्यसैले पनि पानी पनि परोस् यही कामनासँगै बुधबारी व्यवसायमा जोसँग फुर्सद छ, जोसँग रमाइलो गर्ने चाहना छ, जोसँग प्रतिभा छ, जसलाई चाहना छ, उहाँले फोन गर्नका लागि म अनुरोध गर्न चाहन्छु। 71-5-62-012 को बाटो भएर आउनुहोला। आज पनि दैलो गर्न चाहन्छु भरिया दाईले बिसाउने भारी सुनमाया डाँडैको चौतारी विष्णु खत्री र बीमा कुमारी दुराको आवाजमा रहेको बुधबारी व्यवसायलाई दैलो गार्न चाहन्छु। स्वीकार्नुहोला।

आहा, भरिया दाईले बिसाउनी भारी सुनमाया डाँडैको चौतारी विष्णु खत्री र भीम कुमारी दुराको आवाजमा रहेको यो रमाइलो भाकाले आज बुधबारी बसाईको दैलो उघारिसकेका छौं। पक्कै पनि 71-5-62-12 बाटो खुल्ला गरेका छौं। मेसेज गर्नका लागि लाइभमा आउनुहोला, यो पनि तपाईँलाई जानकारी गराउन चाहन्छौ। रेडियो लुम्बिनी मरिग्राम भनेर सर्च गर्नुभयो भने हामीसँग साथी बन्न सक्नुहुन्छ, साथी बनिसकेपछि सन्देश पठाउन सक्नुहुन्छ, आफूलाई मनपर्ने भाका रोज्न सक्नुहुन्छ, सम्झना समर्पण गर्न सक्नुहुन्छ। जस्तै भाकाहरू अब बज्ने गीत चाहिँ घर परिवार आफ्ना साथीभाइ कसै इष्टमित्रलाई जसलाई जसलाई पनि तपाईँले समर्पण गर्न चाहनुहुन्छ भने हामीलाई मेसेज गर्न सक्नुहुन्छ, फोन गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ, भलाकुसारी गर्न सक्नुहुन्छ। भलाकुसारी गर्नका लागि कला संस्कृतिको जगेना गर्न के गर्न सकिन्छ? लोकदोहोरी भाका नेपाली मौलिकपन बोकेका ती लोकदोहोरी भाकालाई हामीले बचाउने हाम्रो दायित्व हो, त्यसलाई बचाउन हामीले के गर्नुपर्छ? यस्ता कुरा यसै विषयको पेरिफेरीमा रहेर पनि तपाईँले भलाकुसारी गर्न सक्नुहुन्छ। हाम्रा पुराना लोकभाकाहरू, हाम्रा पुराना देउडा कौडा मारोनी जस्ता भाकाहरू पनि हाम्रा माझमा आएका थिए। गाउँघरमा निकै रमाइला बाजागाजा गाउँमै बनाएर अनि गाउँमै बाँसुरीहरूको बाँस काटेर बाँसुरी बनाएर सारङ्गीहरू बनाएर गोहराको छालाहरू प्रयोग गरेर यस्ता किसिमका बाजाहरू चाहिँ पुर्ख्यौली हाम्रा बाउ बाजेहरूले चाहिँ यस्ता बाजाहरू चाहिँ बनाउनुहुन्थ्यो, तिनी बाजाहरू बजाउनुहुन्थ्यो। अहिले पनि पञ्चे बाजाहरू हेर्नुभयो भने तपाईँले तामाको आरीमा छालाले बेरेर हाम्रा नेपाली जुन बाजाहरू छन्, जुन पञ्चे बाजा छ, त्यसले साँच्चीकै रमाइलो गराउँछ। यस्ता किसिमका कला संस्कृतिहरूलाई अगाडि सार्नुपर्छ भनेर रेडियो लुम्बिनीले यति बेला कार्यक्रम सुसिरी हरेक हप्ताको बुधबार शुक्रबार र आइतबार तपाईँको माझमा ल्याउने गर्छ। त्यसैले 1 बजेबाट 2 बजेसम्म जोसँग टाइम छ, जोसँग तपाईँसँग अथवा गला छ, कला छ, जोसँग चाहिँ मैले फोन गर्नुपर्छ भन्नुहुन्छ, तपाईँले चाहिँ फोन गर्नका लागि म अनुरोध गर्न चाहन्छु। मेसेज धेरै साथीले पठाइसक्नु भएको छ, ती मेसेजहरूलाई पनि म कर्मैसँग उठाउन चाहन्छु। पक्कै पनि कमल श्रेष्ठ आज मलाई बमबहादुर घरती कमल सिंह झाँक्री र जमुना राणाको आवाजमा रहेको लोक भाका मनको रहर भन्ने लोक भाका प्लिज प्लिज यदि मिल्छ भने बजाइदिनुहोला भन्नुभएको छ। पक्कै पनि हामीलाई मेसेज गर्नुभएको छ कमल श्रेष्ठले, हजुर नमस्कार भन्नुभएको छ, हाम्रो तर्फबाट पनि नमस्कार छ। म तीनजुरी मीडिया ग्रुपको सदस्य 13 थुम फेदापबाट कमल श्रेष्ठ, यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू भनेर धेरै साथीहरूको नाम लेखाउनु भएको छ। देव बास्कोटा, मनोज भुजेल, छुच्ची आरती लिम्बू भुजेल, लोकेन ठोकनेल लिम्बू, त्यसै गरेर राजन खतिवड़ा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला बनेम, फूलमाया अंखेवा लिम्बू, त्यसै गरेर लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मजाले इन्जोय लिनुहोला भन्दै विदा हुन चाहन्छु र कार्यक्रम सफलताको शुभकामना भन्न चाहन्छु भन्नुभएको छ कमल श्रेष्ठले। पक्कै पनि हामीलाई 13 थुमदेखि म्यासेज गर्नुभएको छ, माया गर्नुहुन्छ, धेरै म्यासेज गर्नुहुन्छ, कार्यक्रम राम्रो छ भन्नुहुन्छ, हौसला बढ़ाइदिनुहुन्छ, उहाँलाई हामी हार्दिक आभार प्रकट गर्न चाहन्छौं। पक्कै पनि रेडियो लुम्बिनी तथा यो कार्यक्रम मार्फत कमल श्रेष्ठलाई धेरै धन्यवाद दिन चाहन्छु म्यासेजको लागि। त्यसै गरेर बालकृष्ण आर्यले पनि हामीलाई दैनिक म्यासेज गर्नुहुन्छ, नजिकै हुनुहुन्छ, नमस्ते लुम्बिनी रेडियो लुम्बिनी एफएम टीमलाई, म कफी कम्पनी बिरयानीबाट हो, राम्रो छ कार्यक्रम, कार्यक्रमको उत्तर प्रगतिको कामना गर्न चाहन्छु। अब बज्ने गीत मलाई बालकृष्ण अर्याल बिरयानी हाउस भनेर चिन्ने नचिन्ने सबैका लागि सुनाउन चाहन्छु भनेर बालकृष्णजीले पनि हामीलाई म्यासेज गर्नुभएको छ। बालकृष्णजी तपाईँलाई पनि म हार्दिक आभार प्रकट गर्न चाहन्छु, तपाईँको व्यापारको पनि सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छु। असारको महिना बाहिर घाम लागेको छ, किसानहरू खेतमा हुनुहुन्छ, पानी तानातान गर्नुभएको छ, कुलामा पानी आएको छ तर धेरैले त्यही कुलाको निर्भर गर्नुपर्ने भएकोले अलिकति अप्ठ्यारो अप्ठ्यारो स्थिति पनि छ। त्यसैले पानी इन्द्र देवताको पूजा बुटोलमा पनि गरिसकेको कुरा जानकारी आइसकेको छ, धेरै ठाउँमा इन्द्रको पूजा गर्नुपर्ने र हाम्रो परम्परा एउटा बाउबाजेहरूले चाहिँ म आफूले जान्दा पनि धेरै मन्दिर मठ मन्दिरहरूमा पानी परेन भने भजनहरू गाएपछि त्यसको साँझ पख पानी आउने एउटा विश्वास छ,
त्यही विश्वासलाई पनि हामीले आत्मनिर्भर गर्नुपर्छ। कतिपय कुराहरू, पुराना कुराहरू पनि सत्य छन्, ती कुराहरूलाई पनि हामी अंगाल्दै जानुपर्छ। हाम्रो प्रशान्तजी आज यो भर्खरा चाहिँ स्टुडियोमा छिर्नु भएको छ, क्यामेरा मिलाएर बाहिरिनु भएको छ। कहाँ जानुभएको भनेको, उहाँले टीका लगाएर पनि आउनु भएको छ। आज धेरै राम्रो पनि हुनुहुन्छ हाम्रो प्रशान्तजी, क्यामेरा पर्सन। कहाँ गएर आउनुभयो भनेर मैले प्रश्न गर्दा इन्द्र देवताको पूजा गरेर आएको बुटुल गएर भन्नुभएको छ। पक्कै पनि हाम्रो क्यामेरा पर्सन प्रशान्त गेवालीले पूजा गरेर आउनु भएको छ, जहाँसम्म आज साँझ पानी पर्ला होइन प्रशान्तजी। पक्कै पनि रमाइलो गर्नका लागि 0175 62 0 12 को बाटो भएर आउनुहोला। सबैले भजन कीर्तन गाउँ, असारमा पानी पारौं, साउनमा चाहिँ भोले बाबाको पूजा गरौं। अब तीजका भाकाहरू पनि तपाईँको माझमा नजिकिँदैछन्। अब केही समय पछाडि हामी तीजका भाका पनि बजाउँदै जानेछौं, त्यसैले रमाइलो गर्नुपर्छ। रमाइलो गर्नका लागि 0175 62 0 12 को बाटो भएर आउनुहोला। अहिले भने कमल श्रेष्ठ रोजाईमा, कमल श्रेष्ठको रोजाईमा परेको बमबहादुर घरती कमल सिंह झाँक्री र जमुना राणाको आवाजमा मनको रहर लोकभाका तपाईँको माझमा पस्कन चाहन्छु।

मनि आउँदैछु निर्माया पोखरा भेट्नलाई निकै रमाइलो भाका कमल श्रेष्ठको रोजाईमा रहेको यो रमाइलो भाकापछि पुनः स्वागत छ कार्यक्रम सुशेलीमा। पक्कै पनि कार्यक्रम सुशेलीले रमाइला रमाइला लोक तथा दोहोरी भाकाहरू तपाईँको माझमा राख्दै आएको छ। प्रविधिमा सविता ढकाल, क्यामरामा प्रशान्त केवाली, म तपाईँको लोकसयात्री प्रकाश नेउ भने यति बेला कार्यक्रम सुशेलीलाई हामी रमाइलो गराउनका लागि जुटिसकेका छौं। तपाईँ कता हुनुहुन्छ? पक्कै पनि रेडियो सुन्नुभएको छ भने 0175625012 को बाटो तपाईँलाई खुल्ला राखेका छौं। त्यो बाटो भएर फोन गर्नका लागि अनुरोध गरिरहेका छौं, प्रतिभा सुनाउनका लागि अनुरोध गरेका छौं, खुसारी गर्नका लागि अनुरोध गरिरहेका छौं। त्यसै गरेर मेसेज धेरै साथीले हामीलाई पठाउनु भएको छ। धर्मराज ढकालले हामीलाई दुबईबाट मेसेज गरिरहनुहुन्छ। दर्शन नमस्ते, कार्यक्रम प्रस्तोताज्यू भन्नुभएको छ, हाम्रो तर्फबाट पनि तपाईँलाई नमस्कार छ धर्मराजजी। म ढकाल धर्मराज बिरतामोड झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई रामजी खान र रंजिता बिकको हिजो पनि निदरीमा बोलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। पक्कै पनि धर्मराजजी, तपाईँहरूले रोज्नुभयो भने तपाईँहरूका रोजाईका गीत हामी बजाउँदै जानेछौ। तपाईँहरूको रोजाई नै हाम्रो रोजाई हो, त्यसैले पनि त्यही गीत हामी तपाईँका लागि बजाउनेछौ अथवा श्रोताका लागि हामी बजाउनेछौ। तपाईँ सबैका लागि यो गीत हामी चाहिँ धर्मराज ढकालको रोजाईको गीत पक्कै पनि बजाउनेछौ, बजाइदिनुहोस् भन्नुभएको छ। यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्न पर्दा मेरा आफन्तजन, घर परिवार र साथीहरू भनेर धेरै साथीको नाम लेख्नुहुन्छ धर्मराजजीले। एक पक्कै पनि धेरै मिहिनेत गरेर नाम चाहिँ लेखिरहनु भएको छ, त्यसैले हामीले उहाँहरूले उहाँका साथीका नामहरू चाहिँ वाचन गर्नुपर्ने हुन्छ। त्यसै गरेर बसन्त श्रेष्ठ, प्रीति धामी, कमला मुखिया, सुनिता रचना चौहान, एक्सन विराज राई, मञ्जना राई, काली कमला बनेम, अभागी सिर्जना, त्यसै गरेर राज घले मगर, परवीन मगर, लभ स्टार सन्तोषी छेत्री, विष्णु खनाल, एलिना राई, समीक्षा राई, अनिसा राई, रत्नबहादुर थापा, गगन तेरथुमे, गीता भण्डारी, त्यसै गरेर सयात्री सरू, तारा भुजेल, सलिना पोखरेल कला लिम्बु, सरिना गुरूङ, हर्पल रोशनी प्याकुली गीता लिम्बु, अस्मिता बस्नेत, त्यसै गरेर अनिता बस्नेत, कल्पना साम्पाङ, भूमिका राई, अस्मी सुताङ, शान्ति विसी, शमशेर लिम्बु, चक्र बान्तुवा, गुरास सरोज, सुसरा शुक्ररा रसाइली, त्यसै गरेर सानो कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूका लागि मिठो सम्झनासँगै अब बज्ने गीत सुनाउन चाहन्छु र कार्यक्रम सफलताको धेरै धेरै शुभकामना भन्नुभएको छ। धर्मराज ढकालले हामीलाई अबुधाबीबाट अथवा दुबईबाट मेसेज गर्नुभएको छ, बिरता मोड झापा घर हो भन्नुहुन्छ। धेरै साथीहरूलाई अब बज्ने गीत चाहिँ रामजी खान र त्यसै गरेर रंजिता भिकको आवाजमा रहेको यो रमाइलो भाका बजाइदिनु होला भन्नुभएको छ। कार्यक्रम सुशेलीको बुधबारी बसाईमा रमाइलो गर्नका लागि हामी जुटिसकेका छौं। पक्कै पनि भर्खर मात्रै रेडियो खोल्नु भएको छ भने पक्कै पनि कार्यक्रम सुशेली हो, रेडियो लुम्बिनीबाट यति बेला 1 बजेबाट 2 बजेसम्म तपाईँसँगै रमाइलो गर्नका लागि आउने कार्यक्रम हो। कार्यक्रममा तपाईँले प्रतिभा सुनाउन सक्नुहुन्छ, नयाँ प्रतिभाको खोजी गर्ने कार्यक्रम हो। त्यसैले पनि गला कला कसैसँग छ भने लुकाएर नराख्नुहोला। रेडियो लुम्बिनीले यति बेला तपाईँलाई अवसर प्रदान गरेको छ, फोन गर्नका लागि अनुरोध गर्दै धर्मराज ढकालको रोजाईमा रहेको निकै रमाइलो भाका छ हिजो पनि निदरीमा रामजी खान र रंजिता बिकको आवाजमा रहेको रमाइलो भाका स्वीकार्नुहोला।

0: आहा रामजी खान र रञ्जिता विकको आवाजमा रहेको यो रमाइलो भाकापछि फेरि पनि स्वागत छ कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको बुधबारी बसाईमा प्रविधिमा सविता टकाल, क्यामेरामा प्रशान्त केवाली र म तपाईँको लोकसाथी प्रकाश नेउ पनि यति बेला रमाइलो गर्नका लागि हामी एक बजेबाट दुई बजेसम्म जुटिराखेका छौं। पक्कै पनि रोपाईको व्यस्तता होला, धेरैले म्यासेज गर्नुभएको छ, फोन गर्नुभएको छैन, म्यासेज छोडिदिनु भएको छ, म्यासेजका लागि म धेरै आभार प्रकट गर्न चाहन्छु। माया गर्नुहुन्छ सबैले। त्यसै गरेर अर्को म्यासेज हामीलाई गर्नुभएको छ, दिवाकर आचार्य ज्वाङ भन्नुभएको छ, नयाँ मिलदेखि हामीलाई म्यासेज गर्नुहुन्छ। योभन्दा अगाडिको हप्ता पनि हाम्रो कार्यक्रम समापन भइसकेपछि म्यासेज आएको थियो, दिवाकरजी तपाईँको अघिल्लो म्यासेज पढ्न हामी सकेनौ, त्यसको लागि क्षमा प्रार्थी छौ। नमस्कार, म नयाँ मिलदेखि कार्यक्रम लोक सुशीली सुन्दैछु, कार्यक्रम राम्रो लाग्छ। मायाले मार्यो दिल बिगार्यो त्यो ज्यानले पार्नु पिर पार्यो, पुरूषोत्तम नेपानेर साथीहरूको आवाजमा रहेको बोलको लोकगीत बजाइदिनु हुन अनुरोध गर्दछु भन्नुभएको छ दिवाकरजी। तपाईँहरूकै रोजाइका भाका हामी बजाउँछौ, रमाइला रमाइला भाकाहरू तपाईँ रोज्दै जानुहोला, लोकदोहोरी भाकाहरू रोज्नुहोला, हामी यही पनि भन्न चाहन्छौ। कार्यक्रम लोकदोहोरीको लोकदोहोरी गीत बजाउने कार्यक्रम हो, त्यसैले पनि सकेसम्म लोकदोहोरी भाकाहरू चाहिँ रोज्नुहोला, यो पनि तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। दिवाकर आचार्य ज्वाङले पक्कै पनि नयाँ मिलदेखि मायाले मार्यो दिल बिगार्यो त्यो ज्यानले पार्नु फेरि पार्यो गीत मार्फत अब कार्यक्रम संचालक हजुरसँगै प्राविधिक अनि क्यामेरा पर्सनसँगै दिवाकर आचार्य भनेर चिन्ने नचिन्ने सम्पूर्ण लोकप्रेमी साथीहरूमा समर्पण गर्न चाहन्छु भन्नुभएको छ। रमाइलो मान्छे पक्कै पनि रमाइला रमाइला गीत संगीतहरू रोज्नुभएको छ। यसरी अरूले पनि जो कहिले रेडियो सुन्नुभएको छ जो कहिले पनि गीत रोज्न सक्नुहुन्छ, लोकदोहोरी भाका रोज्न सक्नुहुन्छ, म्यासेज गर्न सक्नुहुन्छ, आफ्नो आफन्तजन साथीभाइहरूलाई सम्झन समर्पण छोड्न सक्नुहुन्छ। त्यसैले पनि सम्पूर्णलाई म्यासेज गर्नका लागि म अनुरोध गर्न चाहन्छु। पक्कै पनि कार्यक्रम कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन कार्यक्रमलाई सुझाव सल्लाह प्रतिक्रिया दिनुहोला, म सुझाव सल्लाह प्रतिक्रियाको प्रतीक्षा पनि गरिराखेको छु। यदि तपाईँले फोन गरेर प्रतिक्रियाहरू दिन चाहनुहुन्छ भने 071-562-012 फोन गरेर पनि कार्यक्रमलाई अझै रमाइलो बनाउनका लागि के गर्न सकिन्छ यो कुरा पनि तपाईँले जानकारी गराइदिनुहुनेछ, यो पनि म आशा गरेको छु। त्यसै गरेर सौरभ केसीले हेलो दादा गुड आफ्टरनून, म बागचौर नगरपालिकाको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु, मेरो घरमा हुने बुढी र छोरालाई सम्झन चाहन्छु र मलाई सौरभ केसी भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि पक्कै पनि सुनाउन चाहन्छु अब बज्ने गीत भन्नुभएको छ। धेरैले मिसकल हान्नु भएको छ, रेडियो सुन्नु भएको छ, पक्कै पनि मिसकल नहान्नुहोला, फोन गर्नुहोला। हाम्रो प्राविधिक मित्र क्यामेरा मिलाउनका लागि दौडिसक्नु भएको थियो, दौडिनु भएको थियो, प्राविधिक मित्रले फोन उठाइसक्नु भएको थियो तर मिसकलको आवाज आएको छ। मिसकल नहान्नका लागि म अनुरोध गर्न चाहन्छु, फोन गर्नुहोस्, ढुक्कसँग कुराकानी गर्नुहोस् अथवा प्रतिभा सुनाउनुहोस्, भलाकुसारी गरौं। त्यसरी भलाकुसारी गर्नका लागि पनि तपाईँलाई 071-562-012 बाटो छँदैछ। त्यसै गरेर सागर नेउपानेले लहै संचालक ज्यू यो कार्यक्रममा म पनि सुन्दैछु तर डबल आवाज आएको छ भन्नुभएको छ, डबल आवाज अहिले गएको छैन, प्राविधिक मित्रले गएको छैन भन्नुभएको छ, डबल आवाज आएको छ भन्नुभएको छ, सुझावका लागि म धन्यवाद दिन चाहन्छु। प्रविधिबाट सविता ढकालले कोही मित्र आएको जानकारी गराउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरिहालौँ, रमाइलो गरौँ, कहाँदेखि को हुनुहुन्छ हजुर? नमस्ते।
1: नमस्ते,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म भैरहवादेखि तिलक पाण्डे।
0: भैरहवाबाट तिलक पाण्डे,
1: हजुर
0: तिलकजी आराम हुनुहुन्छ?
1: ठिक छ, अनि हजुरहरूलाई?
0: हामी पनि एकदमै आरामै छौँ। के गर्दै हुनुहुन्छ भैरहवामा तिलकजी? बजार गर्न आउनु भएको? रेडियो लुम्बिनी सुनिरहनु भएको छ? पहिलोचोटि सुन्दै हुनुहुन्छ कि रेडियो लुम्बिनीको कार्यक्रम सुशीली सुनिरहनुहुन्थ्यो? प्राय सुनिराख्नुहुन्छ, कार्यक्रमलाई सुधार्नु पर्ने केही देख्नु भएको छ तिलक पाण्डेजी?
1: कार्यक्रमलाई सुधार्नु पर्ने भन्दा पनि राम्रै छ, अलि त्यसमा हाम्रो पुराना लोक संस्कृतिहरूलाई बचाउने खालका र अहिलेका अलिक यसमा बजारमा विकृति खालका यदि गीत संगीतहरूलाई नबजाएर
0: हजुर
1: र त्यो गीत संगीतमा प्रयोग भएका शब्दहरूको पनि व्याख्या गरेर हाम्रा भावी सन्तानलाई एउटा शब्दमा कुन शब्दले के जनाउँछ, जस्तै लोकभागामा पनि विभिन्न स्तरीका हाम्रा गाउँघरमा हुने हिजो बिहानका गाउँले भएका भाषा अथवा त्यो भाषालाई जोड्दाखेरि त्यो भाषा भनेको के हो भन्ने हाम्रो उनीहरूले कुन वातावरण भयो भने
0: हजुर अझै रमाइलो हुन्छ, अझै त्यस्तो व्याख्या गरियो भने पारदर्शी हुन्छ। जस्तै मायाले मार्यो दिल बिगार्यो त्यो ज्यानले पार्नु पिर पार्यो भन्ने गीत हाम्रो आचार्यजीले रोक्नु भएको, जस्तै मायाले मार्यो जस्तै यसलाई व्याख्या गरियो भने अझै पनि राम्रो हुन्छ भन्न खोज्नु भएको होइन।
1: कुनै शब्दहरूले जस्तै अब ठेकी मदानी अथवा गुन्द्री बुन्ने भन्दाखेरि अनि अहिलेको बाल बच्चाले गुन्द्री भनेको के हो, ठेकी भनेको के हो, मदानी भनेको के हो,
0: हजुर
1: जस्तैहरूले यिनीहरूले के भन्यो त भन्न त भन्यो, गीतले लय मिलाउनको लागि खेकी मदानी समथिङ यस्तै कुराहरूलाई अब विभिन्न शब्दहरू खोलेर गीत चाहिँ बन्यौं।
0: जुन हाम्रा बाउ बाजेहरूले प्रयोग गर्थे ती कुराहरूलाई चाहिँ गीत मार्फत आयो भने अहिले पनि नयाँ पिढ़ीलाई चाहिँ हामीले पक्कै पनि त्यो दिमागमा पसाल्न सक्छौ कि भन्ने कुरा पनि हो। तपाईँको एकदमै राम्रो धारणा राख्नु भएको छ तिलकजी। भैरवमा के गर्नुहुन्छ, वास्तवमा व्यापार गर्नुहुन्छ अथवा खेती किसानी गर्नुहुन्छ, जागिर गर्नुहुन्छ कि
1: गर्नुहुन्छ?
0: बजारमै कामको लागि आउनु भएको? रेडियो लुम्बिनीलाई निकै राम्रो सुझाव दिनुभएको छ, कार्यक्रम सुश्रीलाई सुझाव दिनुभएको छ, हार्दिक आभार छ। आज रेडियो लुम्बिनी जतिले पनि सुन्नु भएको छ, तिलक पाण्डेले केही कोसेली ल्याउनु भएको छ?
1: नै म केही पनि ल्याउँदिनँ, यस्तै सुन्दै गर्दा।
0: भलाकुसारी गर्नका लागि, लोक संस्कृतिको जगेर्ना गर्नका लागि तिलकजी जस्तै धेरै श्रोताले फोन गर्नुभयो भने, हामीलाई पनि हौसला दिनुभयो भने, हामीले पनि गाउँठाउँका भाकाहरूलाई सकेसम्म रोज्दा पनि गाउँका पुराना भाकाहरू अथवा गाउँ झल्किने खालका भाकाहरू रोज्नका लागि पनि हामी अनुरोध पनि गरिरहेका छौं। सकेसम्म हामी त्यस्ता भाकाहरू
1: बजाउँदाखेरि पनि त्यो खालको भाकाहरूलाई अलिक प्रायोरिटी दिएर हजुरहरूले बजाउनुभयो भने अहिले आएको अलिकति यो शब्दहरूमा अलिकति फरक ढङ्ग अनि विभिन्न भाषा प्रयोग गरेर
0: हजुर
1: आफ्नै मातृभाषा भन्दा बाहिरको अरू यस्तो अरूको भाषाहरूले प्रयोग गरेर पनि गाइरहेको छ, त्यस्तो गीतहरू अलिकति सुन्दाखेरि पनि अलि
0: एकदमै एकदमै सबै सबै लोकदोहोरी भाकाहरू चाहिँ सबैले सुन्ने खालका छैनन् भन्न खोज्नुभयो, त्यस्ता खालका भाकाहरूलाई चाहिँ निरुत्साहित गर्नुपर्छ,
1: नबजाएर तिनीहरूलाई चाहिँ प्राथमिकता नतिर यतिकै मार्केटबाटै त्यसरी हटाउँदै हटाउँदै हामीले नबजाइदियो कसैले नसुनिदियो भने पनि त त्यस्तो गीतहरू आउन कम हुन्छ नि,
0: त्यस्ता भाकालाई अवश्य पनि निरुत्साहित गर्नुपर्छ। तपाईँको एकदमै राम्रो धारणा छ। मायाले मार्यो दिल बिगार्यो त्यो ज्यानले भन्ने गीत रोज्नु भएको छ हाम्रो पुरुषोत्तम नेउपाने र साथीहरूको आवाजमा रहेको जुन भाका छ, त्यो भाका कसैलाई समर्पण गर्न चाहनुहुन्छ अथवा साथीभाइलाई सम्झाउन चाहनुहुन्छ भने धन्यवाद। रेडियो सुनेर बस्नु, फेरि पनि कार्यक्रममा फोन गर्नुहोला तिलकजी, फोन गर्नका लागि अनुरोध गर्दै अहिलेलाई पनि कार्यक्रमबाट बिदा गर्छु। नमस्ते। तिलक पाण्डेजी आउनुभएको थियो भैरवबाट। पक्कै पनि कार्यक्रम सुशैलीले लथालिङ्गका गीत भनिन्छ नि त, त्यो हाम्रो लथालिङ्ग भन्ने शब्द चाहिँ हामी पहाड़तिर छँदाखेरि लथालिङ्ग यस्ता विधिका भनेर भनेका जस्ता भाकाहरू चाहिँ हामीले सकेसम्म बजाउने छैनौं। त्यस्ता किसिमका भाकालाई हामीले प्रोत्साहन गर्दैनौं जसले नेपाली मौलिकपन बोकेको छ, जसले नेपाली कला संस्कृति झल्कन्छ, जसले नेपाली माया पिरतीका गीतहरू हुन्छन्, त्यस्ता भाकाहरूलाई चाहिँ हामीले अगाडि बढ़ाउँछौ। पक्कै पनि यति बेला दिवाकर आचार्य जुवाङले रोज्नु भएको भाका मायाले मार्यो दिल बिगार्यो त्यो ज्यानले पार्नु पिर पार्यो, यो गीत तपाईँका लागि स्वीकार्नुहोला।

0: दिल बिगार त्यो ज्यानले पार्नु किर पार्यो भाका सुन्दा सुन्दै कोही मित्र टेलिफोनमा आउनु भएको छ, प्राविधिक मित्रले जानकारी गराउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरी किन स्वागत गरौं। हजुर नमस्ते।
1: नमस्ते सर। नमस्ते सर।
0: माधव पाण्डेजी आरामै हुनुहुन्छ?
1: एकदम आरामै सर। तपाईँ आरामै हुनुहुन्छ?
0: हामी पनि सबै आरामै छौ माधवजी। आँप बेच्न व्यस्त हुनुहुन्छ माधवजी, निकै व्यस्त हुनुहुन्छ है। दसरी आँप, अमरपाली आँप होइन, भुइँ कटार।
1: हजुर हजुर।
0: आज कहाँ हुनुहुन्छ माधवजी?
1: आज नजिकै तपाईँको अफिस भन्दा नजिकै सुनौलो नगर।
0: सुनौलो नगरमै हुनुहुन्छ?
1: हजुर।
0: व्यापार कस्तो छ माधवजी?
1: व्यापार त यति बेला चाहिँ के होला र साँझ पख होला नि।
0: साँझ पख पख होइन?
1: हजुर हजुर।
0: 150 रुपियाँ किलो आँप होइन र माधवजी?
1: भनौँ अब त आइ आयो।
0: निकै मिठा आँप बेच्नुहुन्छ। भुइँको टार ल्याउनु भएको छ, ठेला भरी देखिएको छ कि माधवजी। यहीँबाट मैले कल्पना गरिरहेको छु माधवजीले यति बेला आँप भुइँको टारहरू लिएर जानु भएको छ भनेर कि।
1: हजुर
0: हजुर। व्यापारको अझै राम्रो व्यापार गर्दै जानु होला माधवजी। आफैमा कलाकार हुनुहुन्छ, अब तीज पनि लाग्दैछ, तपाईँका तीजका गीतहरू पनि हामी घनकाउनेछौ पक्कै पनि माधवजी। यति बेला चाहिँ माधवजीले निकै राम्रो कोसेली ल्याउनुहुन्छ भनेर धेरैले म्यासेज गर्नुहुन्छ, तर माधवजी अहिले चाहिँ अलि पछिल्लो समय थोरै थोरै अलि कम कम आउनु भएको छ कि। सुरु गर्नुहोस् माधवजी आजको कोसेली।
1: काठमाडौँमा काठैको मन मनको ढोका।

0: हनुमान मन को दका पुरै दो भगवान यो माया को संसार विचित्र तिम्रो रूप माया के जादु छरा बसो दिल भित्र तिम्रो रूप माया के जादु छरा बसो दिल भित्र तिम्रो रूप माया के जादु छरा बसो दिल भित्र हुन्छ सर तिन
1: तिम्रो रूपमा कति रमाइलो भाका गाउनुभयो है पुरानो भाका माधवजीले पुराना गीतहरू उठाउनुहुन्छ निकै रमाइलो गराउनुहुन्छ रेडियो सुनेर बस्नुभएका श्रोताले निकै मन पराउनुहुन्छ माधवजीको आवाज माधवजी आज अब बज्ने गीत चाहिँ कसलाई समर्पण गर्न चाहनुहुन्छ सागर नेउपानेले पुरूषोत्तम नेउपानेको गीत रोज्नु भएको छ पक्कै पनि पुरूषोत्तम नेउपानेको गीत त भनेर छोड्यौ मायाले भन्ने गीत कसलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ
0: त्यसपछि फेरि अर्को पनि पुरूषोत्तम बजाउनुहुन्छ कि ऐन आएर
1: पुरूषोत्तम नेउपानेको त भनेर छोड्यौ मायाले भन्ने गीत छ पक्कै पनि त्यस पछाडि फेरि सकेसम्म तपाईँले रोज्नु भएको गीत पनि बजाउँला माधवजी कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ
0: समर्पण त तपाईँहरू स्टाफलाई त मेरो तिनैजना चारैजना पाँचजना जति पनि हुनुहुन्छ सबैलाई नमस्कार र माधव पाण्डे भनेर चिन्ने सबैलाई नमस्कार
1: निकै रमाइलो मान्छे अहिले पनि कार्यक्रमबाट बिदा गर्छु माधवजी आउनु भएको थियो तिलोत्तमा चारबाट निकै रमाइलो गर्ने मान्छे माया गर्ने मान्छे कार्यक्रम सुशैलीलाई धेरै माया गर्नुहुन्छ माधवजीलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु सागर नेउपानेले फेरि अर्को मेसेज गर्नुभएको छ हामीलाई पुरूषोत्तम नेउपानेकै त भनेर छोड्यो मायाले भन्ने गीत बजाइदिनु होला है सञ्चालक ज्यू भन्नुभएको छ प्राविधिक मित्र सविता ढकालले तयारी गर्नुभएको छ पक्कै पनि सबैलाई कार्यक्रम सुशैली मार्फत म जानकारी गराउन चाहन्छु तपाईँलाई पनि म्यासेज गर्न चाहनुहुन्छ अथवा कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने तपाईँलाई मनपर्ने भाका सँगै तपाईँका साथीभाइलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ कार्यक्रम सुशैली हो कार्यक्रम सुशैलीसँगै यति बेला हामी बुधबारी बचाईमा प्रविधिमा सविता ढकाल क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसाथी प्रकाश नेपाने अहिले भने पुरूषोत्तम नेपानेकै त भनेर छोड्यो मायाले स्वीकार

आहा, कस्तो नाता जोड्यौ मायाले, हजुर भनी चिनेको, तिमी भन्दै हिँडेको, त भनेर छोड्यौ मायाले, पुरूषोत्तम नेउपाने र साथीहरूको आवाजमा रहेको, सागर नेउपानेको रोजाईमा रहेको तिलोत्तमा तीनबाट हामीलाई माया गरेर म्यासेज गर्नुभएको थियो सागर नेउपानेले। यो गीत बजाइदिनुहोला, मलाई सागर नेउपाने भनेर चिन्ने नचिन्ने सम्पूर्णका लागि सुनाउनु होला भन्नुभएको छ सागरजी। यति बेला रेडियो सुन्नु भएको छ भने तपाईँको रोजाईको भाका बजिसकेको छ र तपाईँलाई चिन्ने नचिन्ने सम्पूर्णले सुन्नु भएको छ। बुधबार व्यवसाय हो सागरजी, तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। यसै गरेर हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौं। अन्त्यमा जानुभन्दा पहिला गीता लिम्बुले पठाउनु भएको छ हामीलाई इलामबाट, सीआरओ हजुर, इट्स मी प्याकुली गीता लिम्बु भन्नुभएको छ आफूलाई, फ्रम इलाम, मिस यु चन्द्र लिम्बु एण्ड अल फ्रेण्ड, कार्यक्रम सुशेलीको उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु भन्नुभएको छ। गीताजी, तपाईँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। फोन गर्नुहुन्थ्यो, कता हराउनु भएको छ? यदि रेडियो लाइभमा सुनिरहनु भएको छ भने आगामी कार्यक्रममा जोडिनुहोला फोन मार्फत। पक्कै पनि फोन गरेर मिठो गीत गाउने मान्छे हराउँदाखेरि हामीलाई पनि अलिकति नरमाइलो लागिरहेको छ, कार्यव्यस्तताले होला। गीताजीलाई हार्दिक आभार प्रकट गर्दै टेकु छेत्रीले हामीलाई निकै रमाइला समय सान्दर्भिक भाका गाउनुहुन्छ, फोन गर्नुभयो भने यथार्थ भाका गाउनुहुन्छ। टेकुजी तनहुँबाट भन्नुभएको छ, हजुर सर नमस्ते, नमस्कार, गुड आफ्टरनून भन्नुभएको छ हाम्रो तर्फबाट पनि। तपाईँलाई नमस्कार, गुड आफ्टरनून छ सर। पक्कै पनि टेकुजी आराम र सन्चै रहेको कामना गर्दै सुन्दछु भन्नुभएको छ, हामी पनि आरामै छौं, तपाईँ पनि आरामै हुनुहुन्छ, पक्कै पनि म्यासेज गर्नुभएको छ, म तनहुँबाट हो भन्नुभएको छ टेकुजी। गर्मी त छँदैछ, पानी पर्याप्त पिउनुहोला। अब बज्ने मिठो मनछुनी भाका हजुरलाई, रेडियो होल युनिटलाई र मेरा सम्पूर्ण साथीका लागि सुनाउन चाहन्छु र कार्यक्रम सफलताको शुभकामना दिँदै बिदा हुन चाहन्छु भन्नुभएको छ टेकुजी। तपाईँका लागि पनि हामी धेरै धन्यवाद दिन चाहन्छौ। कार्यक्रमलाई माया गर्नुहुन्छ, कहिले म्यासेज गर्नुहुन्छ, कहिले फोन गर्नुहुन्छ, धेरैले म्यासेज गर्नुहुन्छ, फोन गर्नुहुन्छ, कार्यव्यस्तता छ।

सबै सकिएको जानकारी गराउनु भएको छ। यतिन्जेल कार्यक्रम सुन्नुभयो, सबैप्रति हार्दिक आभार गर्न चाहन्छु। जतिले म्यासेज गर्नुभयो, हामीलाई माया गरेर आफ्ना साथीभाइलाई सन्देश पठाउनुभयो, सबै सबैप्रति धेरै धन्यवाद दिन चाहन्छौ। भने जसले फोन गरेर आफ्नो प्रतिभा सुनाउनुभयो, भलाकुसारी गर्नुभयो अथवा सुझाव दिनुभयो, तपाईहरूलाई पनि हाम्रो तर्फबाट धेरै धन्यवाद दिँदै शुक्रबारी बसाईमा एक बजे तपाईसँग जोडिने गरी प्राविधिक मित्र सविता ढकाललाई विशेष धन्यवाद दिँदै, क्यामेरा पर्सन प्रशान्त गेवाललाई धेरै धेरै धन्यवाद दिँदै, एक घण्टाको समय मेरो आवाज मेरो भिडियो तपाईँहरू माझ पुर्याउनलाई खटिनु भएको छ, उहाँहरूलाई विशेष विशेष धन्यवाद दिँदै, पक्कै पनि पृष्ठभूमिमा रूमाल धैरने तेजस रेग्मी र सुनिता बुढा छेत्रीको आवाज पृष्ठभूमिमा छोड्दै शुक्रबार एक बजे रमाइला गीत संगीतसँगै तपाईसँग भेट हुने वाचा गर्दै म प्रकाश नेपाली पनि बिदा हुन चाहन्छु। नमस्ते, जय गीत, जय संगीत।

0: यति बेला दिउँसोको 2 बज्यो।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 98570-59934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 98550-50934।
4: सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा, पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौ। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550-50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512-40934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि।
5: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाडकोट नम्बर 10 पिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको सक्ने भछु शिव अब म बेस्तरी खुसी म त अहिले त अब त म त बस्यो भनेको छ नि म
7: सुमै सुझारे रामराजीपुर कलेपुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भई गएको कि यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेसी भतते पोल्ने दुख्ने बेसी पटौनी सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान्छ पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाए त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
3: वैदिक आयुर्वेद सेवा प्रणाली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 98570 59934 लायन्स चोक नारायणगढ चितवन मोबाइल 98550 5094

0: द्वारका खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तैयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजपुर मोबाइल 98570 21 757 र 98472 98228
4: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नु भयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
9: खुसीको खबर खुसीको खबर खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु
9: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
10: हो र
9: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
11: हरेक स्पेन्डिङमा कलेक्टिङ पॉइंट्स

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
2: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
3: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एक मात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
1: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9826311 र 9826213154।
4: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
5: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
4: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
6: फोन नम्बर 0175316541 5356141।
7: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
8: माया त नसोची लगाइयो, अब यो निर्णय चाहिँ सोचेर गर्दैछु।
9: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन।

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले? काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि डिटो मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
9: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
10: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
9: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
11: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलोतमा 4 नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 9857068-805, 97-676, 091-99-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
12: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
13: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
12: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 9847077003, 9847066155 र 9847016539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। कक्षा 12 को बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
14: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
15: भर्नामा छुट सम्बन्धी जानकारी जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
14: सम्पर्क 9857016604, 9847078505 र 0715140029।
15: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
16: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
17: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
16: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
18: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
16: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
19: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
20: सबै मिलाई खुवाऊ।
19: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
21: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
22: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नष्ट हौ।
1: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि सुवर्ण अवसर।
2: प्राविधिक शिक्षा किन पढ्ने?
1: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
2: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
1: सजिलै आय आर्जन गर्न सकिने,
2: थोरै लगानीमा आफ्नो व्यवसाय सुरु गर्न सकिने
1: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
2: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
1: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
2: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
1: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान कानून व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
3: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: खै दाई, 2 खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
6: ए ल ल लिनुहोस् भाइ।
5: अनि दाई कति भयो पैसा?
6: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
7: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमाने फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मडग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
4: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली, लायन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर 4 कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, हेर्नुहोस् जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाडीको नम्बर 10 सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भछु
6: श्री बाबा म बेस्तरी खुसी म त अहिले
5: अब त म त बचे भनेछ नि म
6: सुमै सुधारे रामराजीपुर कलिम्पुर भन्छ न पितरमाडी मेरो मलले खाएर गएको के खोज्दै खोज्दै गएको के नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के यहाँ झस्कानी यहाँबाट झस्कानी र नि पटौनी गल्ने अनि भतै पोल्ने अनि यहाँ पैतलसम्म पोल्ने घाउबाट बेस्तिर भतै पोल्ने दुख्ने बेस्तिर पटाउने सुतेको सुते हो नि सुते सुते खाने भात अनि त्यही हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहीँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खान पनि दिनुभयो अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद इस कार्यक्रम को सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि मोबाइल 9857059934 लाइन्स चोक नारायणगढ चितवन मोबाइल 9855050934
8: साप के काटे में ध्यान देवे वाला बात साप के काटल इंसान घबराई सकत है तो वो इंसान के हौसला देवा जाए सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए झाड़ फूक के तरफ न जावा जाए अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए
9: अनुरोध आगत लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल
10: चैतदेखि जेठ महिनासम्म सुक्खा मौसम र हावाहुरी चल्ने भएकोले आग लागेको धेरै जोखिम रहन्छ त्यसैले सलाई लाइटर जस्ता आगोजन्य वस्तु बालबालिकाले नभेट्ने ठाउँमा राखौं चुरोट भिडीका ठुटाहरू राम्रोसँग निभाएर मात्रै फाल्ने गरौं वन जंगल जाँदा आगोजन्य वस्तु लिएर नजाऊ यदि आग लागि भइहालेमा नजिकको जनसमुदाय दमकल वा प्रहरी कार्यालयमा खबर गर्न नबिर्सौ जनहितका लागि तिलोतमा नगरपालिका रेडियो लुम्बिनी र तिलोतमा टेलिभिजन मणिग्राम रूपन्देही
11: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
12: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
11: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ
12: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह लिन जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
12: ठिक भन्नुभयो दाइ मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
13: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
14: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
13: दुख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन
14: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
15: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्। यसका लागि उपयुक्त वातावरण दिउँ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मरगा खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: वर्जल घर रंग रौनक, घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरिदमा पाउनुहोस्। मोटरसाइकल, फ्रिज र मोबाइल फोन जित्ने मौका, साथै स्योर सटमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि। शर्तहरू लागू हुने छन्।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
4: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
3: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
5: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870।
6: किन झोक्राउनु भयो काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
7: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
8: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशन का सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98-570-21-757 र 98-472-96।
9: सीसीटी कलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस

0: cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले दिउँसोको 3 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: प्रदेश गर्न सरकारलाई संशोधनको निर्देशन, स्वच्छ खानेपानीको व्यवस्थापन गर्न राज्यको प्राथमिक कर्तव्य भएको भनाई, अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम बढ्दो, हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ बनाउन विज्ञको सुझाव, अहिले केही बेरमा पृथ्वीका 90% मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै अस्ट्रेलिया अन्टार्कटिका जस्ता थोरै जनसङ्ख्या भएका क्षेत्रमा अन्धकारमा हुने, र सीआर निर्णय तथा एजेन्टमाथि अधिसूचनाको द्वितीय विश्व कपको वैधतामा प्रश्न।
1: नेपाल खबरमा अब पूरा खबर। प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो। एमाले सांसद राईले सोध्नुभएको तपाईँको कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अर्यालको भनाइ छ। स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्ति बारे स्पष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुनै कुरै नसुनी सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अर्यालले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ। यसैबीच आजको बैठकमा पनि एमाले, नेकपा, श्रम संस्कृति पार्टी, राप्रपा लगायतका विपक्षी दलका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिसेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहको सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन् तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिहरूमाथि उठेका प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुखले पनि रूलिङ गर्नुभएको छैन। संघीय संसदको पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आउँदो 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै सभापति गजुरेलले 77 वटै जिल्लाका झण्डै 3 करोड़ नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा स्पष्ट जवाफ माग गर्नुभयो। उहाँले काठमाडौँ उपत्यका लगायत देशभर खानेपानीको समस्या दिनानुदिन विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको उल्लेख गर्नुभयो। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमनमा जाने तयारी समेत गरेको छ। यसका लागि समितिले सरकारवाला निकायहरूलाई आफ्नो प्राथमिकता र योजनाहरू उपलब्ध गराउन पत्राचार गर्ने भएको छ। बैठकमा सांसदहरूले सरकारी तथ्याङ्क र धरातलीय अर्थ यथार्थ बीच ठूलो फरक रहेको भन्दै नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस वर्ष एल निनो प्रभावका कारण मनसुनमा वर्षा कम हुने अनुमान छ तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ्न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहने र तापक्रमसँगै हिम नदीजन्य जोखिम पनि बढ़ने बताएका छन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडका विज्ञ सस्वता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा, हिमनदी पग्लिनु र अस्थिर भिरालो जमिन मिलेर श्रृङ्खलाबद्ध विपत्ति सृजना गर्न सक्ने उहाँको भनाइ छ। इसिमोडकी निरा श्रेष्ठ प्रधानले भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती यस मनसुनमा बढ़ी जोखिममा पर्न सक्ने बताउनुभयो। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ बनाउन सुझाव दिएका छन्। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनु पर्ने बाध्यता हटेको छ।
0: कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनु पर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थप भएको छ, जस मार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन क्षेत्र केन्द्रमा

0: क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333-493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। 25 जना मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको दारा काटिने भएको छ। हात्ती भेटिने साथ बेहोश बनाएर दारा काट्ने र नयाँ रेडियो कलर रिटर्न गर्ने तयारी गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक दारा काटेर रेडियो कलर लगाइएको छ। 15 जना मानिसको ज्यान लिएपछि 2069 सालमा यो हात्ती मार्ने निर्णय भएको थियो। तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे त्यसपछि 5 वर्ष सम्पर्कविहीन भयो। 2074 सालमा फेरि पश्चिममा आएको हात्तीले त्यस यता थप 10 जनाको ज्यान लिइसकेको छ। अब विदेशको खबर। आज बेलुका पृथ्वीका झण्डै 99% मानिसले एकैसाथ सूर्यको प्रकाश अनुभव गर्न पाउने भएका छन्। पृथ्वीको अक्षीय झुका र उत्तरी गोलार्धमा जारी गर्मीयामका कारण आज पृथ्वीका झण्डै 8,20,000,000,000 मानिसले एकैसाथ सूर्यको प्रकाश वा साँझ बिहानको मधुरो उज्यालो अनुभव गर्ने भएका छन्। नेपाली समयअनुसार आज बेलुका 4:55 सृजना हुने यस्तो अवस्था झण्डै 1 मिनटसम्म कायम रहनेछ। यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, युरोप, अफ्रिका र धेरैजसो एसिया दिनको उज्यालोमा रहनेछन् भने अस्ट्रेलिया,

0: अफ्रिका महादेश उज्यालोमा पर्दा जनसंख्याको हिसाबले दिनको उज्यालो अनुभव गर्नेको प्रतिशत औसतमा 65-75% पुग्ने अनुमान छ। गरिनियामा भने उत्तरी गोलार्ध सूर्यतिर बढ़ी झुक्दा यही प्रतिशत 90% उक्लिने गरेको छ। टाइम एन्ड डेटका अनुसार यस्तो अवस्था कुनै एउटै विशेष दिन नभई मे 18 जुलाई 17 हरेक वर्ष दोहोरिने गर्छ। अब खेल खबर। फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन निर्णयहरूले विवाद निम्त्याएको छ। सांगाको एम लियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चार्विकले निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाडी मारवान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भीआर हेरिएकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गर्नीका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि त्यस्तै फाउल भएको थियो तर त्यस बेला भीआर प्रयोग गरिएन। इजिप्टका प्रशिक्षक होसाम हसनले मेसीलाई प्रतियोगितामा टिकाइराख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोडिएको विवाद साम्य हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। एमाले सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक 15 रोकियो। सभामुखले पूरा कुरा नसुन्नु भएको सांसद राईको स्पष्टीकरण। देशभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन। स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको भनाई। अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो। हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन विज्ञको सुझाव। अहिले केही बेरमा पृथ्वीका 99% मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै अस्ट्रेलिया अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा हुने। र भीआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भीडभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-56-66 र 98-41-29-54-81। वेबसाइट झुले.com.np।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
7: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242
8: Come on, you'll certainly be benefited.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। सिंहदरबार भित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि व्हील चेयर र सहजकर्ताको व्यवस्था शुरू भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट मुख्य सचिव सुमन राज अर्यालले शुभारम्भ गर्नुभएको यो सेवालाई सिंहदरबारभित्र कार्यरत कर्मचारी र सेवाग्राहीले सकारात्मक कदमका रूपमा लिएका छन्। सेवाको उद्घाटन गर्दै मुख्य सचिव सुमन राज अर्यालले सिंहदरबारका धेरैजसो कार्यालय अपाङ्ग मैत्री बनिसकेको र बाँकी चाँडै संरचना बन्ने जानकारी दिनुभयो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन जाने नागरिक र कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यक्षेत्रसम्म सुरक्षित र सहज रूपमा पुग्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि प्रत्येक व्हील चेयरसँगै एकजना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिने र त्यस्ता सेवाग्राही र कर्मचारीलाई सहयोग पुर्याउनेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद राजनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको ड्याम क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिनुभएको छ। पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले मेलम्चीको मुहान र ड्याम रहेको सुन्दरीजल तथा गोकर्णेश्वरका बासिन्दा पानी उपभोग गर्न नपाई काकाकुल हुनु परेको भन्दै आक्रोश व्यक्त गर्नुभयो। आरूबारीमा निर्माणाधीन 2 करोड़ लिटर क्षमताको पानी ट्याङ्की ठेक्का रद्द भई नयाँ प्रक्रियामा जान लागेको र दोस्रो चरणको पाइपलाइन विस्तारमा ढिलाइ भइरहेकाले स्थानीय थप मर्कामा परेको उहाँको भनाइ छ। काठमाडौँको कीर्तिपुर नगरपालिकासा चोबार सुक्खा बन्दरगाह नजिक सड़कमा गैराती टिप्परको ठक्करबाट एकजनाको ज्यान गएको छ। नम्बर नखुलेको टिप्परको ठक्करबाट मोटरसाइकलमा चढ़ेका काठमाडौँको बल्खु बस्ने 18 वर्षीय सुमित सुनामको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका सुनामको त्रिविशिक्षण अस्पताल महाराजगंजमा उपचारका क्रममा ज्यान गएको हो। प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गरेको छ भने फरार रहेका टिप्पर चालकको खोजी गरिरहेको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2076 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 19,71,509 रूपियाँ जरिवाना प्राप्त भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँडरक्षी कार गाड़ी चलाउने 68, नियम विपरीत राइड सेयरिङ गर्ने 129, असंकेत बत्ती उल्लंघन गर्ने 126, तीव्र गतिमा गाड़ी चलाउने 189 जना कार्यवाहीमा परेका छन्। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा लमजुङको पूर्णबहादुर दुरा, दोलखाकी कमला खत्री, सुर्खेतकी सरस्वती गिरी, दोलखाकै राम कुमार श्रेष्ठ र बागलुङका अमरसिंह घरती रहेका छन्। पूर्णबहादुरले पोल्याण्ड पठाइदिने भन्दै 1 जनाबाट 14 लाख, कमलाले सर्बिया पठाइदिने भन्दै 1 जनाबाट 4,45,000, सरस्वतीले बेलायत पठाइदिने भन्दै 1 जनाबाट 5 लाख, रामकुमारले पोर्चुगल पठाइदिने भन्दै 1 जनाबाट 1 लाख र अमरले जापान पठाइदिने भन्दै 1 जनाबाट 2 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। काठमाडौँ र ललितपुरबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान एवं कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो, हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन विज्ञको सुझाव। सीमादरबारमा व्हील चेयर र सहयोगी सेवा शुरू, सीमादरबारका धेरैजसो कार्यालय अपाङ्ग मैत्री बनिसकेको भनाइ। र सुन्दरीजर र गोकर्णेश्वरका बासिन्दाले मेलम्चीको पानी नपाए आपूर्ति ठप्प पार्ने रासोपा सांसद पाण्डेको चेतावनी। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: हाय दैव फेरि मदुरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्
5: ए जान्त जान्त
2: होइन के भयो बाबु ल ल नात्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
7: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
7: निराशा बढ्नु खुशी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
7: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
8: नानी खाना खान आऊ
9: लाउदिनुस
8: हात धोयौ
9: धोइसके बाबा
8: त्यसरी पानीले मात्रै होइन नि नानी साबुन पानीले मिची मिची हात धुनुपर्छ जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ
9: ढिला भइसक्यो
10: जति ढिलो भए पनि खाना खानु अघि खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ
8: हो त मैले भनेको मानेन आखिर आमाले नै भन्नु पर्यो होइन
10: त्यति मात्र होइन पानीको मुहान ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ
11: बर्सेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: आएको छैन घरी

0: अब फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ ठिकै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनेछु नि हजुरलाई
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा ड्युरेबल स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था। दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था। होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने। घरमै गई निशुल्क रगत संकलनको व्यवस्था। गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
3: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
4: ए किन नि बुटोल, यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
3: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
7: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु डुकडुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागिमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-35-111 र 98-026-21-354।
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
9: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पट इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
5: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क,
10: फोन नम्बर 071-531-641, 535-641।
11: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
12: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
13: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
12: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
12: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ? हँ, तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
14: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
15: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
14: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
16: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
17: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कही जाता? अका होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भाईल भाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के? हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
18: देखा, पाथर खोजत के भगवाने मिले जैसन हो गई, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत?
17: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
19: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
17: फल फूल और साग पात बच्चा के खाना साथ साथ
18: सब मिल के खियावल जाए,
17: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति छह महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
18: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेची देवल जाए।
17: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाहे, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाहे, बुझलू ने?
18: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
20: Thank you.

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासू सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाइ खुवाउ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
5: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
6: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
7: सिकल सेल रोगको एक जानकारी
8: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाइ हुन्छ सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्
7: सिकल सेल रोगका लक्षणहरू
9: छिटो छिटो थकाइ लाग्ने सास फेर्न गाह्रो हुने छाती दुख्ने
8: छाती पेट हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने
9: जन्डिस हुने
8: आँखाका समस्याहरू देखा पर्ने
9: संक्रमणहरू भइरहने
8: पक्षीघात समेत हुने
9: ज्वरो आउने वाक वाक लाग्ने बान्ता हुने खोकी लाग्ने
8: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस् सिकल सेल रोगको उपचार
9: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ
8: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू
9: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ
8: आँखाको नियमित परीक्षण गर्नुपर्छ
9: रक्त अल्पताको उपचार गराउनु पर्छ
8: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ
9: पानी प्रशस्त मात्रामा पिउनु पर्छ
8: धेरै तनाव लिनु हुँदैन
9: मदिरापान धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन
8: सिकलसेल रोगको रोकथाम
9: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने
8: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने
8: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने
9: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
10: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना
4: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: सिकलसेल रोगको एक जानकारी।
8: सिकलसेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुढामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कडा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
7: सिकलसेल रोगका लक्षणहरू:
9: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
8: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कडा खालको दुखाई हुने,
9: जन्डिस हुने,
8: आँखाका समस्याहरू देखा पर्ने,
9: संक्रमणहरू भइरहने,
8: पक्षीघात समेत हुने,
9: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
8: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
9: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
8: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
9: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
8: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
9: रक्त अल्पताको उपचार गराउनु पर्छ,
8: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
9: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
8: धेरै तनाव लिनु हुँदैन,
9: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
8: सिकलसेल रोगको रोकथाम:
9: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
8: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
9: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
8: रगत

0: हेर्नुस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
1: हो। तिलोतमा नगरपालिका क्षेत्र भित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्ती जन्ने पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोध, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
6: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
7: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855240934। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
7: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: बिनिसरा मसरङ्गी गाडको नम्बर 10 सीताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर

0: ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनी दबाई दुबई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
1: श्री बाबा म बेस्तरी खुसी। म त अहिले
0: अब त म त बचे भने छ नि। म
2: सुमाया सुधार रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी। मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्का हान्ने, यहाँबाट झस्का हानि र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतत्तै पोल्ने, दुख्ने बेसी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिको हिँड्न सक्ने भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
4: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 98570-59934। लाइन सुख नारायणगढ़ चितवन। मोबाइल 98550-50934।
5: साप की काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। सांप के काटल इंसान के तुरंत अस्पताल या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए, अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
6: अनुरोध है लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
7: ओहो भाई, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
8: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
7: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
8: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
8: ठिक भन्नुभयो दाइ, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
8: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
10: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
9: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
10: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
11: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मार्गा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: वर्जर घर रंग रौनक घर र मन दुवै रंगीन बनाउने आकर्षक अफर आजै बर्जर पेन्ट्स को खरीदमा पाउनुहोस् मोटरसाइकल फ्रिज र मोबाइल फोन जित्ने मौका साथै स्योर सर्टमा पाउनुहोस् 100 स्क्वायर फिट को सेल्फ इलुजन डिजाइन पनि शर्तहरू लागू हुने छन्
2: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
3: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
2: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
4: तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
5: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470

0: झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 98-570-21-757 र 98-472-98-228।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नानी खाना खान आऊ।
6: लाउ दिनुस्।
5: हात धोयौ?
6: धोइसके बाबा।
5: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिचिमिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिचिमिची हात धोएर आऊ अनि मात्रै खाऊ।
6: ढिला भइसक्यो।
7: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिचिमिची हात धुनुपर्छ।
5: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
7: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
8: बर्सेनी, झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
9: नेपाल सरकार विज्ञापनको।
10: उत्सवको पर्व
11: एसआर इप्सन क्यानन ब्रान्डको आठ नम्बर प्रदेशको रिजनल अथोराइज्ड डिस्ट्रिब्युटर
10: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
11: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
10: फोन नम्बर 071-542-6999-550-6999।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
13: होइन, के खुसीको खबर हो दाजु?
12: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
13: हो र?
12: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-823।
13: सौजी क्युआर भयो है?
14: ए बोक्नुहोस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड
1: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न ल यो सुन्नुहोस्
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टु ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
5: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सिएनसी मसिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
4: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98570-72397 र 98475-42914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा
6: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध
7: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली मालिका निलम गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन् बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं साथै सुपारी कटहर लिची किम्बु कागती आदिदेखि गमलामा फल्ने आँप लिची कटहरहरू पनि पाइन्छ
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला
9: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा 4 ड्राइभर टोल रूपन्देही
7: फोन नम्बर 071-560-205
9: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध
8: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कूल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ अहिले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
10: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं
9: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही
7: फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
11: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
12: रेडियो लुम्बिनी 96.8 मेगा

0: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं।
1: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
2: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा।
3: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
4: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोके जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यान नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
2: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 9806311 र 9806211354।
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ।
6: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हाड जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
7: फोन नम्बर 0175316041 5356041।
8: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
9: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
10: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
11: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
14: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
13: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
14: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
17: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
16: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
17: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
16: मणि मुकुन्द क्याम्पस, योगी कुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणि मुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
7: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लियौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं। तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, कुञ्जलापुर, मणिग्राम, रूपन्देही।
18: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
19: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्कर नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
18: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
19: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
18: सम्पर्क न्यू लाइट कलेज, तिरोत्तमा 1, शङ्कर नगर, रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
20: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यति कहाँ औषधि लिएर बसिरहेको छौ त? के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
21: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
22: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा। तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676-091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15, कोटीहवा, बोहिया, रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
23: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
7: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ एक
0: नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनोट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
23: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था, त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
0: सम्पर्क 9857016604, 9847078505 र 0175140029।
23: पशुपति कलेज तिलोत्तमा 16 कोटी होबा बोहिया रूपन्दे।
1: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहल जाता, आ का होई डॉक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई आ ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे ना तरीका सास ससुर के, हाँ तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई होई जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सर सफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
3: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
1: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
4: गोश मछली अंडा सबसे बढ़िया बा, गोश मछली अंडा सबसे बढ़िया बा,
1: फल फूल और सागपात बच्चा के खाना साथ साथ
3: सब मिल के खियावल जाए,
1: कमती में 2 साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संती 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोश, हरियर सागपात और पियर जात के फल फूल खियावेली।
3: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे उसे एक जवा बेची दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज उसे 2 जवा बेची देवल जाए।
1: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रखा, खाए वाला सामान ठीक से धो के और पानी भी सक भर धिका के पिए के चाही, बुझलू ने।
3: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
24: नमस्ते है नमस्ते, होइन बुढेसकाल में के कुरामा हो बुढा बुढी गफी तै
25: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छम क्या।
24: आहा, यो नि तरिका सासु ससुराको हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
26: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी।
24: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
27: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
28: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
29: सबै मिलाइ खुवाऊ,
28: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए, तपाईँले नि।
30: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा 1 पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
31: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है, खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार FM द्वारा सचेतनाका लागि जारी सन्देश।
32: पिसो सान्जीको मुमा

0: स्नातकतह भर्ना सम्बन्धी राममाढी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममाढी क्याम्पसमा स्नातकतह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ़ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ़ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममाढी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस को लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: एसईमा सहभागी एनजी तथा उत्तीर्ण सबै विद्यार्थीहरूका लागि शुभ अवसर।
2: प्राविधिक शिक्षा किन पढ्ने?
1: कोर्स पूरा हुने बित्तिकै जागिरको सुनिश्चितता।
2: स्वदेश तथा विदेशमा रोजगारीको सुवर्ण अवसर।
1: सजिलै आय आर्जन गर्न सकिने,
2: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
1: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
2: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
1: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
2: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
1: मोबाइल 98-570-28-815, 98-570-33-813, 98-470-88-377 र 98-648-51-148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
3: स्वास्थ्यमा बटुवल।
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
3: असल अभ्यासदेखि नीतिका कुरा,
4: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर।
3: स्वास्थ्यमा बटुवल।
4: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
3: असल अभ्यासदेखि नीतिका कुरा,
4: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
3: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
3: कार्यक्रम स्वास्थ्यमा बुटवल।

0: मा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौ।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी टेक्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।

0: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।
1: यति बेला साँझको

0: नमस्कार। रेडियो लुम्बिनी अपराह्न 5 बजे हालखबर में दिवाकर पंथी को स्वागत छ। यो हालखबर एफएम 96.8 मेगाहर्ज अनलाइन www.radiolumbini.org विभिन्न मोबाइल एप्लीकेशन र रेडियो लुम्बिनी को फेसबुक पेज बाट प्रत्यक्ष सुन्न सकिन्छ। हालखबर को शुरू में मुख्य खबर शीर्षक। प्रधानमंत्री र निजी क्षेत्र का प्रतिनिधिहरूबीच पहिलो पटक औपचारिक भेट। लगानी मैत्री वातावरण बनाउने प्रधानमंत्री को प्रतिबद्धता। पूंजी बजार चलायमान होने अपेक्षा। मिशन 16 खर्ब का लागि प्रभावकारी कार्य सम्पादन गर्न अर्थमन्त्री वागले को निर्देशन। भन्सार र कर आमदानी बढ़ाएर देश को आय बलियो बनाउनु पर्नेमा जोड। तिलोत्तमा नगरपालिकाका विभिन्न दुग्ध डेयरी को अनुगमन। दूध को नमूना संकलन गरी प्रयोगशाला परीक्षण का लागि पठाइयो। मनसून कमजोर हुँदा रूपन्देहीमा रोपाई प्रभावित। किसान वर्षा को पर्खाई में गुल्मी को छत्रकोट गांवपालिका में आधारभूत अस्पताल संचालन में। अर्घाखाती अस्पताल में डायलिसिस सेवा संचालन को अंतिम तैयारी। विभिन्न अपराध में पकड़ पड़ेका अभियुक्तहरू प्रहरी द्वारा भुटोल में सार्वजनिक। पकड़ पर्ने में चक्कू प्रहारदेखि सुन को सिक्री चोरी करने समेत। लुम्बिनी प्रदेश सभाबाट स्थानीय तह का पदाधिकारी तथा सदस्य को सुविधा संबंधी विधेयक फिर्ता। मौद्रिक नीति पछि को शेयर बजार 30 अंक झर्यो। फीफा विश्वकप फुटबल को क्वार्टर फाइनल समीकरण पूरा। पहिलो खेल में फ्रांस र मोरक्को भिन्ने। अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलो पटक औपचारिक भेटवार्ता र छलफल गर्नुभएको छ। निजी क्षेत्रलाई विश्वासमा लिएर देशको अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने उद्देश्यका साथ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल भएको हो। प्रधानमन्त्री शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। छलफलमा सहभागी प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको बताउनुभयो। उद्योगी व्यवसायले भोगिरहेका व्यावहारिक समस्याहरू समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा सहभागी भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश कुमार अग्रवालले व्यवसायलाई मर्यादित र सहज बनाउने क्रममा राजस्व नीति, शेयर बजार र एमआरपी लगायतका विषयमा कुराकानी भएको बताउनुभयो। छलफलमा शेयर बजारको लागत, विकास र पूँजी बजारलाई थप चलायमान बनाउने विषयले पनि प्राथमिकता पाएको छ। पूँजी बजारलाई पारदर्शी, वास्तविक लगानीकर्ता मैत्री बनाउनु पर्ने र बजारमा देखिने अनावश्यक स्पेक्युलेशनलाई हटाउनु पर्ने विषयमा छलफल भएको थियो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्जवल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डाक्टर घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा सांसद बीडीसी राणा सहभागी हुनुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय रमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम कुमार आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमानदारीपूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा देशले विकासको गति लिने अर्थमन्त्री वाग्लेको भनाइ छ। नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस वर्ष मनसूर कमजोर हुँदा असारको अन्तिम सातासम्म पनि रूपन्देहीमा धान रोपाईले गति लिन सकेको छैन। विशेष गरी सिंचाई सुविधा नपुगेका क्षेत्रका किसान रोपाई गर्न नपाएर आकाशे पानीको प्रतीक्षामा बसेका छन्। सामान्यतया असारको दोस्रो सातादेखि रोपाईले तीव्रता लिने र महिनाको अन्त्यसम्ममा अधिकांश क्षेत्रफलमा धान रोपाई सम्पन्न हुने गरेको भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा रोपाई प्रभावित भएको हो। भूमिगत सिंचाई नहर तथा डिप बोरिङको पहुँच भएका केही क्षेत्रमा भने किसानले सीमित रूपमा रोपाई गरिरहेका छन्। कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख भास्कर पौडेलले रूपन्देहीमा हालसम्म 65% रोपाई भएको जानकारी दिनुभयो। खासगरी तिलोत्तमा, बुटवल, देवदह, ओमसतिया, मायादेवी, सिद्धार्थनगर, कञ्चन लगायतका पालिकामा रोपाई बढ़ी भए पनि अन्य पालिकामा रोपाई कम भएको छ। सिंचाई सुविधा नपुगेका दक्षिणी भेगका धेरै किसानले खेत जोतेर तयारी अवस्थामा राखे पनि पानी अभावका कारण रोपाई शुरू गर्न सकेका छैनन्। कतिपय स्थानमा धानको बिउ पहेँलिन थालेको किसानको गुनासो छ। यस्तै वर्षा नहुँदा रोपिएको धान समेत पहेँलो हुन थालेको किसानहरू बताउँछन्। रूपन्देही नेपालकै धान उत्पादन हुने प्रमुख जिल्लाहरू मध्ये एक हो। गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ। स्थानीय नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो। गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले अस्पताल सञ्चालनमा आएसँगै छत्रकोट तथा आसपासका पालिकाका नागरिक सामान्य उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको छ। पालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले अस्पताल सञ्चालनपछि मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक सेवा, प्रयोगशाला सेवा, नियमित ओपीडी लगायतका आधारभूत स्वास्थ्य सेवाहरू अझ व्यवस्थित रूपमा उपलब्ध हुने बताउनुभयो। उहाँले स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्य संस्थालाई नागरिकको पहिलो हृदय बनाउने लक्ष्यका साथ सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर काम भइरहेको बताउनुभयो। तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा रहेका विभिन्न दुग्ध डेरीहरूको अनुगमन गरेको छ। नगरपालिकाले आज नगरका 16 डेरीको अनुमान गरी प्रयोगशाला परीक्षणका लागि दूधको नमूना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरुवा पठाएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो। अनुगमनको क्रममा दूधको गुणस्तर, डेरीको सरसफाई तथा अन्य व्यवस्थापनका विषयमा विशेष ख्याल गरिएको प्रशासकीय अधिकृत मुक्तिराम खनालले बताउनुभयो। अनुगमनका क्रममा उपभोक्ता तथा व्यवसायीहरूले बजार अनुगमनलाई नगरपालिकाले आफ्नो नियमित कार्यसूचीमा राख्नुपर्नेमा जोड़ दिएका थिए। नगरका व्यावसायिक संगठनका प्रतिनिधिहरूले पनि नगरपालिकाले एक दुई विषयमा मात्र नभई सबै क्षेत्रमा उपभोक्ताको हित हुने गरी बजार अनुगमन गर्नुपर्ने बताउँदै त्यसमा आफूहरूले आवश्यक सहयोग गर्ने जनाउनुभयो। अनुगमन टोलीमा तिलोत्तमाका पशु विकास प्राविधिक राजू कुमार, वरिष्ठ प्रशासन सहायक मीना अर्याल, वरिष्ठ प्रशासन सहायक शोभा खनाल, वरिष्ठ पत्रकार हेमलाल भूषाल, बिन्दु भट्टराई, नगर प्रहरी प्रकाश चौधरी, सूरज केसी, अरूण बच्चा लगायत रहनु भएको थियो। दूधको प्रयोगशाला परीक्षणको नतिजा आएपछि दूधको गुणस्तरका बारेमा जानकारी गराइने नगरपालिकाले जनाएको छ। अनुगमन गर्न पुग्दा व्यवसाय आत्तिएको पाइएको भन्दै नगरपालिकाले व्यवसायलाई नआत्तिने र गुणस्तरमा ध्यान दिन सुझाव दिएको छ। पछिल्लो समय अधिकांश युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशमा गइरहेका छन्। तर गुल्मीको मुसिकोट नगरपालिका ओलन्दमा रास मालारानी लिपलिङका यमबहादुर खत्रीले भने आफ्नै गाउँमा कृषि फार्म चलाएर रित्तिदै गएको पहाड़ी क्षेत्रमा पनि व्यवसायिक कृषिको सम्भावना छ भन्ने देखाउनु भएको छ। सहकर्मी बीपी गौतमको रिपोर्ट।
1: पछिल्लो समय अधिकांश युवाहरू रोजगारी र अवसरको खोजीमा विदेश पुगिरहेका छन्। तर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर 8 मालारानी लिपलिङका एम बहादुर खत्रीले भने आफ्नै थातथलोमा बसेर व्यावसायिक कृषि फार्म चलाउनु भएको छ। उहाँको सालिमे मालिका सीतागे कृषि फार्ममा अहिले किबी र सीतागे च्याउको व्यावसायिक खेती भइरहेको छ। आफ्नै गाउँलाई कर्मथलो बनाउनु भएका खत्रीले रित्तिँदै गएको पहाड़ी क्षेत्रमा पनि व्यावसायिक कृषिको सम्भावना छ भन्ने देखाउनु भएको छ। 4 अघि शुरू गरिएको किबी खेतीलाई विस्तार गर्दै खत्रीले हाल 15 रोपनीमा 200 बोट किबी हुर्काइरहनु भएको छ।
2: मैले यो किबी खेती 4 भयो गर्न थालेको, मुसिकोट 8 मालारानी लिपलिङमा। यहाँ गोल्डन जातको 100 बोट छ, त्यो परीक्षणको रूपमा लगाएको, अहिले 4 भयो, राम्रो फल हो। त्यसपछि हाम्रो यो हाइट भन्दाखेरि 1600 मिटर हाइटमा छ जग्गा, र 1600 मिटर हाइटमा एकदम राम्रो फल्दो रहेछ गोल्डन किवी, यो भदौमा पाक्छ र 100 बोट छ अहिलेलाई यो गोल्डन, अर्को हरियो एवार जातको 100 बोट छ, 200 बोट लाग्छ मैले
1: फार्ममा। गोल्डन जातका 200 र हेवार्ड जातका 200 बोट किवी हुर्किरहेका छन्। किवीले उत्पादन दिन समेत थालिसकेका छन्। उत्पादन र बजारको सम्भावनालाई मध्यनजर गर्दै गोल्डन जातलाई प्राथमिकतामा राखी आगामी दिनमा किवीका बोटको संख्या 500 पुर्याउने लक्ष्य उहाँले लिनुभएको छ। लक्ष्य अनुसार किवी विस्तार भएमा वार्षिक करिब 200 टन उत्पादन गर्न सकिने उहाँको विश्वास छ। भदौ महिनामा पाक्ने किवी समुद्री सतहबाट करिब 1600 मिटर उचाइमा उत्कृष्ट हुने उहाँको अनुभव छ।
2: 12 महिना फल्ने जापानी प्रविधिबाट उत्पादित सिटाके च्याउ छ, 12 महिना जतिखेर चाहिए नि उत्पादन गर्न सकिन्छ। त्यो पनि अहिले मसिन 500 मुढा छ, अब अलिक बढाएर त्यसलाई पनि व्यवस्थित गर्दै लाँदैछु। अरू मौरी भइहाल्यो अलिअलि, नत्र व्यवसायिक रूपमा सिटाके च्याउ र किवी हो।
1: किवी सँगै खत्रीले 500 मुढा सीताके च्याउको व्यावसायिक उत्पादन गरिरहनु भएको छ भने महुरी पालनलाई पनि फर्मको अभिन्न अङ्ग बनाउनु भएको छ। नयाँ सम्भावनाको खोजीमा उहाँले भारतको जम्मू कश्मीरबाट विभिन्न फलफूलका बिरुवा ल्याई पहाड़ी हावापानीमा तिनको अनुकूलता अध्ययन गरिरहनु भएको छ। खत्रीको अनुभवले पहाड़मा आधुनिक र व्यावसायिक फलफूल खेतीबाट सम्मानजनक आमदानी लिन सकिने सन्देश दिएको छ।
2: गाउँमा त्यतिकै बसेर के हेर्ने, त्यसपछि हाम्रो ठाउँमा के छ, हाम्रो हावापानीमा केले के गर्दा उपयुक्त हुन्छ भन्दाखेरि मैले यसो सर्च गर्दाखेरि बुझ्दाखेरि युट्युबमा हेर्दाखेरि किवीलाई र सीताको च्याउलाई राम्रो माने, त्यसपछि त्यतैतिर गरेर अब यसलाई व्यवसाय रूपमै अगाडि जाम भनेर अब गाउँमै बस्ने तरिकाले यहाँ सेटल गराएर बस्छ। यहाँ हुने सम्भावना भएका फलफुलहरू धेरै छन्, स्टोन फ्रुटहरू, नास्पातीहरू यहाँ प्रशस्त हुन्छ। अब राम्रो तरिकाले तालिमहरू गरेर ऊ गरेर यहीँ पनि गर्न सके, नेपालका मार्केटहरूमा यहीँ हामीले पहाड़बाट फलफुल उत्पादन गरेर मार्केटहरूमा पुर्याउन देशभरि पुर्याइयो भने अब विदेशबाट आउने फलफुलहरूलाई रोक्न सकिन्छ।
1: रितिदै गएका पहाड़मा खत्रीको यो प्रयास कृषि व्यवसाय मात्र होइन स्वदेशमै अवसर सृजना गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने प्रेरणादायी उदाहरण समेत बनेको छ।
0: रिपोर्ट पछि बाँकी खबरहरू। अर्घाखाँची अस्पतालमा डायलिसिस सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको छ। सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्मका काम तीव्र गतिमा अघि बढ़िरहेका हुन्। सेवा शुरू भएपछि जिल्लाका 100 भन्दा बढ़ी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलिसिस सेवा प्राप्त गर्नेछन्। अस्पताल प्रमुख डाक्टर जगन्नाथ तिवारीका अनुसार डायलिसिस सेवाका लागि अत्यावश्यक पानी शुद्धिकरण प्रणाली आरओ जडानको काम शुरू भइसकेको छ। उहाँका अनुसार प्रारम्भिक चरणमा न्यूनतम मापदण्ड अनुसार 5 डायलिसिस मेसिन सञ्चालनमा ल्याइनेछ। हाल अर्घाखाँचीका मृगौलाका बिरामी नियमित डायलिसिसका लागि बुटवल, काठमाडौँ तथा अन्य जिल्लामा पुग्न बाध्य छन्। अस्पतालमै सेवा सञ्चालन भएपछि समय र खर्च दुवै बचत हुनका साथै उपचारमा सहज पहुँच हुने अपेक्षा गरिएको छ। प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मार्फत अर्घाखाँची अस्पतालमा डायलिसिस सेवा विस्तारको काम अघि बढ़ाइएको हो। लुम्बिनी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिनुभयो। जेएमजी आन्दोलन अघि सदनमा दर्ता भएको यो विधेयकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूलाई थप सेवा सुविधा सहितका विषय उल्लेख रहेका थिए। यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रस्तुत लुम्बिनी प्रदेश सभा सचिवालयलाई जानकारी गराउने सम्बन्धी प्रस्ताव समेत बैठकले अनुमोदन गरेको छ। प्रदेश योजना आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्त गर्ने प्रक्रिया शुरू गर्ने निर्णय पनि बैठकले गरेको छ। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट आज शेयर बजार 30 अंकले घटेको छ। अघिल्लो दिन 24 अंक बढ़ेकोमा आज 30 अंक घटेसँगै नेप्से परिसूचक 2621 अंकमा कायम भएको छ। कारोबार रकम बढ़ेको छ। अघिल्लो दिन 4 अर्ब 40 करोड़ को कारोबार भएकोमा आज 4 अर्ब 82 करोड़ को भएको हो। आज दिनभर जसो बजार रातो रह्यो। 25 कंपनी को मूल्य बढ़ा 247 को घटे 5 को स्थिर रहो। सबैजसो समूहगत सूचक घटेका छन्। बैंकिंग 1.18, विकास बैंक 1.46, फाइनेंस 1.43, होटल तथा पर्यटन 1.29, जलविद्युत 1.70, लगानी 0.39, जीवन बीमा 0.84, उत्पादन तथा प्रसाधन 1.13, माइक्रो फाइनेंस 0.81, निर्जीवन बीमा 1.07, अन्य 1.15 तथा व्यापार 0.21% घटेका छन्। कर्तव्यजान मुद्दामा 8 वर्ष जेल सजाय काटेर छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन्। सामाजिक सञ्जालहरूमा समेत भाइरल बनेको बुटवलको द कन्सेप्ट नजिकै दुई युवामाथि चक्कु प्रहार घटनामा संलग्न बुटवल 11 बुद्धनगर बस्ने आचे नामले परिचित 29 वर्षीय सुमित गुरूङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलले आज सार्वजनिक गरेको हो। असार 17 गते बिहान करिब 3 बजेको समयमा यो घटना भएको थियो। उक्त घटनामा स्थानीय दुई युवाहरू गम्भीर घाइते भएको रूपन्देही प्रहरी प्रमुख जनक साईले जानकारी दिनुभयो। गुरूङलाई प्रहरीले दाङबाट पक्राउ गरेको हो। यसैगरी प्रहरीले रूपन्देहीका अन्य दुई छुट्टा छुट्टै गम्भीर अपराधमा संलग्न थप 8 जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ। असार 16 गते दिउँसो तिलुत्तमा 3 शान्तिचोकमा बाइकबाटै सुनको सिक्री थुतेर फरार 3 जना भारतीय नागरिक र चोरीको सुन किन्ने 1 जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो। सीसीटीभी फुटेजका आधारमा घटनामा प्रयोग गरिएको मोटरसाइकलको नम्बरबाट उनीहरू पक्राउ परेका हुन्। यस्तै प्रहरीले भारतबाट मोटरसाइकलहरू चोरी गरी नेपाल ल्याई नेपाली नम्बर प्लेट र नक्कली ब्लू बुक बनाई बिक्री गर्ने अर्को गिरोहलाई समेत सामान सहित नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ। र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति 2:15 खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम शुक्रबार राति 1:15 2:20 प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16 पोर्चुगललाई 1-0 हराउँदै क्वार्टर फाइनल यात्रा तय गरेको हो। बेल्जियमले अमेरिकालाई 4-1 हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 3:15 खेल हुनेछ। अनि अन्तिम क्वार्टर फाइनलमा साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8 स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। यही खेल खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरूबीच पहिलो पटक औपचारिक भेट। लगानी मैत्री वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता। पुँजी बजार चलायमान हुने अपेक्षा। मिशन 16 खर्बका लागि प्रभावकारी कार्य सम्पादन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउनु पर्नेमा जोड। तिलोत्तमा नगरपालिकाका विभिन्न दुग्ध डेरीको अनुगमन। दूधको नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइयो। मनसून कमजोर हुँदा रूपन्देहीमा रोपाई प्रभावित। किसान वर्षाको पर्खाईमा गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा। अर्घाखाँती अस्पतालमा डायलिसिस सेवा सञ्चालनको तयारी। विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरू प्रहरीद्वारा बुटवलमा सार्वजनिक। पक्राउ पर्नेमा चक्कु प्रहारदेखि सुनको सिक्री चोरी गर्नेहरू समेत। लुम्बिनी प्रदेश सभाबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता। मौद्रिक नीतिपछिको शेयर बजार 30 अङ्कले तल झर्यो। र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। पहिलो खेलमा फ्रान्स र मोरक्को भिन्ने। अपराह्न 5 बजेको हालखबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
6: हाम्रा सेवाहरू:
5: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
6: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
5: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
6: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
5: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
7: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
8: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
3: बुटोल भएर हवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू:
3: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
3: बाल रोग,
9: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बात रोग,
9: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
9: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
3: ईसीजी,
9: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
12: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175628032, मोबाइल
13: 9857021835।
4: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना: फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
15: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश:
16: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
15: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
16: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
15: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
16: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
15: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
16: थप आहारसँगै समय तालिका अनुसार बाल भिजा पनि खुवाऊ।
15: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
14: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852140934।
6: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको भएन।
7: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
6: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
7: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: बिनिसरा मसरङ्गी गाडीपट्टि 10 हातखुट्टा चल्दैनथ्यो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनी दबाई दुबाई हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
10: श्री बाबा म बेस्तरी खुसी, म त अहिले
9: अब त म त बच्यो भनेको छ नि। म
10: रामराजीपुर कल्याणपुर भन्छ न पितरमाडी, मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
5: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
11: वैदिक आयुर्वेद सेवा प्राली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि। मोबाइल 9857059934। लाइन्स चोक नारायणगढ चितवन। मोबाइल 9855050934।
12: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
13: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
12: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
13: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
12: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
13: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
12: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
15: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
16: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
15: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
16: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
16: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
16: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
14: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
17: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुसारै छैन त।
18: होइन, के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
17: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: शान्तिको मोबाइल लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: Marga Kanti OPC Cement, Deshko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470-24870.
5: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना. यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ. उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ. अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल.
6: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना. विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो. हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएस, एम फार्मा. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर. फोन 071410380, 071410479, मोबाइल 98575188, 98575252. www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ.
7: होइन पुर्खे बा, किन के
8: भएर
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या? एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो. 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, इसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल. होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
8: ए किरिम यनमा गएको सब ठिक ठाक. अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक.
7: सम्पर्क क्रिम्सन अस्पताल, तिलोत्तमा 6 मणिग्राम रूपन्देही. फोन 071562744, 562744.
9: हाय दैव, फेरि मदुरा खाएर आएछन्. सबै पैसा जति रक्सीमै सके. अब त घरमा चामल किन्ने पैसा पनि छैन. ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्.
10: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ.
11: धेरै नै ढिला हुन्थ्यो सायद. अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो. उपचार हुन्छ र ठिक पनि हुन्छ. नातिनुहोला.
12: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि. अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई.
9: आज हामीले एउटा ठूलो पाठ सिक्यौं. मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
10: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
13: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
5: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
10: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले सीता भाउजूलाई रक्सी खाएर पिटेछन्।
1: ए झन्त झन्त
14: होइन, के भयो बाबु?
15: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
14: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
5: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
16: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
17: लो किन नि, के भयो, सन्चो भएन?
16: होइन, यतिकै जाने मन लागेन।
17: यतिकै पनि हुन्छ?
16: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
17: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
18: नमस्ते, कति कामले पाल्नु भयो?
17: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
18: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
16: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओहो
19: मरेँ के हो?
9: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
19: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
9: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
19: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
9: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
20: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
22: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
23: होइन, के खुसीको खबर हो दाजु?
22: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
23: हो र?
22: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-8823।
24: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै

0: शून्य 71 590 719 र 98 672 96 018।
1: सधै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
2: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98 570 42 471, फोन 071562 69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98 512 40 934।
4: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
4: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
5: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस्, जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपाल जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ।

0: श्री धाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।

0: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय, कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति,
1: प्रधानमन्त्री शाहनगर निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, उद्योग व्यवसायका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई, मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो,
0: सक्रिय भएसँगै डेङ्गुको जोखिम बढ्यो, लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय
1: इरानसँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी, ट्रम्पको भनाइसँगै कच्चा तेलको भाव बढ्यो,
0: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, भोलि राति फ्रान्स र मोरक्को खेल्ने, बीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। अहिले कार्की प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सचिव हुनुहुन्छ। सुमनराज अरियाल 58 वर्षीय उमेर हदका कारण भोलिदेखि अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। यस्तै सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज साकियालाई नियुक्त गरेको छ। यस्तै गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने पोखरेलले बताउनुभयो। बैठकले वैदेशिक शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083, शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 र कारागार नियमावली 2083 स्वीकृत गरेको छ। यस्तै मानव अधिकार सम्बन्धी 6 कार्ययोजना र भ्रष्टाचार विरूद्धको 2 रणनीतिक योजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। देशको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा शाहले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रबन्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्रबीच नियमित र परिणाममुखी सम्वादको आवश्यकताबारे सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री शाहले सम्बन्धित निकाय मार्फत सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। छलफलमा उद्यमी व्यवसायीमाथि हुने पक्राउ र धरपकड़को विषय पनि उठेपछि प्रधानमन्त्री शाहले उद्यमीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य, नीति वा नियत नभएको स्पष्ट पार्दै आवश्यक कानूनी संशोधनका लागि सरकार सकारात्मक रहेको आश्वासन दिनुभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। प्रधानमन्त्रीको भेटघाटमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सबाट अध्यक्ष सहित दुई दुईजना पदाधिकारी सहभागी थिए।
1: यसैबीच मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.09 अंकले घटेर 2621.59 बिन्दुमा झरेको छ। हिजो निफ्टी 24 अंकले बढ़ेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो, तर बजार भने घटेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा जलविद्युत समूहको उपसूचक 1.70 प्रतिशतले ओह्रालो लागेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब रूपियाँ कारोबार भएकोमा आज 362 कम्पनीका 84,63,000 किता शेयर 4.82 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्नुभएको हो। एमाले सांसद राईले सोध्नुभएको तपाईले कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अर्यालको भनाइ छ। स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुरै नसुनी सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अर्यालले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो। यसैबीच आजको बैठकमा पनि एमाले, नेकपा र श्रम संस्कृति पार्टी, राप्रपा लगायत विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमीन मिचेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहले सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन् तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुख पनि रूलिङमा जानुभएको छैन। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा व्यस्त रहनुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। आज एकपटक स्थगित भएर पुनः बसेको बैठक मन्त्रीको व्यस्तताका कारण 15 मिनटका लागि स्थगित भएकामा पछि सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित भएको प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो।
1: यस वर्ष एलनिनो प्रभावका कारण मनसुनमा वर्षा कम हुने अनुमान छ तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहेन र तापक्रमसँगै हिमनदी जन्ने जोखिम पनि बढ़ने बताएका हुन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटका विज्ञ सश्वता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाश आकस्मिक बाढ़ी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपद सृजना गर्ने उहाँको भनाइ छ। इसिमोटकी निरा श्रेष्ठका श्रेष्ठ प्रधान भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती तथा यस मनसूनमा बढ़ी जोखिममा रहेको बताउनुहुन्छ। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बच्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन सुझाव दिएका छन्।
0: यसैबीच आज दिउँसो मधेश प्रदेश बाहेक धेरै ठाउँमा वर्षा भएको छ। अहिले कोशी प्रदेशका पहाड़ी भूभागदेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँ तथा मधेश प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षतिप्रति पनि सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। भोलि पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डेंगीको जोखिम र सावधानीका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: एयरटेल अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गोविन्द बहादुर कार्की मुख्य सचिवमा नियुक्त प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, उद्योग व्यवसायका समस्या समाधान गर्न तयार रहेको भनाई, मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो, एमाले सांसद राजेन्द्र राई र सभामुख बीच बैठकमै नोकझोक, बैठक 15 मिनट रोकेपछि राईको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन, अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दूको क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो लगायतका खबर प्रस्तुत।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, मनसून सक्रिय भएर पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम पनि बढ़छ। दैनिक जस्तो पानी परिरहेकाले सड़क, घर छेउछाउका पानी जम्न सक्ने खाल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़ने गर्छ। प्राय साउन भदौमा डेंगीको जोखिम उच्च स्तरमा पुगेको पाइन्छ। यस वर्ष अहिलेसम्म डेंगी संक्रमणको अवस्था कस्तो छ भनेर साथी सम्झना महर्जनले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
9: खास गरी हामीले झण्डै 5 वर्ष यताको तथ्याङ्कहरूलाई हेर्यौं भने शुरूको वर्षमा अलि धेरै डेंगी देखिएको थियो, अंग्रेजी वर्ष 2022 भने तत्पश्चात डेंगी संक्रमण कम हुँदै गयो र विगत 2 वर्ष अगाडि देखिएको डेंगीको संक्रमण भन्दा गत साल देखिएको डेंगीको संक्रमण झण्डै 60% भन्दा बढ़ीले कम भयो। त्यसै गरी यो वर्ष पनि पुस लागेदेखि अहिलेसम्म जति संक्रमण भएको छ त्योलाई गत वर्षसँग यो यही समयसम्म तुलना गर्दाखेरि पनि आधा भन्दा कम चाहिँ देखिन्छ। समग्रमा बुझाइ के हो भने डेंगीको जोखिम त रहन्छ नै, जोखिम क्षेत्रमै छौं हामी, शहरीकरणहरू बढ़िरहेको छ, मान्छेको मोबिलिटी त्यही हिसाबले पनि बढ़िरहेको छ, जोखिम छ, जोखिम सँगसँगै हामी यसलाई सावधानी अप्नायो भने नियन्त्रण गर्न सक्छौ, रोकथाम गर्न सक्छौ।
10: विगतका वर्ष भन्दा चाहिँ आधाले नै घट्यो भन्नुभयो होइन, के कारणले चाहिँ यसरी घटेको होला?
9: खास गरी यो हाम्रो 5 वर्षको सिकाइ पनि भयो, नागरिक तहमा सचेतनाको स्तर पनि बढ़्यो, डेंगी सार्ने लामखुट्टे अथवा लामखुट्टेको वृद्धि र विकास हुने स्थानलाई व्यवस्थापन गर्ने त्यो लेभलको सचेतना पनि बढ़्यो भने सँगसँगै क्रियाकलापहरू पनि स्थानीय तहसम्मका टोल टोलसम्म पनि सर्च एण्ड डिस्ट्रोय क्रियाकलापहरू, डेंगी सार्ने लामखुट्टेको वासस्थानलाई व्यवस्थित गर्ने, सँगसँगै विद्यालय शिक्षामा पेनेट्रेट गर्ने, विद्यार्थीहरू मार्फत चाहिँ विद्यार्थी अभिभावकहरूमा सावधानी अप्नाउनु पर्ने लगायतका क्रियाकलापहरू बढ़े भने प्रत्येक वर्ष चाहिँ त्यसरी जनस्वास्थ्यका सँग सम्बन्धित विषयवस्तुहरू डेंगी रोगसँग सम्बन्धित सचेतनाका विषयवस्तुहरू बढ्दै बढ्दै गए र एक लेभलको एउटा सचेतना भयो, एउटा एक लेभलको चाहिँ समुदायको सहभागिता पनि भयो। त्यस अर्थमा यी सबै कारणहरू चाहिँ डेंगी कम भएको हुन सक्छ भने हो।
10: यो वर्षमा चाहिँ कहाँ चाहिँ अलिक बढी डेंगीको केस चाहिँ देखिएको छ?
9: अब खासमा यो नेपालमा प्रत्येक वर्ष नेपालका 77 जिल्लाबाट डेंगी रिपोर्ट भएका तथ्याङ्कहरू हामीसँग छन्। फाटाफुट रूपमा सबै जिल्लाबाट केसहरू छ, संख्याको हिसाबले पनि 71 जिल्लाबाटै रिपोर्ट भएको छ, प्रतिवेदन भएको छ। त्यस अर्थमा यो ठाउँ र यो क्लस्टरमा डेंगी धेरै देखियो, धेरै समुदायमा फैलियो भन्ने अवस्था चाहिँ अहिले छैन, तर समग्र रूपमा झापाको केही ठाउँहरू त्यसै गरेर चितवन, रूपन्देही, कास्की, काठमाडौँ लगायतमा चाहिँ फाटाफुटो रूपमा अफुचाइ देखिन्छ।
10: समुदाय के सुझाव दिनुहुन्छ?
9: व्यक्तिगत रूपमा आम नागरिकलाई डेंगी सार्ने लामखुट्टेको टोकाईबाट बस्नेका निम्ति उक्काउने सावधानीहरू, झुल लगाउने होला, आफ्नो शरीर ढाक्ने कपडा चाहिँ प्रयोग गर्ने होला, अथवा मस्किटोको रिपेलेन्ट मलमहरू लगाउने होला, आफ्नो घरको माथि छतदेखि तलसम्म चाहिँ अनावश्यक कति पानी जमेको छ कि, लामखुट्टेको प्रजनन भइरहेको छ कि अथवा त्यसको वृद्धि र विकास भएको छ कि, र आफूलाई डेंगीको शंका लाग्यो अथवा आफ्नो समुदायमा अरू व्यक्तिहरूलाई डेंगी संक्रमण भएको छ भने आफू पनि तत्काल अस्पताल गएर स्वास्थ्य कर्मीहरूको सम्पर्कमा भएर यसलाई चाहिँ हामी मृत्युको जोखिमतालाई कम गर्न सक्छौं।
1: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किर्जन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनुपर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनुपर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थपिएको छ, जसमार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
3: अब नसा तथा मनोरोगको सफल उपचार लालीगुराँस फार्मेसीमा
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
5: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोके जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागीमा उदास भइरहने जिउमा फुर्ती नहुने बढी रिसाउने झिजो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्ने पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सुताई आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि
5: मोबाइल 98-026-3111 र 98-026-21-354
6: ए दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
7: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
8: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
7: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणि मुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो
12: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त 2 पटक नेपालमै बीबीएसमा द्वितीय स्थान

0: हासिल गर्न सफल क्याम्पस अनुभवी प्राध्यापक टोली व्यावहारिक सिकाई करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
0: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
1: मणि मुकुन्द क्याम्पस योगीकुटी बुटवल 11 रूपन्देही। फोन 071420117 मोबाइल 98027889 मणि मुकुन्द क्याम्पस लर्न टुडे लिभ टुमोरो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071414268 मोबाइल 98570034520।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 98570024344, 98570035227 र 98570073220।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
9: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
9: स्त्री तथा प्रसुति,
8: बाल रोग,
9: छाला तथा यौन रोग,
8: हार जोड्ने नसा तथा बाथ रोग,
9: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
9: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
9: डिजिटल एक्सरे,
8: इसिजी,
9: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
9: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
10: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्षसम्म महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
11: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
2: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562 मोबाइल
3: 98570021835।
1: भर्ना खुल्यो।
12: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोत्तमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नु हुन हार्दिक अनुरोध गर्दछौ।
12: अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ ऐच्छिक नेपाली, स्वास्थ्य र अंग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
1: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 100% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्र जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
12: सम्पर्क 98570016604, 98470078505 र 071414029।
1: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
13: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोज्दैछौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
13: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाई खुवाऊ।
15: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पूरा भएपछि आमाको दुधको साथै अण्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोषिलो खाना खुवाऊ।
17: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
18: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए, भर्ना फारम वितरण।

0: थोरै लगानीमा आफ्नो व्यवसाय शुरू गर्न सकिने
1: र रोजगारी सिर्जना गर्न सकिने। 18 महिने प्री डिप्लोमा मेकानिकल इन्जिनियरिङ तर्फ
0: गएको वैशाख 29 गतेदेखि फारम वितरण भइरहेको छ।
1: फारम भर्ने अन्तिम मिति यही असार 29 गतेसम्म।
0: शान्ति नमुना माध्यमिक विद्यालय प्राविधिक शाखा मणिग्राम।
1: मोबाइल 98570 28 815, 98570 33 813, 98470 88 377 र 98648 58 148। पुनश्च साधारण तर्फ प्लस टू तहमा विज्ञान, कानून, व्यवस्थापन र शिक्षा संकायमा समेत पठन पाठन हुने।
2: सिकल सेल रोगको एक जानकारी।
1: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढ़ी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अंगहरूमा अक्सिजनको मात्रा कम भई ती अंगहरूमा खराबी हुन्छ र ती अंगको भागमा कड़ा खालको दुखाई हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
2: सिकल सेल रोगका लक्षणहरू:
3: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
1: छाती, पेट, हात खुट्टा, धारमा अचानक र कड़ा खालको दुखाई हुने,
3: जन्डिस हुने,
1: आँखाका समस्याहरू देखा पर्ने,
3: संक्रमणहरू भइरहने,
1: पक्षघात समेत हुने,
3: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
1: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकल सेल रोगको उपचार:
3: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाईको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटोल र भीम अस्पताल भैरहवामा गरिन्छ।
1: सिकलसेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू:
3: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ,
1: आँखाको नियमित परीक्षण गर्नुपर्छ,
3: रक्त अल्पताको उपचार गराउनु पर्छ,
1: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ,
3: पानी प्रशस्त मात्रामा पिउनु पर्छ,
1: धेरै तनाव लिनु हुँदैन,
3: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
1: सिकलसेल रोगको रोकथाम:
3: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने,
1: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने,
3: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने,
1: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
3: अनुरोधक: किलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: यति बेला साँझको

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्तीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरूबीच पहिलो पटक औपचारिक भेट, लगानी मैत्री वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता, पूँजी बजार चलायमान हुने अपेक्षा। मिशन 16 खर्बका लागि प्रभावकारी कार्य सम्पादन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन, भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउनु पर्नेमा जोड़। तिलोत्तमा नगरपालिकाका विभिन्न दुग्ध डेयरीको अनुगमन, दूधको नमूना संकलन गरी प्रयोगशालामा पठाइयो परीक्षणका लागि। मुसिकोट नगरपालिका 8 मालारानी लिपिङका यमबहादुर खत्री व्यावसायिक कृषि खेती गर्दै रिपोर्ट, मनसून कमजोर हुँदा रोपन्देमा रोपाई प्रभावित, किसान वर्षाको पर्खाईमा। गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा अर्घाखाँती अस्पतालमा डायलिसिस सेवा सञ्चालनको अन्तिम तयारी। विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरू प्रहरीद्वारा बुटवलमा सार्वजनिक, चक्कु प्रहार गर्नेदेखि सुनको सिक्री चोरी गर्नेहरू समेत पक्राउ। लुम्बिनी प्रदेश सभाबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता, मौद्रिक नीतिपछिको शेयर बजारमा 30 अंकको गिरावट। र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, पहिलो क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को भिड्ने।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलो पटक औपचारिक भेटवार्ता र छलफल गर्नुभएको छ। निजी क्षेत्रलाई विश्वासमा लिएर देशको अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने उद्देश्यका साथ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल भएको हो। प्रधानमन्त्री शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको वहाँको सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास लगानी विस्तार रोजगारी सृजना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको बताउनुभयो। उद्योगी व्यवसायले भोगिरहेका व्यावहारिक समस्याहरू समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा सहभागी भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश कुमार अग्रवालले व्यवसायलाई मर्यादित र सहज बनाउने क्रममा राजस्व नीति, शेयर बजार र एमआरपी लगायतका विषयमा कुराकानी भएको बताउनुभयो। छलफलमा शेयर बजारको लागत, विकास र पूँजी बजारलाई थप चलायमान बनाउने विषयले पनि प्राथमिकता पाएको छ। पूँजी बजारलाई पारदर्शी, वास्तविक, लगानीकर्ता मैत्री बनाउनुपर्ने र बजारमा देखिने अनावश्यक स्पेक्युलेशनलाई हटाउनुपर्ने विषयमा छलफल भएको थियो। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्दन श्रेष्ठ, उद्योग समितिका सभापति उज्जवल कुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डाक्टर घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा सांसद विदुषी राणा सहभागी हुनुभएको थियो। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमानदारीपूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न अर्थ मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा देशले विकासको गति लिने अर्थमन्त्री वाग्लेको भनाई छ। नयाँ जिम्मेवारी पाएका तीनैजना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यस वर्ष मनसूर कमजोर हुँदा असारको अन्तिम सातासम्म पनि रूपन्देहीमा धान रोपाईले गति लिन सकेको छैन। विशेष गरी सिंचाई सुविधा नपुगेका क्षेत्रका किसान रोपाई गर्न नपाएर आकाशे पानीको प्रतीक्षामा बसेका छन्। सामान्यतया असारको दोस्रो सातादेखि रोपाईले तीव्रता लिने र महिनाको अन्त्यसम्म अधिकांश क्षेत्रफलमा धान रोपाई सम्पन्न हुने गरेको भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा रोपाई प्रभावित भएको हो। भूमिगत सिंचाई, नहर तथा डिप बोरिङको पहुँच भएका केही क्षेत्रमा भने किसानले सीमित रूपमा रोपाई गरिरहेका छन्। कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रमुख भास्कर पौडेलले रूपन्देहीमा हालसम्म 65% रोपाई भएको जानकारी दिनुभयो। मुख्य गरी तिलोत्तमा, बुटवल, देवदा, ओमसतिया, मायादेवी, सिद्धार्थनगर, कञ्चन लगायतका पालिकामा रोपाई बढ़ी भए पनि अन्य पालिकामा कम भएको छ। सिंचाई सुविधा नपुगेका दक्षिणी भेगका धेरै किसानले खेत जोतेर तयारी अवस्थामा राखे पनि पानीको अभावका कारण रोपाई शुरू गर्न सकेका छैनन्। कतिपय स्थानमा धानको बिउ पहेलिन थालेको किसानको गुनासो छ। यस्तै वर्षा नहुँदा रोपिएको धान समेत पहेलो हुन थालेको किसानहरू बताउँछन्। रूपन्देही नेपालकै धान उत्पादन हुने प्रमुख जिल्लाहरूमध्ये एक हो। गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ। स्थानीय नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर वृद्धि गरी आधारभूत अस्पताल सञ्चालनमा ल्याएको हो। गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले अस्पताल सञ्चालनमा आएसँगै छत्रकोट तथा आसपासका पालिकाका नागरिक सामान्य उपचारका लागि अन्य अस्पताल धाउनुपर्ने बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको बताउनुभयो। पालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले अस्पताल सञ्चालनपछि मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक सेवा, प्रयोगशाला सेवा, नियमित ओपीडी लगायत आधारभूत स्वास्थ्य सेवाहरू अझ व्यवस्थित रूपमा उपलब्ध हुने बताउनुभयो। उहाँले स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्य संस्थालाई नागरिकको पहिलो रोजाई बढ़ाउने लक्ष्यका साथ सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर काम भइरहेको बताउनुभयो। तिरोत्तमा नगरपालिकाले नगर क्षेत्रमा रहेका विभिन्न दुग्ध डेरीहरूको अनुगमन गरेको छ। नगरपालिकाले आज नगरका 16 डेरीको अनुगमन गरी प्रयोगशाला परीक्षणका लागि दूधको नमूना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरवा पठाएको नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो।
2: कलेक्सनको लागि चाहिँ हामी हिँडेका थियौँ र विशेष गरेर तिलोत्तमा नगरवासीले प्रयोग गर्ने दुधको अवस्था के छ भन्ने हिसाबले नै हामीले सिम्बोलिक चाहिँ कलेक्सन गरेका हौँ र यो ल्याबमा हामी पठाउँछौँ र ल्याबको रिपोर्ट आइसकेपछि त्यसपछि हामी अब कसरी जाने, के गर्ने भन्ने विषयमा
1: अनुगमनको क्रममा दूधको गुणस्तर, डेरीको सरसफाई तथा अन्य व्यवस्थापनका विषयमा विशेष ख्याल गरिएको प्रशासकीय अधिकृत मुक्तिराम खनालले बताउनुभयो। अनुगमनका क्रममा उपभोक्ता तथा व्यवसायीहरूले बजार अनुगमनलाई नगरपालिकाले आफ्नो नियमित कार्यसूचीमा राख्नुपर्नेमा जोड़ दिएका थिए।
3: अहिले अनुगमन टोलीले यसरी दुधको अनुगमन गर्दै गर्दाखेरि के याद आयो भने हरेक ठाउँका दुध डेरीमा अनुगमन थालियोस्, दुधमा मात्रै होइन हरेक क्षेत्रमा, मेडिसिन क्षेत्रमा होस् या किराना क्षेत्रमा होस्, सबैमा अनुगमन भयो भने चाहिँ केही सुधार हुन्छ कि, मान्छेलाई फुड पोइजन हुने समस्याबाट बच्छन् कि भन्ने मेरो अनुमान लागेको छ, खुसी लागेको छ। यसरी नै सबैजना आफ्नो ठाउँबाट लागि परेर यो अनुगमन टोलीलाई सहज गरौं, सरल गरौं भन्दै, अनि व्यापारीले पनि आफूले अनुगमन टोली आउँदैछ भनेपछि अरू दिन जस्तो छ त्यस्तै अनुसार अनुगमन गर्न देऊ है।
4: बिहानमा 3 बजे 2 बजे राति यहाँ पार्क गाडी रहँ छोटा हात भनेको त्यो त्यस्तो बोलेर जस्तो गाडी हुन्छ, तिनी गाडीलाई हजुर प्रत्येक नाकामा बस्नुहोस् न, कतिवटा पुल छन् माडा, विष्णुपुरमा, भणिग्राममा, भलवाडी, कहाँ कहाँ छ नि, त्यहाँ बसेर ती गाडीको दुध निकालेर स्याम्पल गर्नु, चेक गर्नु, त्यसपछि त्यो दुध कहाँबाट ल्याउँछ त्यहाँ पुग्नुहुन्छ, डरोमा पुग्नुहुन्छ।
1: नगरका व्यावसायिक संघ संगठनका प्रतिनिधिहरूले पनि नगरपालिकाले 1-2 विषयमा मात्र नभई सबै क्षेत्रमा उपभोक्ताको हित हुने गरी बजार अनुगमन गर्नुपर्ने बताउँदै त्यसमा आफूहरूले आवश्यक सहयोग गर्ने जनाउनुभयो।
5: नगरपालिकाले एउटा नेपाल यहाँ तिलोत्माका जनता अथवा बासिन्दाले शुद्ध दूध पिउनुपर्छ भन्ने हेतुले जुन दूधमा डेरीहरूमा अनुगमन गर्ने क्रममा हामीलाई पनि तिलोत्मा व्यापार संघलाई बोलाएर सँगै लिएर हिँड्यो, त्यसमा नगरपालिकालाई धन्यवाद दिनुपर्छ र हामी पनि हामी निजी क्षेत्रबाट पनि हामीले हाम्रा नागरिकहरू अथवा हाम्रा उहरूले शुद्ध पिउने शुद्ध दूध खानुपर्छ पार्नुपर्छ भन्ने हाम्रो पनि उद्देश्य हो र यो अनुगमन कार्य जुन नगरपालिकाले सुरु गरेको छ दूधमा मात्रै होइन विभिन्न वस्तुगतमा अनुगमन गर्नुपर्छ भन्ने कुरा राख्न चाहन्छु।
6: खास गरिकन हामीले हाम्रो ध्येय के हो भन्दाखेरि आम उपभोक्ताहरूले गुणस्तरयुक्त चाहिँ दुधजन्य पदार्थहरू उपभोग गर्ने अवसर चाहिँ उनीहरूलाई जुटोस्। तिलोत्तमा नगरपालिकाले जुन यो अभियान यो तिलोत्तमा नगर क्षेत्रमा चाहिँ सञ्चालन गरेको छ यो निश्चय पनि हामीले यो तिलोत्तमा उद्योग वाणिज्य संघको तर्फबाट हार्दिक धन्यवाद पनि व्यक्त गर्न चाहन्छु।
7: तिलोत्तमा नगरपालिकाभित्र आम उपभोक्ताले खाइराख्ने क्षेत्रमा चाहिँ शुद्धिकरण गर्नका लागि तिलोत्तमा नगरपालिका अनुगमन टिमले एउटा अभियान ल्याएको छ, यो चाहिँ निरन्तर रूपमा चाहिँ हप्तै पिक्चर रहनेछ भनेर भन्ने गरेर राख्न चाहन्छु र जसमा चाहिँ हाम्रो तिलोत्तमा उद्योग व्यापार संगठन, च्याम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ, घरेलु र खाद्यान्न र तिलोत्तमा नगरपालिकाबाट संयुक्त टिमले चाहिँ यसलाई सधैँ अनुगमन गर्नेछ भन्ने कुरा राख्न चाहन्छु र जति पनि हाम्रो यहाँ ठूला व्यवसायहरू हुनुहुन्छ उहाँहरूले चाहिँ गरिराखेको जो व्यवसायलाई आज छोटा छोटा
1: अनुगमन टोलीमा तिलोत्तमाका पशु विकास प्राविधिक राजु कुंवर, वरिष्ठ प्रशासन सहायक मीना अर्याल, वरिष्ठ प्रशासन सहायक शोभा खनाल, वरिष्ठ पत्रकार यमलाल भूषाल, बिन्दु भट्टराई, नगर प्रहरी प्रकाश चौधरी, सूरज केसी, अरूण बस्याल लगायत रहनु भएको थियो। दूधको प्रयोगशाला परीक्षणको नतिजा आएपछि दूधको गुणस्तरको बारेमा जानकारी गराइने नगरपालिकाले जनाएको छ। अनुगमन गर्न पुग्दा व्यवसाय आत्तिएको पाइएको भन्दै नगरपालिकाले व्यवसायहरूलाई नआत्तिने र गुणस्तरमा ध्यान दिन सुझाव दिएको छ। पछिल्लो समय अधिकांश युवाहरू रोजगारी र अवसरको खोजीमा विदेशमा गइरहेका छन्। तर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर 8 मालारानी लिप्लिङका यमबहादुर खत्रीले भने आफ्नै गाउँमा कृषि फर्म चलाएर रितिँदै गएको पहाड़ी क्षेत्रमा पनि व्यावसायिक कृषिको सम्भावना छ भन्ने देखाउनु भएको छ। सहकर्मी बीपी गौतमको यो रिपोर्ट।
8: पछिल्लो समय अधिकांश युवाहरू रोजगारी र अवसरको खोजीमा विदेश पुगिरहेका छन्। तर गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर 8 मालारानी लिप्लिङका एम बहादुर खत्रीले भने आफ्नै थाथलोमा बसेर व्यावसायिक कृषि फार्म चलाउनु भएको छ। उहाँको सालिमे मालिका सीतागे कृषि फार्ममा अहिले किबी र सीतागे च्याउको व्यावसायिक खेती भइरहेको छ। आफ्नै गाउँलाई कर्मथलो बनाउनु भएका खत्रीले रित्तिँदै गएको पहाड़ी क्षेत्रमा पनि व्यावसायिक कृषिको सम्भावना छ भन्ने देखाउनु भएको छ। चार वर्ष अघि शुरू गरिएको किबी खेतीलाई विस्तार गर्दै खत्रीले हाल 15 रोपनीमा 200 बोट किबी हुर्काइरहनु भएको छ।
9: मैले यो किबी खेती 4 वर्ष भयो गर्न थालेको, मुसिकोट 8 मालारानी लिप्लिङमा। यहाँ गोल्डन जातको 100 बोट छ, यो परीक्षणको रूपमा लगाएको, अहिले 4 वर्ष भयो, राम्रो फल हो। त्यसपछि हाम्रो यो हाइट भन्दाखेरि 1600 मिटर हाइटमा छ जग्गा, र 1600 मिटर हाइटमा एकदम राम्रो फल्दो रहेछ गोल्डन किबी। यो भदौमा पाक्छ र 100 बोट छ अहिलेलाई यो गोल्डन। अर्को हरियो हेवाड जातको 100 बोट छ, 200 बोट लाग्छ मैले
8: फार्ममा। गोल्डन जातका 200 र हेवाड जातका 200 बोट किबी हुर्किरहेका छन्। किबीले उत्पादन दिन समेत थालिसकेका छन्। उत्पादन र बजारको सम्भावनालाई मध्यनजर गर्दै गोल्डन जातलाई प्राथमिकतामा राखी आगामी दिनमा किबीका बोटको संख्या 500 पुर्याउने लक्ष्य उहाँले लिनुभएको छ। लक्ष्य अनुसार किबी विस्तार भएमा वार्षिक करिब 200 टन उत्पादन गर्न सकिने उहाँको विश्वास छ। भदौ महिनामा पाक्ने किबी समुद्री सतहबाट करिब 1600 मिटर उचाइमा उत्कृष्ट हुने उहाँको अनुभव छ।
9: बाह्रै महिना फल्ने जापानी प्रविधिबाट उत्पादित सीताके च्याउ छ। बाह्रै महिना जतिखेर चाहिए नि उत्पादन गर्न सकिन्छ। त्यो पनि अहिले मसिन 500 मुढा छ। अब अहिले बढाएर त्यसलाई पनि व्यवस्थित गर्दै लाँदैछु। अरू मौरी भइहाल्यो अलिअलि, नत्र व्यवसाय रूपमा सीताके च्याउ र किबी हो।
8: किबीसँगै खत्रीले 500 मुढा सीताके च्याउको व्यावसायिक उत्पादन गरिरहनु भएको छ भने महुरी पालनलाई पनि फर्मको अभिन्न अङ्ग बनाउनु भएको छ। नयाँ सम्भावनाको खोजीमा उहाँले भारतको जम्मू कश्मीरबाट विभिन्न फलफूलका बिरुवा ल्याई पहाड़ी हावापानीमा तिनको अनुकूलता अध्ययन गरिरहनु भएको छ। खत्रीको अनुभवले पहाड़मा आधुनिक र व्यावसायिक फलफूल खेतीबाट सम्मानजनक आमदानी लिन सकिने सन्देश दिएको छ।
9: गाउँमा त्यतिकै बसेर के हार्ने, त्यसपछि हाम्रो ठाउँमा के छ, हाम्रो हावापानीमा केले के गर्दा उपयुक्त हुन्छ भन्दाखेरि मैले यसो सर्च गर्दाखेरि, बुझ्दाखेरि, युट्युबमा हेर्दाखेरि किवीलाई र सीताके च्याउलाई राम्रो माने, त्यसपछि त्यतैतिर गरेर अब यसलाई व्यवसाय रूपमै अगाडि जाम भनेर अब गाउँमै बस्ने तरिकाले यहाँ सेटल गराएर बस्छ। यहाँ हुने सम्भावना भएका फलफुलहरू धेरै छन्, स्टोन फ्रुटहरू, नास्पातीहरू यहाँ प्रशस्त हुन्छ। अब राम्रो तरिकाले तालिमहरू गरेर ऊ गरेर यहीँ पनि गर्न सके, नेपालका मार्केटहरूमा यहीँ हामीले पहाड़बाट फलफूल उत्पादन गरेर मार्केटहरूमा पुर्याउन देशभरि पुर्याइयो भने अब विदेशबाट आउने फलफूलहरूलाई रोक्न सकिन्छ र देशको पैसा पनि देशमै राख्न सकिन्छ।
8: रित्तिँदै गएका पहाड़मा खत्रीको यो प्रयास कृषि व्यवसाय मात्र होइन स्वदेशमै अवसर सृजना गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने प्रेरणादायी उदाहरण समेत बनेको छ।
1: यो रिपोर्ट पछि बाँकी खबर। अर्घाखाँची अस्पतालमा डायलिसिस सेवा सञ्चालनको अन्तिम तयारी भइरहेको छ। सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणदेखि उपकरण जडानसम्म काम तीव्र गतिमा अघि बढ़िरहेको हो। सेवा शुरू भएपछि जिल्लाका 100 भन्दा बढ़ी मृगौला रोगीले आफ्नै जिल्लाबाट नियमित डायलिसिस सेवा प्राप्त गर्नेछन्। अस्पताल प्रमुख डाक्टर जगन्नाथ तिवारीका अनुसार डायलिसिस सेवाका लागि अत्यावश्यक पानी शुद्धिकरण प्रणाली आरो जडानको काम शुरू भइसकेको छ। उहाँका अनुसार प्रारम्भिक चरणमा न्यूनतम मापदण्ड अनुसार 5 डायलिसिस मेसिन संचालनमा ल्याइनेछ। हाल अर्घाखाँचीका मृगौलाका बिरामी नियमित डायलिसिसका लागि बुटवल काठमाण्डु तथा अन्य जिल्लामा पुग्न बाध्य छन्। अस्पतालमै सेवा संचालन भएपछि समय र खर्च दुवै बचत हुनका साथै उपचारमा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ। प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मार्फत अर्घाखाँची अस्पतालमा डायलिसिस सेवा विस्तारको काम अघि बढ़ाइएको हो। लुम्बिनी प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट फिर्ता लिने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिनुभयो। जेएनजी आन्दोलन अघि सदनमा दर्ता भएको यो विधेयकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूलाई थप सेवा सुविधा सहितका विषय उल्लेख रहेका थिए। यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्रस्तुत लुम्बिनी प्रदेश सभा सचिवालयलाई जानकारी गराउने सम्बन्धी प्रस्ताव समेत बैठकले अनुमोदन गरेको छ। प्रदेश योजना आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्ति गर्ने प्रक्रिया शुरू गर्ने निर्णय पनि बैठकले गरेको छ। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट आज शेयर बजार 30 अंकले घटेको छ। अघिल्लो दिन 24 अंक बढ़ेकोमा आज 30 अंक घटेसँगै नेप्से परिसूचक 2621 अंकमा कायम भएको हो। कारोबार रकम बढ़ेको छ। अघिल्लो दिन 4,40,00,000,000,000 कारोबार भएकोमा आज 4,82,00,000,000,000,000 कारोबार भएको हो। आज दिनभर जसो बजार रातो रह्यो। 25 कम्पनीका मूल्य बढ़दा 247 घाटामा गए भने 5 अवस्था थिर रह्यो। सबैजसो समूहगत सूचक घटेका छन्। बैंकिङ 1.18, विकास बैंक 1.46, फाइनान्स 1.43, होटल तथा पर्यटन 1.129, जलविद्युत 1.70, लगानी 0.39, जीवन बीमा 0.84, उत्पादन तथा प्रशोधन 1.13, माइक्रो फाइनान्स 0.81, निर्जीवन बीमा 1.07, अन्य 1.15 तथा व्यापार 0.21% घटेका हुन्। कर्तव्य जान मुद्दामा 8 वर्ष जेल सजाय काटेर छुटेका एक युवा चक्कु प्रहार आरोपमा पुनः पक्राउ परेका छन्। सामाजिक सञ्जालहरूमा समेत भाइरल बनेको बुटवलको द कन्सेप्ट नजिकै दुई युवामाथि चक्कु प्रहार घटनामा संलग्न बुटवल 11 बुद्धनगर बस्ने आचे नामले परिचित 29 वर्षीय सुमित गुरूङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलले आज सार्वजनिक गरेको हो। असार 17 गते बिहान करिब 3 बजेको समयमा यो घटना भएको थियो। उक्त घटनामा स्थानीय दुई युवाहरू गम्भीर घाइते भएको रूपन्देही प्रहरी प्रमुख जनक साईले जानकारी दिनुभयो। गुरूङलाई प्रहरीले दाङबाट पक्राउ गरेको हो। यसै गरी प्रहरीले रूपन्देहीका अन्य दुई छुट्टा छुट्टै गम्भीर अपराधमा संलग्न थप 8 जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ। असार 16 गते दिउँसो तिलोत्तमा 3 शान्ति चोकमा बाइकबाटै सुनको सिक्री थुतेर फरार 3 भारतीय नागरिक र चोरीको सुन किन्ने 1 व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो। सीसीटीभी फुटेजको आधारमा घटनामा प्रयोग गरिएको मोटरसाइकलको नम्बरबाट उनीहरू पक्राउ परेका हुन्। यस्तै प्रहरीले भारतबाट मोटरसाइकलहरू चोरी गरी नेपाल ल्याई नेपाली नम्बर प्लेट र नक्कली ब्लू बुक बनाई बिक्री गर्ने अर्को एउटा गिरोहलाई समेत सामान सहित नियन्त्रणमा लिएर आज सार्वजनिक गरेको छ। र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नुभएका हुन्। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति 2:15 खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति 12:45 प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16 पोर्चुगललाई 1-0 हराउँदै क्वार्टर फाइनल यात्रा तय गरेको हो। बेल्जियमले अमेरिकालाई 4-1 हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेको नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 2:45 खेल हुनेछ अनि अन्तिम क्वार्टर फाइनल साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:45 खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम आठमा स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। यही खेल खबर सँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरूबीच पहिलो पटक औपचारिक भेट। लगानी मैत्री वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता। पूँजी बजार चलायमान हुने अपेक्षा। मिशन 16 खर्बका लागि प्रभावकारी कार्य सम्पादन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउनु पर्नेमा जोड। तिलोत्तमा नगरपालिकाका विभिन्न दुग्ध डेयरीको अनुगमन। दूधको नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइयो। मुस्तीकोट नगरपालिका 8 मालारानी लिपलिङका युवा यमबहादुर खत्री व्यावसायिक कृषि खेती गर्दै। मनसून कमजोर हुँदा रूपन्देहमा रोपाई प्रभावित किसान वर्षाको पर्खाईमा। दिल्लीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा। अर्घाखाँची अस्पतालमा डायलिसिस सेवा सञ्चालनको अन्तिम तयारी। विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरू प्रहरीद्वारा बुटौलमा सार्वजनिक। चक्कु प्रहार गर्नेदेखि सुनको सिक्री चोरी गर्नेहरू समेत पक्राउ। लुम्बिनी प्रदेश सभाबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता। मौद्रिक नीतिपछिको शेयर बजारमा 30 अंकको गिरावट। र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। पहिलो क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को भिड्ने। साँझ 7 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने, उद्योगिका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई, सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
0: जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन, मानवाधिकार आयोगका आधा भन्दा बढ़ी सिफारिश कार्यान्वयन विहीन, 13% मात्रै पूरा, 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन।
2: स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
0: अनियमित वर्षाले बढ़ायो आकस्मिक बाढ़ीको जोखिम, हिमाली क्षेत्रमा उच्च सतर्कताको आग्रह, आज रातिदेखि तराई मधेसमा पानी पर्ने सम्भावना, तराईमा नै हावाहुरीको चेतावनी।
3: भारी वर्षाको सम्भावना देखिएको छ भने कोशी मधेस बागमती गण्डकी लुम्बिनी तराई भारी वर्षाको सम्भावना देखिएको छ।
0: र चीनमा बाढ़ीको कहर, 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित।
4: कयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै अखाद्य वस्तु बेच्ने व्यवसायीमाथि कार्यवाही गरिरहेको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारको यो कदम सकारात्मक हो, तर अनुगमन चाडपर्व वा विशेष अभियानमा मात्रै सीमित नभई नियमित, निष्पक्ष र प्रभावकारी हुनुपर्छ। कार्यवाहीसँगै व्यवसायीमा सचेतना र गुणस्तरीय उत्पादनको संस्कृति विकास गर्न पनि उत्तिकै आवश्यक छ।
5: सरकारले गोविन्द बहादुर कार्कीलाई नेपालको नयाँ मुख्य सचिव नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्य सचिव सुमन राज अर्याल उमेर हदका कारण असार 25 गतेदेखि अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज साक्य काठमाडौँलाई नियुक्ति गर्ने। अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, गेटा अस्पताल कैलालीलाई शहीद अस्पताल स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ, शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने, कारागार नियमावली 2083 स्वीकृत गर्ने, मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने, भ्रष्टाचार विरूद्धको 2 रणनीति योजना स्वीकृत गर्ने र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
5: कार्की 2053 सालदेखि निजामती सेवामा छन् भने 2081 भदौमा सचिवमा बढ़ुवा हुनुभएको थियो। प्रधानमन्त्रीको 100 दिने शासकीय सुधार कार्ययोजना तयार पार्न कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरकारले वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ। यस्तै बैठकले सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी सञ्चालन गर्न 25 लाख रूपैयाँ धरोटी अनिवार्य गर्ने नयाँ नियम लागू गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावली अनुसार अनुमति लिएर मात्रै कन्सल्टेन्सी सञ्चालन गर्न पाइनेछ भने प्रत्येक शाखाका लागि पनि 25 लाख रूपैयाँ धरोटी राख्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार कन्सल्टेन्सीको गलत परामर्शका कारण विदेशमा विद्यार्थी अलपत्र परे, अवैध कलेजमा भर्ना भए वा अध्ययनमा समस्या आएमा सम्बन्धित संस्थाले नै क्षतिपूर्ति दिनुपर्नेछ। विद्यार्थीहरूको सम्पूर्ण विवरण राख्नुका साथै अध्ययन अवधिभर अनलाइन परामर्श सेवा दिनुपर्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उहाँले उद्योग लगानी र रोजगारी बढ़ाउन आवश्यक कानूनी नीतिगत र प्रशासनिक सुधारलाई प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्रीले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो। उद्योग सञ्चालनमा रहेका झन्झट हटाएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो। छलफलमा उद्योगी व्यवसायीले नीतिगत स्थिरता, लगानी मैत्री वातावरण, सहज सेवा प्रवाह र सरकारसँग नियमित संवादको आवश्यकता औल्याएका थिए। प्रधानमन्त्रीले ती सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने आश्वासन दिनुभएको छलफलमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
7: अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं। यी सबै व्यवस्थाहरू गरिदिने हामी उद्यमी व्यवसायीलाई पहिला यसरी पक्रेर कुनै अमर्यादित व्यवहार गर्ने हाम्रो उद्देश्य पनि होइन, नीति पनि होइन, नियत पनि होइन। तर के छ, अब यसको लागि कानूनी प्रावधानहरूमा आवश्यक, त्यसको लागि हामी सकारात्मक छौं भनेर पहिला सुन्नु पनि भयो। बीचबीचमा उहाँले हाम्रा कुराहरूमा प्रश्न पनि गर्नुभयो।
5: आज रातिदेखि तराई क्षेत्रमा केही स्थानमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति तराईका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। भोलिको मौसम पनि उस्तै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कडाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। राति भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै मौसमविद डेभिड ढकालले बताउनुभयो।
3: यति नै बेला सबभन्दा बढी चाहिँ सिन्धुपाल्चोक आसपासमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ भनेको यति बेला पछिल्लो एक घण्टामा 15.4 मिलिमिटर वर्षा भएको देखिन्छ। आज रातिको पूर्वाहरू पर्दा चाहिँ पहाड़ी भूभागहरूको धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चाहिँ मध्यमको वर्षा हुने सम्भावना देखिन्छ भने हिमाली भूभागको पनि केही स्थानहरूमा चाहिँ मध्यमको वर्षा हुने सम्भावना देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रणाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागको दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई भूभागको केही स्थानमा हावापानीको पनि सम्भावना देखिएको छ।
5: यस वर्षको मनसूनमा लामो सुखाको समय र त्यसपछि एक्कासी अत्याधिक पानी पर्न सक्ने भएकाले हिन्दुकुश हिमालय क्षेत्रमा अचानक बाढ़ी, पहिरो र हिमपात फुट्ने जोखिम बढ़ेको मौसमविदले चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष समग्र वर्षा सामान्यभन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावका कारण छोटो समयमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बढ़दो तापक्रमका कारण हिमनदी र हिउँ तीव्र रूपमा पग्लिँदा नदीमा पानीको बहाव बढ़ने र यसले आकस्मिक बाढ़ी तथा पहिरोको खतरा थप बढ़ाउने बताउनुभयो।
8: लामो समयसम्म सुक्खा रह्यो भने त एक्कासी फेरि मनसुन सक्रिय हुँदाखेरि चाहिँ ठूलो पानी एकैसाथ केही घण्टा अथवा केही दिनको अन्तरालमा पर्दाखेरि बाढी र विपदको पनि उत्तिकै सम्भावना देखिएको छ। त्यस कारणले हामी दुवै किसिमका विपदतर्फ चाहिँ एकातर्फ तापक्रम वृद्धिको कारणले हुने हिमाली क्षेत्रमा आउन सक्ने विपद र अर्कोतर्फ तराईको क्षेत्रमा नदी तटीय क्षेत्रमा र सहरी क्षेत्रमा जुन बाढी र डुबानको समस्या छ त्यसलाई पनि दृष्टिगत गर्दाखेरि चाहिँ दुवैतर्फ जोखिम देखिएको छ र त्यस अनुसार नै हामी तयारीमा लागिराखेको अवस्था छ।
5: विज्ञानी यस्ता मौसमी विपदबाट हुने हानि नोक्सानी घटाउन पूर्व सूचना प्रणाली, स्थानीय तयारी र सीमापार सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले जनकपुरका अतिक्रमित गुठी जग्गा, पोखरी र धार्मिक सम्पदाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासन ध्रुव घिमिरेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जिल्ला प्रशासन, भूमि प्रशासन, नापी कार्यालय, जिल्ला समन्वय समिति र गुठी संस्थानका प्रतिनिधिहरू सदस्य छन्। समितिलाई राम जानकी मन्दिर, प्रमुख मठ मन्दिर, पोखरी, पोखरीका डील तथा गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। संघीय संसदका पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने स्पष्ट कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले 77 वटै जिल्लामा खानेपानीको पहुँच कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा समय सीमा सहितको योजना माग गर्नुभएको हो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खानेपानीको समस्या गम्भीर बन्दै गएको भन्दै यसको समाधानलाई राज्यको प्राथमिकता बनाउनु पर्ने उहाँले बताउनुभयो।
2: काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ। मानवीय जीवनको लागि अपरिहार्य रहेको शुद्ध खानेपानी जनस्तरसम्म सहज रूपमा व्यवस्थापन गर्नु राज्यको कर्तव्य हो। मुलुकभरको सबै नागरिकलाई सक्षम, स्वच्छ एवं गुणस्तर खानेपानी आपूर्ति गर्ने योजनाको विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
5: सांसदहरूले मानव अधिकार आयोगलाई पछिल्लो समय भएका घटनाको सत्य तथ्य जाँचका लागि ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको अवस्था, जातीय विभेद तथा छुवाछुतका घटना, जेएनजी आन्दोलनमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूप्रति विशेष चासो दिनुपर्ने जोड़ लिएको छ। नेपाली कांग्रेस सांसद मनोमाया विश्वकर्माले गत वर्ष साउन यता विभिन्न प्रकारका हिंसामा परि दलित समुदायका 11 जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार आयोगको ध्यान आकर्षण गराउनुभयो।
9: जातीय भेदभाव तथा कसुर सजाय ऐन चाहिँ 2068 सालमा दर्ता, यो अन्तर्गत दर्ता भएका उजुरीहरू मुद्दाहरू कतिवटा चाहिँ अभियोजनमा पुगे, अनि कति दोषी ठहर भए र कति पीड़ितले न्याय पाए, आयोगसँग यसको विश्लेषण केही छ कि?
5: सांसदहरूको प्रश्नको जवाबमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष त बहादुर मगरले मानव अधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिश कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको बताउनु भएको छ। उहाँले आयोगले सरकार समक्ष गरेका सिफारिशमध्ये 13% सिफारिश मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको बताउनुभयो। 34% आंशिक रूपमा कार्यान्वयन हुने गरे पनि 52% भन्दा बढ़ी सिफारिश अझै कार्यान्वयन हुन नसकेको उहाँको भनाइरहेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आज 4थो पटक म्याद थप गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो। पौडेललाई असार 8 गते पक्राउ गरिएको थियो। उहाँमाथि दीपक भट्ट संघको व्यावसायिक सम्बन्ध र श्रीराम टोबाको उद्योगको 20% शेयर निकै कम मूल्यमा किनबेच भएको प्रकरणमा अनुसन्धान भइरहेको छ। साझा खबरमा अब विदेशको खबर। चीनको दक्षिणी गुआङसी प्रान्तमा आएको भीषण वर्षा र बाढ़ीका कारण हजारौं नागरिक विस्थापित भएका छन्। अविरल वर्षापछि आएको बाढ़ीले 4 जनाको मृत्यु भएको छ। तीव्र गतिमा बढ़ेको पानीले घरहरू डुबानमा परेका छन्। गुआङसी क्षेत्रमा नदीहरूमा पानीको बहाव अत्याधिक बढ़ेको बाँधका पर्खालहरू भत्किएको तथा डुबान परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बाढ़ीले नानिङ शहर आसपासका गाउँहरू प्रभावित भएका छन्। धेरै स्थानीय बासिन्दाहरूले घरको छतमा बसेर उद्धारको अपील गरिरहेका छन्। चीनका उद्धार तथा विपद व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
10: रासोपामा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
11: पहिले भएको कुरालाई अहिले अपराधमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधिसम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
10: विधान महाधिवेशनपछि संशोधित नभएको रासोपाको दावी दलभित्रको अनुशासन कि आन्तरिक लोकतन्त्रमा अंकुश विशेष संवादसँगै मूलधारको संचारमा समावेशिता अझै चुनौतीपूर्ण बन्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर। उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पद मुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक पर्ने भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र, बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। कि रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो। हामीले यस विषयमा रासोपाका नेता गणेश पराल जुलीसँग कुराकानी गरेका छौं।
11: विधान निर्माण गर्दै गर्दा विधि सम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी अनियमलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत रासोपाले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसदीय दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया सबै लेखिएको छ। त्यसै गरी सिर्फ संसद दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि पारामिटर के हुन्, सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसद दलको उपनेताकै यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसरी सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्ला गरिएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ त्यहाँ महाधिवेशन पारित गरिसकेपछि संशोधन गरियो भने अब गरियो भनेर जसरी अफवाह फैलाइएको छ, यो नै सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादको लाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक हुन्छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसरी संशोधन गरिएको होइन। त्यस कारण यो पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधिसम्म पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
12: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
11: एकदमै विधान बन्दै गर्दाखेरि भएका तयारी गरेका कुराहरू हुन् यी सबै।
12: जस्तो अहिले राष्ट्रपतिले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनीतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला, होइन? सबैले मान्नै पर्छ भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
11: होइन, यो यसो मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले त्यसलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, दलको नेताको कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिरहेको छ। सबै कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यस कारण यो नौलो कुरा एकदमै श्रीको संसदीय दलको नेताको विषयमा मात्र गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्बन्धमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवा फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवा हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाब मैले भने। बाँकी कन्टेन्ट बनाउँदै गर्दाखेरि कन्टेन्ट के हो भन्ने कुराको पाटोमा चाहिँ त्यसलाई मैले अहिले ठ्याक्कै के सही हो के गलत हो भन्नुभन्दा पनि यदि त्यस्तो कहीँ कतै बाजिने कुरा रहेछ भने त्यो कुरा चाहिँ संशोधन गर्न मिल्ने कुरा हो, किन विधान हो, विधान संशोधन गर्न मिल्ने कुरा हो। तर यहाँले भनेकै कुरालाई मैले अहिले हेर्दै गर्दाखेरि चाहिँ सभापतिको निर्देशन नमानेकै कारणले हटाउने भन्ने कुरा चाहिँ विधानले भन्न सक्दैन, विधानले त्यसो भनेको पनि होइन।
14: यो पछिल्लो समय हेर्दाखेरि यो विषय बाहिर आउँदै गर्दाखेरि पार्टीमा के आन्तरिक विमति शुरू भएको हो यो महाधिवेशन पछाडि कि के छ?
11: एकदमै निराधार यो हल्ला फैलाउनको लागि अथवा अझ यसरी भनौँ, राष्ट्रपाको पार्टीभित्र सभापति र प्रधानमन्त्री बीचको यो सौहार्दता र त्यसपछि पार्टी सञ्चालन प्रक्रिया र सरकार सञ्चालन प्रक्रियामा सहमति र सम्वाद मार्फत गरेका गतिविधिका कारण अन्य राजनीतिक दलले आफ्नो राजनीतिक भविष्य संकट अझ धेरै संकट पैदा भएको त्यो अनुभूति, त्यो डरका कारण राष्ट्रपालाई कमजोर बनाउनको लागि गरिएको प्रयास हो र यी प्रोपोगान्डाका पछाडि कसैलाई पनि नलाग्न म अनुरोध गर्न चाहन्छु।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। आदिवासी जनजाति महिला र अपाङ्गता भएका महिलाका सवाल मूलधारका मीडियामा कम
15: कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो, होइन? जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ
10: मूलधारको संचारमा समावेशिताको खोजी क्रियाशील महिला पत्रकार संघको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
18: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मूलधारका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन्। अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बढ़ेको अधिकार कर्मीहरू बताउँछन्। समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष राम कला खड्कासँग कुराकानी गरेका छौं।
15: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मिडियाहरूले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ, तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ र समय अनुसार चाहिँ ती मुद्दाहरूका रूप पनि परिवर्तन हुँदै गएका छन् र जहिले पनि मिडियामा चाहिँ त्यो अपाङ्गता भएका र त्यसमा पनि विशेष गरी महिलाका मुद्दालाई उठाउँदाखेरि चाहिँ अलिकति बिचरा भनेर अलिकति दयाभावले चाहिँ उठाउने गरिएको त्यो परम्परादेखि नै चल्दै आएको ट्रेन्ड अझै पनि कायम रहेको देखिन्छ र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति त्यो मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ।
19: के के विषयलाई
15: जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका कथाहरू चाहिँ होइन हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासँग अर्थका मुद्दासँग र अन्य विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दालाई चाहिँ ल्याउन सक्छौँ होइन। र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन कहाँ कहाँ पुग्नु भयो सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अन्य वर्गलाई पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ।
19: जस्तो यहाँले देख्नुभएको सकारात्मक कथाहरू पोजिटिभ स्टोरीहरू के के छन्
15: जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन सङ्घर्ष गरेर त्यसमा सफलता कमाएका कुराहरू हुन सक्छन् होइन। अहिले चाहिँ अब जस्तै अब सानो अब उद्यम गरेर त्यसलाई चाहिँ माथि उचाइमा पुर्याएको हुनसक्छ। जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ निर्वाणसँग सहकारी गरेर निर्वाणको जस्तै अध्यक्ष हेर्नुहोस् न उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङ म्याम होइन उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ। त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ सशक्त हुनुहुन्छ होइन। नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ चर्चा कमाउनु भएको छ। त्यस्ता खालका व्यक्तिहरू मात्र नभए अरू हामी ग्रामीण तहमा वा ग्रासरुटमा जाँदा पनि त्यस्ता कैयौं महिला देख्न पाउँछौँ जसले चाहिँ धेरै सङ्घर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ। त्यस्ता कथाहरू चाहिँ ल्याइदिउँ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ।
19: आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको जुन विशेष आवाज छ त्यसलाई चाहिँ मूल प्रवाहीकरण गर्नको लागि
15: जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ। कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभावका वा मेन स्ट्रिम

0: भने मात्रै बल्ल महिलाका विषय वस्तु चाहिँ मुख्य हेडलाइन भनेर चाहिँ आउन सक्छ आगामी दिनमा। जस्तै मिडिया हाउसमा चाहिँ हामीले म चाहिँ हाम्रो संस्था डब्ल्यूडब्ल्यू मार्फत चाहिँ हामीले अब यो लैङ्गिक नीति चाहिँ लागू गराउनु पर्छ भनेर विभिन्न हिसाबमा चाहिँ पहल गर्दै आएका छौँ होइन। त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हायरिङ गर्नेदेखि लिएर त्यो न्युजलाई चाहिँ समावेशी बनाउने सम्मका कुरामा चाहिँ यदि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्युज रुम मात्रै नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले यस विषयमा चाहिँ विभिन्न संघ संस्था हामी जस्ता संघ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तो बिटको कुरा गर्नु भने बिट पनि हाम्रो चाहिँ अब प्राय मिडिया हाउसमा चाहिँ महिला तथा बालबालिका भन्ने बिट चाहिँ हुन्छ होइन। तर यो बिट पनि के छ भन्दाखेरि यो कोभिड पछिको अवस्थामा सबै मिडिया हाउसमा अलिकति आर्थिक रूपमा चाहिँ अलिकति गाह्रो परेका हुनाले अब पत्रकारहरूको संख्या पनि कटौती भएको छ। त्यसैले एउटै व्यक्तिले त्यो एउटा बिट मात्र नभइकन अन्य बिट पनि हेर्नुपर्ने बाध्यता छ। त्यही कारणले गर्दा वर्क प्रेसरले गर्दा त्यसमा अलिकति स्टोरी खोज्न नभ्याएको ध्यान दिन नभ्याएको चाहिँ अवस्था छ। तर पनि महिला र बालबालिका भन्दा पनि उहाँहरूले महिलाको समग्र इस्युमा चाहिँ खोज्नुहुन्छ धेरै। त्यसमा अझै डिपली गएर यो इन्टरसेक्सनल पर्सपेक्टिभबाट चाहिँ नहेरेको चाहिँ हामीले पाउँछौँ होइन। महिला भनेर महिलाका समस्या र आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिला भनेर चाहिँ त्यसमा नछुट्याएका हुनाले उहाँहरूले अब त्यो समग्र रूपमा महिलाको ल्याउनुहुन्छ। तर यसरी डिपली चाहिँ गएर खोजेर स्टोरीहरू नल्याएको चाहिँ अवस्था देखिन्छ। हजुर त्यही त निश्चय नै अब पत्रकार महिला भएपछि हामी महिलाका विषयमा चाहिँ हामी संवेदनशील छौँ सचेत छौँ होइन। र बेला बेलामा हामीले धेरै यस्ता मुद्दा अब यो आदिवासी जनजाति अपाङ्गता भएका महिला मात्र नभइकन समाजमा भएका अन्य विविध समूहका महिलाहरूका मुद्दा चाहिँ बेला बेलामा ल्याउने गरेका छौँ र अब यसमा चाहिँ संवेदनशील बनाएको छ र आगामी दिनमा यसमा पक्कै पनि अन्य साथीले र म लगायत सबै साथीहरूले चाहिँ यसमा कलम चलाउने छौँ भन्ने चाहिँ यहाँहरूलाई चाहिँ प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ।
1: कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने, उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ। सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त हुनु भएको छ। जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन गरिएको छ। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन छ। अनियमित वर्षाले आकस्मिक बाढ़ीको जोखिम बढ़ाएको हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् र चीनमा बाढ़ीको कहर 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित भएका छन्। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: यति बेला रातिको 8 बज्यो।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर

0: खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए, के भयो? केको हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सड़क बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
7: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बिचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौं।
10: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिउँ।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
14: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
13: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
14: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
15: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
14: ठिक भन्नुभयो दाई, मेरो आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
15: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
14: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
16: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
17: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
16: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पर्छ। सकिदैन।
17: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
18: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: लुम्बिनी, शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: 비춰요. 그러니 힘이 나요.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्. बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472882 र 98470-24870.
5: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना. यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 को दफा 27 बमोजिम तयार भएको यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको किताबगत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ. उक्त वर्गीकरणको किताबगत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किस्ता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ. अनुरोध हक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका.
6: किन झुक्राउनु भन्छ काका?
7: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो.
6: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ. बरु अझै पनि केही बिग्रेको छैन. जानुस् बुद्ध फाइबरमा.
7: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो.
8: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ. गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल. मोबाइल 98570-21757 र 98472-96228.
9: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्.
10: ए जान्त
11: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त. केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु.
12: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ. सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो. मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश.
6: उत्सवको पर्व
13: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
6: एसएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
13: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा.
6: फोन नम्बर 071-542-6999.
14: साउजी क्यूआर भए
15: ए बगनुस् त, मेसेज आएको छैन.
16: घरी एसएमएस आएन.

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइ हाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेर चोहार बजारसे लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
0: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 560205।
5: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-72-96-18।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
8: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
7: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
8: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
7: ए हो र बाबु?
8: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
7: ए
8: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
7: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: शान्तिको आवाज रेडियो।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
4: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले लेखिहाल्छ नि।
3: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: किन आँखा मिचेको मिचे गरेको?
9: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या
9: हो? ओ भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
11: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
12: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
10: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
4: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नारी पुरुष बराबरी पाइला हाराहारी समान कामको समान ज्याला नहोस् घटी बढी काम सानो ठूलो हुन्न कामलाई सम्मान गरौ लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ महिलाको श्रमलाई सक्दो हौसला बढाऊ महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ
14: लैंगिक हिंसा अन्त्य गरौ हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश
15: सिकल सेल रोगको एक जानकारी
16: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ सामान्यतया
17: ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कड़ा हमला गर्ने चेतावनी दिएका छन् टर्कीको अंकारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए उनले भने जहाँसम्म मेरो कुरा छ मेरो लागि युद्ध विराम सकियो मलाई त मतलब भएन मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन् तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिउताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन् इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन् जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ युक्रेनले सयौं किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ किएवले पछिल्लो पटक रूसका टाटास्ट्रान र सारातोभ स्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोस्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ किएवले सी अफ एजोभमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय सुनाएको छ जोहानेस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरी आएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन् बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन् यो सप्ताहान्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन् अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन् यो बीबीसी नेपाली सेवा हो
18: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ़नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन् निजी क्षेत्रका समस्या अर्थतन्त्रको वर्तमान अवस्था समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। सुनौ एउटा रिपोर्ट। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग संचालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
19: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूलाई टु दि पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
18: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
19: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् भन्ने हामीले पनि राख्यौं।
18: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
20: तपाईँ प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै ल्याउनु भने त्यसको सोल्युसन पनि हेराउनु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भन्ने कुरा सबैलाई थाहा छ, रोजगारी छैन भन्ने कुरा सबैलाई थाहा छैन होइन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो। र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त सामान्य प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यस पछि छात्र संगठनहरू पनि बसेर हरेक महिना हामी मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै हो नि, त्यो कुराहरू भयो।
18: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता, उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनीतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खुल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति, संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
21: भन्दा यसरी लिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बा इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका, नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नाउँका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्थिलो छ यो गर्नको लागि, किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि, होइन भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको बन्की हाटिनेछन् भनौँ न, त्यही दलका व्यक्तिहरू ले प्रभाव पार्न सक्ने र त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँहरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्यहरू नेपोजनिकै रूपमा त सरकार चलेको छ नि त अहिले पनि त, त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति असिलो लाग्छ मलाई।
22: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के टाइम
21: यसलाई यसो भन्छु जस्तो भनौँ न, एउटा चाहिँ बाल अस्पताल बन्दैछ भवन गरेको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा तपाईँको चाहिँ कलेजहरूले गरेका छन्, यस्ताको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन्, यस्तोको लागि चाहिँ
0: अनि
22: यो लिजको कन्सेप्ट त्यतिखेर आयो, त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन्, यो निशुल्कै जस्तो
0: उनीहरूले होइन, यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसक्यो, त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्। धेरै जस्तो संस्थामा लिजमा आएकै छैनन्, त्यस कारणले गर्दा उनीहरू भगाती गरेर भन्दा मक्का परेर बसेका छन्। जो जसले तिरे त्यो पनि असाध्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचेर राखेकै होइन, सरकारले त दुरुपयोग नहोस्, सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्न खोजेको हो। उस्तै गरी सरकारले उनीहरूको नाउँमा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ, दत्ता प्रक्रिया पनि छ त्यसको लागि। त्यो भावनाले चाहिँ यो तीन प्रकारको कुरा, दत्ताको प्रक्रिया, लिजको प्रक्रिया र तपाईँको वगाधिकार, त्यसमध्ये वगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
22: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या?
0: यसको लागि चाहिँ स्थानीय सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आयोगको प्रतिवेदन भनौँ न, लगभग 1500-1800 रोपनी जग्गा त हराइसक्यो हाम्रो यहाँ। त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई चित्त तपाईँले समीक्षण गर्नुहोस् भनेर साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ। भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस्, सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अतिक्रमण भइसकेको छ। त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो, दाताहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँगले संरक्षण गर भनेर चाहिँ अतिक्रमण गर्ने मान्छे पनि ती छन्, भोलि पनि ती छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने, यदि दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिक्रमित जग्गाहरूको नक्सा डाटा बनाउनको लागि नापी विभागलाई परिचालन गर्नुपर्छ, व्यवस्थापनको जिम्मेवारी तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि

0: स्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकाबाट 22 लाख रूपियाँ भन्दा बढ़ी जरिवाना असूल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबार भित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाई www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय। अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
1: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गैराती हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलि चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भन्ने जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्। उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्। उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ, वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: यति बेला रातिको 9 बज्यो।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
4: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
3: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
4: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
3: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौ।
3: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ।
5: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
6: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
7: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
6: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
7: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
6: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो।

0: जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पक्षीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
0: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं। औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
3: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
2: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
3: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
4: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
6: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
6: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
7: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
8: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-70-24-870।
9: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: भुटन उपमहानगरपालिकाको भू उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी अत्यन्तै जरुरी सूचना। यस भुटन उपमहानगरपालिका भू उपयोग परिषदको यही असार 3 गते बसेको बैठकको निर्णय अनुसार भू उपयोग कार्यक्रम कार्यान्वयन निर्देशिका 2081 दफा 27 बमोजिम तयार भएको, यस पालिकाको भू उपयोग क्षेत्र वर्गीकरणको कितागत विवरण सहित उपमहानगरपालिकाको वेबसाइट butwalmun.gov.np मा प्रकाशन गरिएको छ। उक्त वर्गीकरणको कितागत विवरणमा कोही कसैको चित्त नबुझेमा वा फेरबदल भएमा वा किता वर्गीकरण गर्न छुटेमा निर्देशिकाको दफा 28 को उपदफा 2 व्यवस्था भए अनुसार सम्बन्धित जग्गा धनी वा सरोकारवालाले यो सूचना प्रकाशन भएको मितिले 15 दिन भित्र अथवा असार 20 गते भित्र वडा कार्यालय तथा यस पालिकाको भू उपयोग परिषद समक्ष सूचना साथ संलग्न ढाँचामा निवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको छ। अनुरोधक स्थानीय भू उपयोग परिषद बुटन उपमहानगरपालिका बुटवल।
1: किन झोक्राउनु भछ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराजमेर, मोबाइल 9857 र 9472962।
4: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाई रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
5: ए जान्त जान्त
6: होइन, के भयो बाबु? ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
0: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
1: उत्सवको पर्व
7: एसआर गिब्सन क्यानन ब्रान्डको 5 प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
1: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
7: कृषि विकास ब्याङ्कको गल्ली मिलनचोकदेखि 50 पूर्व आफ्नै भवनमा।
1: फोन नम्बर 0175 49 6 49।
8: सौजी क्युआर भयो
9: है? ए बोक्नुहोस् त, मेसेज आएको छैन।
10: घरी एसएमएस आएन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एण्ड कास्ट उद्योग प्रणाली, तिलोत्तमा छ गोरकट्टा।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइ हाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेर चोहार बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नु।
5: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि।
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, ब्यू बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
8: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 5205।
9: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गए निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98672-96018।
3: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
10: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
11: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
10: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
14: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
15: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
16: के को छलफल हो दाई भाउजू?
15: दुवैजना थकित पनि देखिनुहुन्छ।
16: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
15: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
17: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
18: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
19: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: प्लस टू पछि गुणस्तरीय बीबीएस अध्ययन गर्ने सोचमा रहनुभएका विद्यार्थीहरूको लागि मणिमुकुन्द क्याम्पसमा नयाँ वर्ण खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दुई पटक नेपालमै बीबीएसमा द्वितीय स्थान हासिल गर्न सफल क्याम्पस। अनुभवी प्राध्यापक टोली, व्यावहारिक सिकाई, करियर केन्द्रित शिक्षा र उत्कृष्ट शैक्षिक नतिजा सहित बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
0: भर्ना हुने पहिलो 20 जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था।
1: सिट सीमित छन्, आफ्नो स्थान सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
0: मणिमुकुन्द क्याम्पस, योगीकुटी, बुटवल 11, रूपन्देही। फोन 071-420-117, मोबाइल 98-027-88-919। मणिमुकुन्द क्याम्पस, लर्न टुडे, लिड टुमोरो।
2: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
3: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलुतमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
2: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
3: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
2: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
4: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
5: हाम्रा सेवाहरू
4: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
5: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
4: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
5: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
4: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम, रूपन्देही,
6: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
7: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220।
8: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
9: के भनौँ नाइ, रोग पनि एकदम भएको सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
8: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
10: हजुर, नेपालमै उत्कृष्ट
8: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त, स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर, मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलोतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
11: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
12: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
11: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दर्सना, पर्दा, सिरप, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-0003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
13: भर्ना खुल्यो।
14: कक्षा 12 बोर्ड परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा उच्च शिक्षाको शुभकामना सहित पशुपति कलेज तिलोतमा 15 कोटीहवा बोहिया रूपन्देहीमा बीबीएस र बीएड प्रथम वर्षमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
13: यस क्षेत्रमै गुणस्तरीय शिक्षा दिन सफल यस कलेजमा भर्ना भई आफ्नो सिट सुरक्षित राख्नुहुन हार्दिक अनुरोध गर्दछौ।
14: अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने यस कलेजले बीएड तर्फ नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयहरू तथा बीबीएस तर्फ लेखा, फाइनान्स र मार्केटिङ छनौट गरी अध्ययन गर्ने अवसर प्रदान गरेको छ।
13: भर्नामा छुट सम्बन्धी जानकारी, जीपीए 3.6 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 10% छुटको व्यवस्था, जीपीए 3 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 50% छुटको व्यवस्था, जीपीए 2.8 भन्दा माथि ल्याउने विद्यार्थीलाई भर्नामा 30% छुटको व्यवस्था। त्यस्तै गरी बाह्य जिल्लाबाट कक्षा 12 पास भई आउने विद्यार्थीहरूलाई भर्नामा 40% छुटको व्यवस्था।
14: सम्पर्क 98570-16604, 98470-78505 र 071-514-0029।
13: पशुपति कलेज तिलोत्तमा 16 कोटीहवा बोहिया रूपन्देही।
15: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना फारम वितरण आषाढ 8 गतेदेखि। प्रवेश परीक्षा आषाढ 26 गते शुक्रबार बिहान 8 बजे। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226 बीबीएस को लागि, 98-570-42-624 बीए र बीएड को लागि, 98-471-29-657।
16: सिकल सेल रोगको एक जानकारी।
17: सिकल सेल रोग भनेको एक प्रकारको वंशाणुगत रोग हो। यो रोग बुवामाबाट बच्चामा सर्ने गर्दछ। यो रोग जिनमा हुने खराबीले गर्दा हुन्छ, जसले गर्दा रातो रक्तकोषहरू गोलो आकार हुनुको साटो हसिया आकारको हुन्छ। सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू जातिहरूमा बढी देखिने गरेको पाइन्छ। सिकलसेल रोगीको शरीरमा हसिया आकारको रक्तकोष हुने भएकोले रगत सजिलोसँग बग्न सक्दैन। यसरी रगत बग्न नसक्दा शरीरका भित्री अङ्गहरूमा अक्सिजनको मात्रा कम भई ती अङ्गहरूमा खराबी हुन्छ र ती अङ्गको भागमा कडा खालको दुखाइ हुन्छ। सामान्यतया रातो रक्तकोषहरूको आयु 120 दिनसम्म हुन्छ, तर सिकलसेल भएका रक्तकोषहरूको आयु 10-20 दिनसम्म हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ। यदि आमा र बुवा दुवैमा यो रोग जिनमा भएमा वा दुई मध्ये एकजनामा भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ। तर सर्ने र नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ। यस रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन्।
16: सिकलसेल रोगका लक्षणहरू:
18: छिटो छिटो थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने,
17: छाती, पेट, हात खुट्टा धारमा अचानक र कडा खालको दुखाइ हुने,
18: जन्डिस हुने,
17: आँखाका समस्याहरू देखा पर्ने,
18: संक्रमणहरू भइरहने,
17: पक्षीघात समेत हुने,
18: ज्वरो आउने, वाक वाक लाग्ने, बान्ता हुने, खोकी लाग्ने।
17: माथिका कुनै पनि लक्षण देखिएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच गराउनुहोस्। सिकलसेल रोगको उपचार:
18: यस रोगको मुख्य उपचार भनेको नै तालिम प्राप्त स्वास्थ्य कर्मीबाट दुखाइको तत्काल समाधान र लक्षणको आधारमा उपचार गर्नु नै हो। प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा गरिन्छ।
17: सिकल सेल रोगका जटिलताहरूबाट बच्ने उपायहरू।
18: कुनै पनि रोगको संक्रमण विरुद्ध खोपहरू लगाउनु पर्छ।
17: आँखाको नियमित परीक्षण गर्नुपर्छ।
18: रक्त अल्पताको उपचार गराउनु पर्छ।
17: स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधिहरू नियमित रूपमा सेवन गर्नु गराउनु पर्छ।
18: पानी प्रशस्त मात्रामा पिउनु पर्छ।
17: धेरै तनाव लिनु हुँदैन।
18: मदिरापान, धुम्रापान र सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन।
17: सिकलसेल रोगको रोकथाम।
18: सिकलसेल रोगको अवस्था बारे थाहा पाउन रक्त परीक्षण गराउने।
17: रगत परीक्षण गर्दा जोखिम देखिएमा जेनेटिक परामर्श लिने।
18: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने।
17: रगत परीक्षण गराउँदा सिकलसेल रोग देखिएमा तुरन्त स्वास्थ्य उपचार गराउने।
18: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
19: स्वास्थ्यमा बटवल।
20: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा।
19: असल अभ्यासदेखि नीतिका कुरा।
20: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
19: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
20: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
19: कार्यक्रम स्वास्थ्यमा बुटवल।
21: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको?
1: कहाँबाट ल्याउनु दाजु? मामा घरबाट ल्याएको।
0: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
1: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
0: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
2: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
4: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
5: ए ल ल, लिनुहोस् भाइ।
4: अनि दाई, कति भयो पैसा?
5: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
6: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरि माना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ।
3: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: नेपाल सरकार विज्ञापन हो।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै काम

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: किन आँखा मिचेको मिचै गरेको?
9: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
8: धेरै समय मोबाइल चलाइसी क्या
9: हो भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
8: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
9: ए, त्यसो भए जोगिन के गर्ने त?
8: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
9: बुझे।
8: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
5: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: पितो शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो लुम्बिनी।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठूलो हुन्न, कामलाई सम्मान गरौ, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाउ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ,
9: लैंगिक हिंसा अन्त्य गरौ, हिंसा नगरौ र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौ। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।

0: different relationship.
1: Khulduli.com. Ma Dr. Khem Karki ko saath.
0: Generation gap. Bahai na pai huncha break. Oh no, tension career ko. Confusion education ko.
1: Khulduli.com. Ma Dr. Khem Karki ko saath.
0: Tragedy attraction.
1: Khulduli. Harek din. बेलुकी 9 बजे
2: नमस्कार हामी खुल्दुली श्रृंखला khulduli.com को श्रृंखलामा छौं थुप्रै श्रृंखलाहरु मध्येको एउटा श्रृंखला हो आज हामी यहाँहरुले चिनिहाल्नुहुन्छ म डाक्टर खेम कार्की म केही समयदेखि khulduli.com को पाउना मात्रै छैन khulduli.com चलाइ पनि राछु यो khulduli.com भनेकै यस्तो अनौपचारिक हाम्रो चाहिँ एउटा प्लेटफर्म हो जहाँ हाम्रो युवाहरूको बालबालिकाहरूको र ज्येष्ठ नागरिकको सबैको खुल्दुलीहरूलाई हामी छलफल बहस कुराकानी वैज्ञानिक हिसाबले त्यसको चाहिँ एउटा समाधान निकाल्ने कोसिस गर्छौं मानिसहरूको मनमा भएका पीड़ाहरूलाई मानिसहरूको मस्तिष्कमा भएका पीड़ाहरूलाई समाधान गर्नको लागि केही न केही सहयोग गर्ने खालको कोसिस हामी गर्छौं र यो आजको श्रृंखलामा हामीसँग हामीले एकजना पाहुना त नभनौ हामीले एकजना साथी चाहिँ हामीसँग हुनुहुन्छ ल्याएका छौं उहाँको परिचय गरौं उहाँ हुनुहुन्छ सिर्जना बज्राचार्य उहाँलाई धेरै धेरै साथीहरूले सुन्नु भएको छ अनि धेरै धेरै साथीहरूले देख्नु भएको छ उहाँ यो यौन तथा प्रजनन स्वास्थ्यको क्षेत्रमा लामो समयदेखि काम गरिराख्नु भएको हुन्छ र योभन्दा बढी परिचय चाहिँ आफैले दिने हो कि सृजना
3: नमस्ते मेरो नाम सृजना बज्राचार्य म चाहिँ अहिले हाम्रो यो युवा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको एउटा सञ्जाल रहेको छ जुनलाई चाहिँ हामीले युवाहरूको त्यसलाई चाहिँ हामीले अब वाइसेरा भनेर भन्छौँ वाइसेरा नेपाल यो चाहिँ नि कन्ट्री एडभोकेसी नेटवर्क हो एसिया सेफ अबोर्सन पार्टनरसिपको र त्यसमा रहेर चाहिँ विगत अब एक दशकदेखि नै भनौँ यौन तथा प्रजनन स्वास्थ्य
2: सम्बन्धी
3: दस वर्षदेखि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चाहिँ काम गरिरहेको छु म आफैले आफैलाई चाहिँ फेमिनिस्ट भन्छु र सेफ अबोर्सन राइट सम्बन्धी चाहिँ नि एडभोकेट पनि गर्छु क्याम्पेन गर्छु र अवेरनेसहरू पनि दिन्छु
2: भनेपछि महिलाहरूको क्षेत्रमा महिलाहरूको अधिकार महिलाहरूको सहभागिता महिलाहरूलाई पनि हामीले चाहिँ मूल प्रभावीकरण गर्नु पर्यो भन्ने
3: महिला सँगसँगै चाहिँ अब महिलामा भएका विविधतालाई पनि हामीले आदर गरेर
2: विभेदलाई अन्त्य गर्नको लागि
3: र महिला मात्र नभएर चाहिँ यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिका यौन तथा प्रजनन स्वास्थ्य अधिकार त्यसमा पनि उहाँहरूलाई चाहिने सुरक्षित गर्भपतन सेवा अधिकारको बारेमा पनि हामीले जनचेतना दिन्छौँ र एडभोकेसी पनि चलाउँछौँ पैरवी गर्छौँ
2: ठिक छ ल तपाईँहरूले सुनिहाल्नुभयो सृजनाजी हाम्रो लागि ठूलो स्रोत हुनुहुन्छ काम गरेको अनुभव पनि छ र पढाइको अनुभव पनि छ खास गरी जेन्डर भनेर हामीले भन्ने गर्छौँ नि जेन्डरको इस्युजहरूमा चाहिँ उहाँको एक्सपर्टिज पनि छ महिलावादी भनेर आफूलाई चिनाउनु पनि भएको छ अब त्यसो भएपछि हामीलाई कुरा गर्न पनि सजिलो छ होइन सृजनाजी अब हामी आज चाहिँ खास गरी तपाईँकै विषयबाट सुरु गरौँ यो जेन्डर र अङ्ग्रेजीमा जेन्डर र सेक्सुअलिटी भन्छ अङ्ग्रेजी अब नेपालीमा चाहिँ अब जेन्डरलाई ठ्याक्कै नेपाली भन्दाखेरि लैङ्गिकता भनेर भन्छौँ लैङ्गिकता पनि नेपाली होइन वास्तव संस्कृतबाट होइन त्यस पछाडि यौनिकताको कुराहरू गर्छौँ होइन यो जेन्डर एन्ड सेक्सुअलिटीको बारेमा आज छलफल गरौँ त्यसैले चाहिँ छलफल कहाँबाट सुरु गरौँ भने यो जेन्डर भनेको के हो भनेर सुरु गरौँ अनि हामी सेक्सुअलिटीमा छिरौँला
3: अब सामान्यतय जेन्डर भन्ने बित्तिकै अहिले सामान्य रूपमा सबैले बुझ्ने भनेको चाहिँ एउटा महिला र पुरुष भनेर बुझिन्छ होइन त्योभन्दा पनि धेरै चाहिँ नि अब समाजले चाहिँ नि कसरी एउटा महिला र एउटा पुरुषले गरेको कामलाई विभाजन गरेको छ कसरी चाहिँ दुईटा भनौँ न जेन्डर मध्ये डिफरेन्स देखाएको छ त्यसमा भर पर्छ होइन त्यो मात्र नभइकन चाहिँ जेन्डरभित्र पनि धेरै इन्टरसेक्सनालिटीहरू छ सो त्यसलाई पनि हामीले चाहिँ हेर्न जरुरी छ जेन्डरकै कारणले गर्दाखेरि चाहिँ सामाजिक सोचहरू बनिरहेको छ. महिलाले चाहिँ यो काम गर्ने, पुरुषले चाहिँ यो काम गर्नुपर्छ भनेर जसरी छुटाइएको छ होइन. सेक्स भनेर जुन बायोलोजिकल डिफरेन्सेसहरू त सधैँ छ, तर जेनरली गर्दाखेरि चाहिँ यदि कपाल काट्नु पर्यो भने चाहिँ सबै केटीहरू चाहिँ ब्युटी पार्लर जान्छन् अनि केटाहरू चाहिँ बार्बरकोमा जाने हुन्छ नि त होइन. तर केटीहरूले पनि हेयर ड्रेसरहरू बन्न सक्छ, बार्बर बन्न सक्छ भन्ने कन्सेप्ट अहिले पनि हाम्रोमा छैन नि त. सो त्यसरी चाहिँ विभाजित गरिएको छ भने अहिले चाहिँ हामीले बाइनरीलाई मात्रै हेर्दैनौँ, त्यसमा भएको विविधतालाई पनि हेर्छौँ. त्यसलाई हेर्दाखेरि महिला पुरुष मात्र होइन, महिला पुरुष बाहेक पनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू पनि हुनुहुन्छ. उहाँको समुदायलाई पनि कसरी चाहिँ समाजले हेरिरहेको छ, त्यही अनुसार चाहिँ सामाजिक रूपान्तरण गर्ने जुन हामीले नर्म्सहरू भन्छौँ, भ्याल्युजहरू भन्छौँ, त्यो कुरालाई पनि छुन्छन्. जेन्डर भन्ने बित्तिकै एकदम धेरै भाष छ, तर अहिलेलाई चाहिँ यति नै बुझौँ होइन.
2: अच्छा, अब जेन्डरभित्र भनौँ न, जेन्डर भनेको मैले तपाईँको भनाइबाट के बुझिरहेको छु भन्दाखेरि चाहिँ महिला र पुरुष भएको हिसाबले उनीहरूलाई चाहिँ समाजले हेर्ने दृष्टिकोण, समाजमा उसलाई चाहिँ वर्गीय समाजले एउटा जिम्मेवारी दिएको छ होइन त. त्यसैले यो अङ्ग्रेजीमा सोसियल कन्स्ट्रक्ट होइन भन्ने कुरा पनि यसैसँग जोडिएर आउँछ होला होइन. समाजले हेर्ने दृष्टिकोण, अब महिला भएको कारणले गर्दाखेरि यो गर्नुपर्छ भनेर समाजले भन्छ, पुरुष भएको कारणले गर्दा यो यो, तर त्यसमा चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि त्यो त्यही नै त होइन नि. महिलाहरूले हिजो गाडी चलाउनु हुँदैन भन्ने थियो होइन, सामान्यतया होइन. अनि एकदमै इलिज फ्यामिलीको एकदम ठुलो धनी फ्यामिलीको चाहिँ कोही महिलाले चलायो भने मात्रै हो होइन भने चाहिँ सामान्यतया चाहिँ गाडी चलाउने भनेको चाहिँ पुरुष हो भन्ने खालको थियो भने अहिले चाहिँ महिलाहरू पनि गाडी चलाउन आउनु भएको छ होइन. त्यसैले यो कामहरू अथवा चाहिँ जिम्मेवारीहरू चाहिँ हामीले सिफ्ट पनि गर्न सक्छौँ होइन त, ट्रान्सफर्म पनि गर्न सक्छौँ. तर चाहिँ समाजले हेर्ने दृष्टिकोणमा चाहिँ महिला भनेको यो, पुरुष भनेको यो भन्ने खालको हुनाले, तर अघि तपाईँले एउटा इन्टरसेक्सनालिटीको कुरा गर्नुभयो नि, त्यो इन्टरसेक्सनालिटी भनेको चाहिँ के हो?
3: जस्तो हामीले महिलाकै विषयमा कुरा गरिराख्दाखेरि चाहिँ महिलामा पनि विभेदता हुन्छ होइन. त्यसलाई चाहिँ अब हामीले हेर्दै जाँदाखेरि चाहिँ महिला, म चाहिँ अब नेवार समुदायको भएँ, नेवार समुदाय मेरो एउटा पहिचान भयो. नेवार समुदायमा पनि अब म चाहिँ अलिकति ठुलो भनौँ न वर्गको भएँ होइन, त्यो पनि भयो. अनि त्यसमध्ये पनि अब छोरी अविवाहित होइन, अनि पछि मैले चाहिँ अब मैले शिक्षा कतिको पाएँ पाइनँ, म चाहिँ कुन ठाउँमा जन्मे, अब काठमाडौँमा जन्मे कि जुम्लामा जन्मेको हो होइन. अनि महिलाहरूमा पनि कोही त अपाङ्गता भएका महिला हुनसक्छ, कोही चाहिँ बहिरो हुनसक्छ होइन, कहिले चाहिँ व्हील चेयरहरू युज गर्नुहुन्छ भने त्यसरी वर्गीकरण हुन्छ. अनि महिलामा पनि अब मेरो यौनिकता चाहिँ के हो, मेरो चाहिँ यौनिक झुकाव चाहिँ कोमा छ भन्ने कुरा पनि हामीले चाहिँ हेर्छौँ होइन. सो त्यो सबै डिफरेन्सेसहरू र मेरो चाहिँ एउटा अब के भन्छ आर्थिक डिसिजन निर्णय लिने सक्ने क्षमता या त्यो हिसाबले पनि वर्गीकरण हुँदै जान्छ नि त. सो त्यो भनेको चाहिँ एउटै सब्जेक्टमा डिफरेन्ट खालको चाहिँ स्टेटसहरू.
2: अब मैले तपाईँले भनेको कुरा बुझेँ भने चाहिँ यसलाई अलिकति सरलीकरण गर्ने हो भने चाहिँ अब महिलाहरू र पुरुषहरू मात्रै भनेर छुट्याएर पनि भएन, महिलाहरू बीचमा पनि फरक खालको सोसियल ब्याकग्राउन्ड, फरक खालको चाहिँ कल्चर, फरक खालको हुर्काई, फरक खालको जिम्मेवारी होइन, र फरक खालको चाहिँ एउटा चाहिँ समाजले पनि फरक खालको बनाएको छ नि त. जस्तै चाहिँ नेवार कम्युनिटीमा पनि बज्राचार्य भनेको चाहिँ ठुलो थरको होइन, अनि त्यसपछि अर्को के चाहिँ सानो थरको, त्यहीभित्र पनि महिलाहरू बीचमा पनि विभेद छ होइन, त्यहाँ पनि डिफरेन्सेसहरू छ. अनि अझ महिला चाहिँ को अब युनिक पहिचान पनि फरक भयो भने त उसलाई हेर्ने दृष्टिकोण पनि फरक छ भनेपछि इन्टरसेक्सनालिटी भनिसके पछाडि चाहिँ त्यो भित्रको पनि विभेदहरू अथवा फरकपनहरूलाई पनि हामीले हेर्न सक्छौँ. भनेपछि हिजो चाहिँ हामीले चाहिँ जेन्डर भन्दाखेरि चाहिँ सामान्यतया चाहिँ महिला र पुरुष लाई को सामाजिक दृष्टिकोणको बारेमा मात्रै हामीले छलफल गरिरहेका थियौँ, तर अहिले पुरुषमा पनि, पुरुषभित्र पनि डिफरेन्सेसहरू छ र महिलामा पनि, महिलाभित्र पनि डिफरेन्सेसहरू छ, र त्यो डिफरेन्सेसमा धेरै अरू चिजहरू चाहिँ जोडिएका छन् होइन, समाजका अरू अवयव इलिमेन्ट्सहरू चाहिँ जोडिएका छ, मूल्य मान्यता भ्यालु अब अनि संस्कार धर्म पनि जोडिएको होला होइन. अब महिलाहरू भन्दै पनि अब एउटा क्रिस्चियन महिला, एउटा हिन्दू महिला र अथवा एउटा चाहिँ मुस्लिम महिलाको बीचमा पनि डिफरेन्सेसहरू होला नि त होइन. त्यो त्यसले चाहिँ धर्मको एउटा चाहिँ नियमको कारणले संस्कारको कारणले गर्दाखेरि पनि डिफ्रेन्सेसहरू होला, कपडा लाउने कुरामा पनि डिफ्रेन्सेस होला, होइन अब तपाईँले चाहिँ बजारमा एक्सेस गर्ने कुरामा पनि डिफ्रेन्सेस होला, आर्थिक मतलब चाहिँ कारोबार गर्ने कुरामा पनि डिफ्रेन्सेस होला। त्यसैले अहिले चाहिँ अब जेन्डरसँग यो कुरालाई बढी र अनि अब एकदमै पहिल्यैदेखि सम्पन्न भएको सबै चिजहरू प्राप्त गरेको गाडी चलाउने एउटा महिला र सबै चिजहरूबाट चाहिँ डिप्राइभ भएको भनौँ न केही पनि प्राप्त नभएको महिलाको बीचमा पनि त फरक छ होइन। त्यस कारणले अहिले हामीले राज्यले हेर्ने दृष्टिकोण अथवा चाहिँ अरू कसैले पनि हेर्ने दृष्टिकोण चाहिँ मा यो चाहिँ कुरा चाहिँ आउनु पर्यो र चाहिँ त्यो तल बसेको जसले चाहिँ सबै चिजहरूबाट चाहिँ बहिष्कृत मतलब चाहिँ सबैले हेर्ने दृष्टिकोणमा बहिष्कृत छ अथवा उसले चाहिँ सेवाबाट वञ्चित छ भने त्यो सेवाबाट वञ्चित भएकाहरूलाई चाहिँ सेवाको लागि प्राथमिकता दिनु पर्यो, उनीहरूलाई चाहिँ हामीले बढी संरक्षण गर्नु पर्यो। संरक्षण भनेको फेरि माया भनेको होइन कि हामीले प्रोग्रामको हिसाबले इम्पावरमेन्टको हिसाबले सशक्तिकरणको हिसाबले चाहिँ उनीहरूलाई पनि हामीले चाहिँ जोड गर्नु पर्यो भन्ने चिज पनि अहिले जेन्डरमा आयो। जेन्डरको एकदम जेनेरिक कुरा हामीले गर्यौँ होइन, अब यसलाई चाहिँ हामीले कहाँ जोड्नु पर्यो भन्दा चाहिँ सेक्सुअलिटी छ होइन। अब तपाईँले हामीले अब सेक्सुअलिटीको त पाँच दिन बसेर यसरी छलफल गर्यो भने पनि यो सबै विषयहरू सकिँदैन होइन, किनभने इट्स अ ठुलो सब्जेक्ट, लार्जर सब्जेक्ट हो। तर पनि तपाईँले बुझेको सेक्सुअलिटी के हो?
3: मैले बुझेको सेक्सुअलिटी यौनिकता भन्दाखेरि पनि एउटा चाहिँ मैले बुझेको चाहिँ आफ्नो पहिचान, मैले अरूलाई चाहिँ आफैले आफैलाई मैले कसरी पहिचान गर्न चाहन्छु, मेरो पहिचानको अब अधिकार अनि अरूलाई मैले कसरी पहिचान गर्न चाहन्छु त्यसमा भर पर्छ। मैले आफैले आफैलाई आइडेन्टिफाई गर्ने र अरूलाई पनि मैले कसरी आइडेन्टिफाई गराउने भनेर अर्को एउटा चाहिँ सम्बन्ध, त्यो सम्बन्ध चाहिँ मेरो बुवा आमासँग पनि हुनसक्छ, मेरो साथीहरूसँग पनि हुनसक्छ, या मेरो चाहिँ पार्टनरसँग मेरो जुन श्रीमान छ भने उहाँसँग पनि मेरो सम्बन्धको कुराहरू छ।
2: अर्को त्यो सबै सम्बन्धहरू फरक फरक
3: फरक फरक हुन्छ,
2: आमा बासँग गर्ने सम्बन्ध, आफूभन्दा सानोसँग गर्ने सम्बन्ध,
3: त्यसमा किनभने यो सम्बन्धको बारेमा पनि किन गर्नुपर्छ भने सम्बन्ध भन्ने बित्तिकै अनि यौनिकतासँग जोड्दाखेरि चाहिँ यो यौनसँग एकदमै गाभिने भएकोले यो सम्बन्ध जुन डिफ्रेन्ट व्यक्तिहरूसँग हुने सम्बन्धले कसरी चाहिँ हामीलाई हाम्रो यौनिकतामा असर गर्छ भन्ने कुरा पनि हामीले थाहा पाउनु पर्छ भने अनि एउटा चाहिँ मूल्य मान्यता पनि हो कि अघि जुन विविधताको कुरा गर्दाखेरि पनि हाम्रो हामी जुन ठाउँमा हुर्क्यौँ जुन ठाउँमा बस्यौँ त्यहाँको मूल्य मान्यताले मान्यताको कुराहरू होइन, म केमा चाहिँ स्ट्यान्ड लिन्छु भन्ने कुराहरू चाहिँ यसमा आउँछ भने सेक्सुअलिटी भन्ने बित्तिकै चाहिँ मलाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ होइन, अन्डरस्ट्यान्डिङ हुनपर्छ, कम्युनिकेट गर्नपर्छ, अनि त्यसमा पनि सहमति हुन जरुरी छ भन्ने कुराहरू चाहिँ यी सबै कुराहरूलाई चाहिँ लिएर यदि हामीले बुझ्यौँ भने चाहिँ यी सबै कुराहरू फेरि यौनिकता नै हो, यो चाहिँ यौनसँग मात्र सम्बन्धित नभए यौन चाहिँ केन्द्रित भयो तर त्यसलाई चाहिँ हेर्ने दृष्टिकोणहरू या परिवेशहरू चाहिँ हामीले बुझ्नुपर्छ भन्ने कुरामा चाहिँ आधारित भएर यौनिकतालाई बुझ्न चाहिँ जरुरी छ।
2: त्यसैले अब कतिपय मान्छेहरूले चाहिँ यौनिकता भन्ने सेक्सुअलिटी अङ्ग्रेजीमा सेक्सुअलिटी भन्ने बित्तिकै यो सेक्स भन्ने बाट आएको हुनाले यो चाहिँ यौन सम्पर्क र यौन सम्बन्धको मात्र विषय हो भनेर मानिसहरूले बुझिरहेछन् होइन त। अब यो त तपाईँले भनेको डेफिनेसनमा त एकदम कता सानो पुग्यो नि होइन, धेरै चिजहरू छ होइन। अब सामान्यत चाहिँ तपाईँको भनाइबाट मैले बुझ्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ मलाई चाहिँ सेक्सुअलिटी कस्तो लाग्छ भने यो डे टु डे बिहेभियर हो, हरेक मान्छेले देखाउने बिहेभियर हो होइन त। अब कोही मान्छेलाई जस्तो मैले आज सेतो सर्ट लगाएर आएको छु, अब यो सेतो सर्टले मलाई सुहाउँदै नसुहाउने भएको भए म लाउने थिइनँ होइन। अब तपाईँले चाहिँ आफूले एउटा ड्रेसअप गर्नुभएको छ, यो ड्रेसअपले तपाईँलाई नसुहाउने भएको भए तपाईँ लाउनु हुन्थ्यो होला नि त, तर त्यसैसँग चाहिँ जोडिएको विषय छ क्या, मलाई किन यो लुगा सुहाउने लुगा लाउनु पर्यो, किन मलाई चाहिँ एट्र्याक्टिभ हुनु पर्यो भन्दाखेरि घुमी फेरि के छ भन्दाखेरि त कसैले न कसैले मलाई राम्रो भनिदियोस् भन्ने छ नि त होइन। त्यो कसैले न कसैले किन राम्रो भनिदियोस् भन्दाखेरि त्यो डेफिनेटली एट्र्याक्सनको विषय छ, सम्बन्धको विषय छ, मायाको विषय छ, प्रेमको विषय छ होइन।
3: त्यो विषयहरू सबै कुरा गरिराख्दाखेरि नि त्यसमा चाहिँ बुझ्नुपर्ने चाहिँ के छ भने म चाहिँ के चाहन्छु,
2: एक्ज्याक्टली
3: मैले चाहिँ कसैलाई राम्रो देखाउनको लागि चाहिँ मैले यो गेटअप गराए होइन नि त, यो चाहिँ मलाई मन परेर गरेको
2: एक्ज्याक्टली
3: होइन। सो अनि त्यसमा पनि अब सेक्सुअलिटीमा चाहिँ अलिकति बााउन्ड्री पनि क्रिएट गर्न जरुरी छ होइन, त्यो त्यो भनिराख्दाखेरि मैले यो स्पट यो कुराहरू गर्दाखेरि
2: त्यसमा मैले भन्न खोजेको कुरा के छ भने तपाईँले कसैलाई राम्रो देखिने आफूलाई राम्रो देखिँदैन जस्तो अथवा फिलिङ लाग्दैन भने चाहिँ तपाईँलाई त्यो गाह्रो हुन्छ क्या होइन र कसैलाई पनि जस्तो कसैलाई सोमा गएर आफूलाई इच्छा नभएको चिज देखाउनु पर्यो भने त्यो देखाउने चाहिँ त्यही सोको लागि मात्रै हुन्छ नि त तर चाहिँ डे टु डे टु डे लाइफमा त्यसलाई युज गरिँदैन नि त होइन त्यस कारणले हामी सबैको एउटा चाहिँ केमिकल चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ मलाई मन परेको चिज मात्रै मैले गर्ने हो मन नपरेको चिज मैले गर्दिनँ होइन त्यो भएको हुनाले त्यो मन परेको चिज गर्ने कुराहरूलाई केले ड्राइभ गरिरहेको हुन्छ भन्दाखेरि चाहिँ अर्काले एकदम गाली गरिरहेछ अर्काले चाहिँ त्यसलाई चाहिँ छि भनिरहेछ अथवा चाहिँ अर्काले त्यसलाई पटक्कै मन पराएको छैन भने चाहिँ मोस्ट प्रोबेब्ली हामीले हाम्रो ब्रेन चाहिँ ठिक हुन्जेलसम्म गर्दैन होला किनभने हामीलाई वी निड फ्रेन्ड्स वी निड पिपल अनि हामीले चाहिँ के छ भने त्यसमा चाहिँ सोसियलाइजेसनको बाटो आउँछ होइन त्यस कारणले गर्दाखेरि चाहिँ यो सबै चिजहरू चाहिँ जोडिएर होइन चाहिँ आउने भएको हुनाले चाहिँ विश्व स्वास्थ्य संगठनले चाहिँ के भन्छ भने सेक्सुअलिटी भनेको चाहिँ एउटा सेन्ट्रल आस्पेक्ट अफ युर लाइफ हरेक मान्छेको चाहिँ यो केन्द्रीय पक्ष हो तिमीले आफूलाई कसरी गभर्न गर्छौ कसरी त्यसलाई चाहिँ अगाडि बढाउँछौ भन्ने कुरासँग जोडिन्छ भन्छ कि त्यसैले सेक्सुअलिटीले खालि सेक्सुअल रिलेसनसिपको मात्रै कुरा गर्दैन होइन रिलेसनसिप सेक्सुअलिटीको एउटा कम्पोनेन्ट हो त्यो भित्र चाहिँ सेक्सुअल रिलेसनसिप चाहिँ एउटा
3: कम्पोनेन्ट
2: होइन त्यस कारणले गर्दाखेरि त्यो पनि जरुरी छ होइन त्यो होइन सेक्सुअल रिलेसनसिपको कुरा पनि त जरुरी छ होइन त्यस कारण रिलेसनसिपभित्र सानो कम्पोनेन्टको रूपमा रहन्छ त्यसैले सेक्सुअलिटीले प्रजननको कुरा पनि गर्छ होइन तर ओभरअलमा चाहिँ प्रजननभन्दा धेरै चिजहरू चाहिँ
3: समेटेको छ
2: भन्ने कुराहरू चाहिँ यसमा चाहिँ हामीले बुझ्नुपर्छ त्यसैले यौनिकता भन्ने बित्तिकै अथवा सेक्सुअलिटी भन्ने बित्तिकै हामी चाहिँ ठ्याक्कै उतै सेक्सुअल रिलेसनसिपमै जान्छौँ नि त्यो चाहिँ बेठिक होइन यसले त अरू थुप्रै डाइमेन्सन्सहरूलाई चाहिँ समेटेको हुन्छ जुन चाहिँ मान्छेको जीवनमा चाहिन्छ होइन त्यसैले मैले चाहिँ के भन्ने गर्छु भन्दा चाहिँ यो चाहिँ हाम्रो डे टु डे बिहेभियर वाट वी सो होइन वाट वी वान डु हामी जे गर्न चाहन्छौँ जे कुरा हामी चाहिँ देखाउँछौँ त्यो नै हाम्रो चाहिँ सेक्सुअलिटी हो त्यसैले सेक्सुअलिटी चाहिँ तपाईँको र मेरो फरक हुने रहेछ क्या
3: होइन
2: हरेक व्यक्तिको सेक्सुअलिटी फरक हुने रहेछ होइन अब सेक्सुअल माइनोरिटिज भनेर हामीले जसलाई भनिरहेछौँ उहाँहरूको पनि हेर्ने दृष्टिकोण चाहिँ फरक छ होइन अनि अब कतिपय चिजहरू चाहिँ यसको हाम्रो अब यसको वैज्ञानिक कारण त के हो भनेर हामीलाई थाहा छैन तर ओरिएन्टेसन भन्छौँ नि जस्तो मेरो ओरिएन्टेसन सेक्सुअल ओरिएन्टेसन भनेको मैले चाहिँ कुनै पनि सेक्सुअल बिहेभियरहरू गर्नु पर्यो भने यौन सम्बन्धका कुराहरू गर्नु पर्यो भने के गर्ने छु भन्दाखेरि मैले चाहिँ केटी मान्छेहरूसँग गर्छु होइन म केटा हो र मैले केटी मान्छेसँग गर्छु भने म हेट्रोसेक्सुअल अथवा चाहिँ म चाहिँ विपरीत लिङ्गी पाल्ने भए होइन अब अर्को ओरिएन्टेसन के रहेछ भन्दा चाहिँ सेम सेक्समा होइन मेल केटा केटा केटी केटीको बीचमा पनि कुनै पनि यौन व्यवहारहरू हुन्छ भने त्यसलाई हामीले चाहिँ अब समलिङ्गी अथवा होमोसेक्सुअल्स भनेर भनिरहेको हुन्छौँ होइन र अर्को ग्रुप भनेको चाहिँ केटा केटा पनि गर्ने केटा र केटी पनि गर्ने अथवा केटी केटी पनि गर्ने केटा र केटी पनि गर्ने खालको बाइसेक्सुअल द्विलिङ्गी खालको चरित्र हुने रहेछ होइन अब यो ओरिएन्टेसनले पनि मेरो सेक्सुअलिटीलाई डिफर गर्छ नि त होइन त्यो त्यही अनुसारको मैले एक्सप्रेसन गर्छु नि त होइन जे खालको मेरो ओरिएन्टेसन छ त्यही हो यदि म चाहिँ होमोसेक्सुअल भएँ भने मैले मेरो एक्सप्रेसन त्यही खालको हुन्छ हेट्रोसेक्सुअल भयो भने मेरो एक्सप्रेसन त्यही खालको हुन्छ होइन बाइसेक्सुअल भयो भने मेरो एक्सप्रेसन त्यही खालको हुन्छ नाता गोता सम्बन्ध आदि इत्यादि पनि देखाएको हुन्छ होइन त्यसैले यो सेक्सुअलिटी चाहिँ यो एउटा चाहिँ मतलब कस्तो भन्छ दार्शनिक कुरा पनि हो कि एकदम फिलोसफिकल छ एकदमै गहिरिएर बुझ्नुपर्ने खालको विषय हुन्छ होइन त्यसैले यो चाहिँ जीवनको एउटा महत्वपूर्ण पक्ष हो र हरेक मान्छेको सेक्सुअलिटी चाहिँ डिफरेन्ट हुन्छ होइन त्यति कुराहरू हो अब अहिले हामीले यो पछिल्लो दिनमा संसारभरि यो सेक्सुअलिटी एजुकेसन दिनुपर्छ यौनिकता शिक्षा चाहिँ दिनुपर्छ भन्ने कुराहरूको चाहिँ व्यापक छलफल हुन्छ होइन अब यो यौनिकता शिक्षाको सन्दर्भमा तपाईँलाई पनि धेरै लामो अनुभव पनि छ त्यसमा एडभोकेसी बहस पैरवी पनि गरेर हिँड्नु भएको छ अब तपाईँलाई चाहिँ यो यौनिकता शिक्षा किन दिनु पर्यो जस्तो लाग्छ
3: एउटा चाहिँ नि हामीले अधिकार होइन मानव अधिकारको विषयमा हेर्दै जाँदाखेरि चाहिँ नि यो मेरो सेक्सुअल राइट्स भन्ने कुरा पनि आउँछ होइन अनि रिप्रोडक्टिभ राइट पनि आउने भएकोले मानव अधिकारको हिसाबले पनि यसलाई हेर्दै लानुपर्छ भन्ने चाहिँ नि मेरो विचार हो कि जस्तो अब हामी महिलाहरूलाई महिनावारी हुन्छ या महिनावारी हुने व्यक्तिहरूको महिनावारी सम्बन्धित जति पनि कुराहरू हुन्छ जुन पनि हामीले मर्यादित महिनावारी भनेर भनिरहेको हुन्छौँ होइन मर्यादित महिनावारी हुनको लागि चाहिँ नि जति पनि अब सामग्रीहरू महिनावारी सम्बन्धी सामग्रीहरू चाहिन्छ त्यो पाउनु चाहिँ नि हाम्रो अधिकार हो भनेर हेर्छौँ नि त होइन त्यही अनुसार चाहिँ नि यदि हामीले चाहिँ नि सानै बेलादेखि नै यो हाम्रो जुन कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसन चाहिँ नि हामीले दिँदै गयौँ भने बालबालिकादेखि नै यसको बारेमा चाहिँ अझ जागरूक हुने
2: होइन
3: अनि अब जस्तो हाम्रो हामीले अघि पनि भइदिनुसकेका छौँ आफ्नो आइडेन्टिटी खोज्ने आफ्नो कन्फिडेन्स लेभलहरू बढाउनेदेखि लिएर चाहिँ नि एक एउटा जेन्डरलाई या अर्को जेन्डरलाई चाहिँ रेस्पेक्ट गर्नेदेखि कुराहरू गर्ने अनि पछि एउटा बााउन्ड्रिजहरू क्रिएट गर्ने सेफ स्पेसका कुराहरू चाहिँ हामीले दिनुपर्छ जुन चाहिँ हाम्रो कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनको अन्तर्गत चाहिँ आउँछ सो त्यो सबै बुझ्नु पर्यो सेक्सुअल बिङ हुन पुग्न अगाडि भनौँ न किनभने सानोदेखि सेक्सुअल बिङ हो तर त्यो इनएक्ट गर्नको लागि चाहिँ नि वातावरण मिलाउने होइन आफूले के चाहेको हो भनेर आफूले बुझ्ने र समझदारी राख्ने अब हामीले चाहिँ डु नट हार्म भनेर एउटा कल्चर पनि छ त्यो कल्चर के हो भनेर बुझ्ने होइन अनि कसैले चाहिँ नि अब तपाईँको यौनिकता को बारेमा चाहिँ क्वेसन गरिराखेको छ भने त्यसलाई चाहिँ बुझ्दै जाने सो त्यो कुराहरू चाहिँ सबै चाहिँ नि कम्प्रिहेन्सिभ सेक्सुअलिटीले चाहिँ ल्याउँछ कि सो त्यो विषयलाई चाहिँ अझ प्रख्यात रूपले बुझ्नको लागि अनि बिस्तारै चाहिँ हामी जब त्यो सेक्सुअलिटीतर्फ भनौँ न सेक्सुअल बिहेभियरतर्फ लान्छौँ त्यो बिहेभियर पनि सेफ छ कि छैन भनेर बुझ्ने होइन त्यो सेफ बनाउनको लागि चाहिँ के कस्ता चाहिँ साधनहरू छन् भनेर बुझ्ने होइन त्यो त्यसको एक्सेस पनि कहाँ गर्ने भनेर बुझ्ने अनि पछि जुन जब हामी ह्युमन राइटहरू पढ्छौँ नि होइन सो अब टेक्नोलोजीकै कुरा गर्दाखेरि चाहिँ यो इन्फर्मेसन चाहिँ टेक्नोलोजीबाट चाहिँ कसरी चाहिँ हामीले थाहा पाउने अहिले त टेक्नोलोजीमा पनि सोसियल मिडियाको युज डिजिटल मिडियाको युजमा पनि कति धेरै ह्यारेसमेन्ट अब्युजहरू भइरहेको हुन्छ त्यो सम्मको डिजिटल डिभाइडसम्मकोलाई बुझ्ने र पोलिटिकल्ली इमोसनली अनि पछि इकोनोमिकली पनि आफ्नो वेलबिङलाई भनौँ न मेन्टल हेल्थलाई चाहिँ राम्रो गर्नको लागि र बेस्ट वेमा चाहिँ आफ्नो चोइसेसहरू अरूलाई भन्नको लागि चाहिँ आई थिङ्क कम्प्रिहेन्सिभ सेक्सुअलिटी चाहिँ इम्पोर्टेन्ट छ
2: धेरै कुरा भन्नुभयो तर हाम्रो समाजमा चाहिँ सेक्सुअलिटी एजुकेसन दियो भने चाहिँ हाम्रो त केटाकेटीहरू बिग्रिन्छन् छोराछोरीहरू बिग्रिन्छन् यो त होइन यसले छाडा बनाउँछ विकृति ल्याउँछ भन्ने चाहिँ बढी भनाइन्छ अब तपाईँलाई चाहिँ यसले गर्दैन भन्ने कुरा गर्नुभयो
3: हामीले चाहिँ अब यो कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनको बारेमा चाहिँ एडभोकेसी गर्दै जाँदाखेरि चाहिँ कति धेरै पेरेन्ट्सहरूसँग होइन अभिभावकहरूसँग स्कुल म्यानेजमेन्ट टिमहरूसँग भनौँ न उहाँहरूसँग प्रिन्सिपलहरूसँग पनि एकदमै धेरै छलफल गऱ्यौँ कि छलफल गर्दाखेरि चाहिँ नि एउटा अघि भनेको जस्तो चाहिँ नि आफ्नो समुदायको आफ्नै मूल्य मान्यताहरू हुन्छ होइन कुनै मूल्य मान्यता चाहिँ सही हुन्छ कुनै मूल्य मान्यता चाहिँ परिवर्तन गर्दै लानु त्यो गर्दाखेरि चाहिँ पेरेन्ट्सलाई पनि यसको चाहिँ महत्व बुझाउन चाहिँ एकदम जरुरी छ कि हामीले स्टुडेन्टलाई चाहिँ कम्प्रिहेन्सिभ सेक्सुअलिटीको लागि बुझाउँदै जाँदाखेरि चाहिँ पेरेन्ट्स इन्टरेक्सनहरू किन चाहिँ इम्पोर्टेन्ट छ उहाँहरूले पनि आफ्नो छोराछोरीको यौन तथा प्रजनन स्वास्थ्यको बारेमा किन बुझ्नुपर्छ भन्ने विषयलाई चाहिँ लिएर चाहिँ हामी छलफल गऱ्यौँ भने चाहिँ अहिले हामीले गर्न पनि थालेको छौँ होइन गर्दाखेरि चाहिँ अहिले तपाईँ समुदायमा जानुभयो भने अलिकति पोजिटिभ ऊ पनि देखिन्छ कि उहाँहरूबाट रियाक्सनहरू देखिन्छ यो 10 वर्ष अगाडि चाहिँ नि उहाँहरूले यो विषयलाई चाहिँ सुन्न नचाहेको होला तर अहिले चाहिँ उहाँहरूको इन्टरेक्सनहरू जति पनि अब सरकारले पनि भनौँ न यौन तथा प्रजनन स्वास्थ्यलाई महत्वपूर्ण दिएर जति पनि अब यो प्रोग्रामहरू चलाएको छन् होइन टिचरहरूलाई सरकारी स्कुलमा चाहिँ टिचरहरूलाई पनि कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनको ट्रेनिङहरू दिँदाखेरि चाहिँ त्यो परिवर्तन चाहिँ आएको छ बर स्टिल त्यो जेनेरेसनको अभिभावकहरूलाई यो कुरा बुझाउनको लागि चाहिँ अलिकति डिफिकल्टिज चाहिँ छ, तर यसलाई चाहिँ नि उहाँहरूकै भाषामा त्यही कल्चरमा अनि पछि त्यही समुदायमा कसरी बुझ्छ भनेर हामीले समाएर यदि यसको परिभाषालाई त्यहीसँग जोड्यो भने चाहिँ एकदमै सजिलो हुन्छ भन्ने चाहिँ मलाई अहिले महसुस भएको छ।
2: तपाईँको विचारमा कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनको कुराकानीहरू गर्दाखेरि त्यो हामीले बालबालिकालाई पढाउनुभन्दा अगाडि पेरेन्ट्सहरूलाई र पेरेन्ट्सहरू मात्रै होइन कि हाम्रो शिक्षकहरू टिचर्सहरू स्टेक होल्डर भन्छ नि अङ्ग्रेजीमा होइन, स्टेक होल्डर्सहरूको बीचमै बुझाइ चाहिँ अलिकति राम्रो गर्नु पर्यो भन्ने छ होइन, अनि उहाँहरूको बुझाइ राम्रो भएन भने चाहिँ हामीले बालबालिकाहरूलाई चाहिँ त्यो कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसन दिन सक्दैनौँ। तर अब यहाँ भनाइ के छ भने यो दियो भने चाहिँ केटाकेटीहरू बिग्रिन्छ भन्ने छ होइन, केटाकेटीहरू बिग्रिन्छ भन्ने छ, अब त्यस्तो हो त
3: बिग्रिने होइन उहाँहरू। अब यो कुरा यो कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसन दिएपछि चाहिँ के हुन्छ भने बालबालिकामा चाहिँ प्रश्न उत्तर गर्ने क्षमता बढ्दै जान्छ होइन, यो के हो यो किन हुन्छ भन्ने कुराहरू चाहिँ बढ्दै जान्छ। अनि यो त हामीले चाहिँ अब बालबालिकालाई चाहिँ धेरै समय त घरमै हुन्छ नि त, स्कुलमा त कम हुन्छ, अनि यो प्रश्न उत्तर चाहिँ नि अभिभावकलाई गरिसकेपछि अभिभावकले चाहिँ जवाब दिन सक्दैनन् होइन, जुन चाहिँ अब लज्जित भएर यो टपिकै त्यस्तो छ त्यो भएकोले चाहिँ नि यो कुरा आएको हो। तर कुनै पनि अध्ययन अनुसन्धानमा यदि तपाईँले हेर्नुभयो भने अहिलेसम्म पनि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी चाहिँ हामीले बाल बालिकालाई के भन्छ उमेर अगाडि नै जानकारी दियौँ भने चाहिँ यसले चाहिँ एकदम विकृति लिएर आएको त्यस्तो चाहिँ कुनै पनि रिसर्चहरू चाहिँ पाएको छैन, तर उहाँहरू चाहिँ सतर्क भएको छ होइन, आफ्नो भनौँ न चोइसेस चाहिँ आफूले थाहा पाएका छन्, यो गलत हो यो सही हो भनेर चाहिँ छुटाउन चाहिँ सफल भएका छन् भन्ने कुराहरू चाहिँ देखिन्छ।
2: एकदमै राम्रो कुरा। अब यसमा चाहिँ उहाँले भनेको कुरालाई मैले अझ सिम्प्लिफाई गर्ने हो भने चाहिँ विश्व स्वास्थ्य संगठनले नै भनेको छ कि हामीले चाहिँ पूर्व तयारी अथवा तयारी राम्रोसँग गर्न सक्यौँ भने चाहिँ त्यसको चाहिँ जुन चाहिँ नकारात्मक प्रभावहरूलाई हामीले घटाउन सक्छौँ होइन। उदाहरणको लागि चाहिँ अब सानो उमेरमा यौन सम्पर्क गर्नु हुँदैन होइन, त्यसले चाहिँ त्यसको कारणले गर्दाखेरि चाहिँ थुप्रै समस्याहरू आउन सक्छ भन्ने कुरा चाहिँ यौन सम्पर्कको चाहना हुनुभन्दा अगाडि नै बनाइयो भने चाहिँ यौन सम्पर्क चाहिँ गरियो भने होइन पाठेघरको क्यान्सर बढ्ने रहेछ, एचआईभी संक्रमण हुने रहेछ, यौनजन्य प्रसारित यौन प्रसारित रोगहरू बढ्ने रहेछ, अनिश्चित गर्भधारण हुने रहेछ, यसले चाहिँ मलाई प्रतिकूल असर गर्छ, मेरो क्यारियर बिग्रिन्छ, पढाइ बिग्रिन्छ, स्वास्थ्य बिग्रिन्छ होइन, त्यस कारणले गर्दाखेरि चाहिँ यो पाटो चाहिँ म जानु हुँदैन र मैले चाहिँ यसलाई चाहिँ उमेर पुगेपछि होइन सहमतिमा होइन मात्रै यो सम्पर्कहरू गर्नुपर्ने रहेछ भन्ने कुरो बुझ्यो भने चाहिँ उसको लाइफको ट्र्याक चाहिँ नर्मलमा हुने भयो। तर अहिले हामीले चाहिँ हाम्रो सोसाइटीमा त त्यो सबै कसैले बुझाउँदैन, नबुझाइसके पछाडि चाहिँ असाध्यै धेरै विकृतिहरू बढेर गएको छ, संक्रमणहरू पनि बढेर गएको छ र यो पछिल्लो समयमा त अझ स्कूलमा विद्यालयको शिक्षामा भएको थोरै पनि सूचनाहरू थियो क्या, त्यहाँ थोरै भए पनि सूचनाहरू थियो हेल्थ पपुलेसन एन्ड इन्भाइरोमेन्ट भनेर, त्यो तपाईँहरूले पनि पढ्नुभयो होइन, अब त्यो एचपी भन्ने विषय पनि हटाइएछ होइन, र यौन तथा प्रजनन स्वास्थ्यको विषयको त कुरा कुरो नै भएन र खालि के छ भने त्यसलाई अप्सनल विषयहरूमा चाहिँ लगेर राखिएछ, अनि कक्षा छ सातातिर कता एउटा सानो युनिटमा होइन एक प्याराग्राफमा चाहिँ युनिकका शिक्षाको बारेमा बताइएछ होइन। अब यो चाहिँ ठिक छ त
3: जति के भन्छ थोरै इन्फर्मेसनले चाहिँ नि के भन्छ लिटल नलेज इज डेन्जरस,
2: लिटल नलेज इज डेन्जरस हुन्छ, जति थोरै सूचना पायो त्यति चाहिँ धेरै खतरा हुन्छ,
3: अनि अब लुकाइराख्ने भएको भएर पनि अनि हाम्रो अब बालबालिकाको बानी पनि कस्तो भयो भने लुकेर नै यो चाहिँ नि मैले बुझ्नुपर्छ सबैको अगाडि भन्नु हुँदैन भन्ने किसिमको पनि छ नि त, त्यही भएर पनि समस्या परिसकेपछि पनि कति पछि पछि उहाँहरूले सेयर गर्छन् कि, त्यो चाहिँ अब तपाईँले भनेको छ यौन रोगकै कुरा किन नहोस् होइन, अब उहाँहरूलाई चाहिँ किशोरीहरूलाई स्पेसली होइन यो के अरे सेतो पानी बगिराखेको हुन्छ यो चाहिँ मैले सेयर गर्नुपर्छ मैले भन्नुपर्छ भन्ने कुराहरू पनि थाहा नभएको कारणले कति धेरै इन्फेक्सन्सहरू पनि उहाँले सही राख्नु परेको छ नि त।
2: अब सेतो पानी बग्ने भनेपछि कुरा आइहाल्यो होइन, अब सबै सेतो पानी भनेको चाहिँ संक्रमित हुँदैन, तर डराउँछ क्या उसले होइन, कस्तो चाहिँ राम्रो हो कस्तो चाहिँ नराम्रो हो भन्ने कुराको बारेमा पनि थाहा हुँदैन होइन. त्यसैले सबै गुमराहमा जिन्दगी नै गुमराहमा उसले बिताइरहेछ क्या. के चाहिँ राम्रो हो, के चाहिँ नराम्रो हो, कति बेला चाहिँ चिकित्सकको सल्लाह लिनुपर्ने हो, कति बेला चाहिँ औषधि खानुपर्ने हो, कति बेला चाहिँ यो सामान्य हो भन्ने कुरा थाहा छैन. अनि त्यसपछि ऊ चिकित्सक कहाँ आउँदै आउँदैन होइन, सल्लाह कसैसँग लिँदै लिँदैन, अनि ऊ चाहिँ गएर मेडिकल हलमा औषधि किन्छ.
3: र कति बेला चाहिँ अहिले चाहिँ हाम्रो बानी चाहिँ के भएको छ भने हाम्रो इन्टरनेट छ नि त, हाम्रो पनि इभन तपाईँको मेरो पनि होला, तर मेरो स्पेसली
2: मेरो इन्टरनेट पनि छैन.
3: अब त हामी गुगल गरि नै हाल्छौँ कि एउटा केही सिम्टम्स देख्यो भने पनि आज मलाई कपाल एकदम अब टाउको एकदम दुखिरहेछ, डिजी भइरहेछ अब किन भनेर गुगल गर्छौँ. गुगललाई त्यति मात्र लेख्दाखेरि त उसले त पुरा संसार तिमीलाई यस्तो पनि हुन सक्या हुन्छ, यस्तो पनि हुन सक्या भनेर हुन्छ. सो त्यो कुरा इन्फर्मेसन चाहिँ नि करेक्ट इन्फर्मेसन हो कि होइन भनेर पनि अहिले चाहिँ हामीले यो सोर्स पनि सही हो कि होइन भन्ने कुरा चाहिँ पत्ता लगाउँदैनौँ, जसले गर्दाखेरि चाहिँ ए मलाई चाहिँ यो भएको रहेछ भनेर आफैले नै सोचेर अनि आफै पनि मेडिकलमा गएर मलाई यो औषधि देऊ भनेर अनि पछि त्यो लिने ह्याबिटहरू पनि बढेको भएर चाहिँ एकदमै क्रिटिकल सिचुएसन चाहिँ छ.
2: त्यो
3: क्रिटिकल सिचुएसन नहुन दिनको लागि र बाल बालिकालाई किशोर किशोरीलाई यस्तो इन्फर्मेसन दिनको लागि चाहिँ हामीले अब पहिलादेखि नै सरकारलाई भनिराखेको छ नि यो कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनलाई चाहिँ कम्पलसरी गर्नुपर्छ भन्ने कुराहरू अहिले पनि जारी नै छन्.
2: तपाईँले यस्तो महत्वपूर्ण कुरा उठाउनु भयो कि अहिले चाहिँ सबै आफू चाहिँ नेटबाट आफै डाक्टर भइरहेको छ होइन, गुगल गर्ने अनि गुगल गरेर गुगलमा चाहिँ के भनिरहेको छ. अझ गुगल पनि भन्दा पनि अहिले त च्याट जीपीटीहरू एआईहरू प्रयोग गर्ने होइन. तर यहाँनिर उहाँले एकदम महत्वपूर्ण कुरा के उठाउनु भयो भन्दाखेरि चाहिँ यी सबै स्रोतहरू चाहिँ वैज्ञानिक नहुन सक्छन्, साइन्टिफिक इन्फर्मेसन त्यसबाट नहुन सक्छ. अनि एउटाले के भनिदिन्छ अनि त्यही चिज गर्ने, त्यो जसले गर्दाखेरि चाहिँ आफ्नो स्वास्थ्यमा झन् प्रतिकूल असरहरू पर्न सक्छ होइन. त्यसले यस्तो चिजहरू त सोझो सोझो होइन, शिक्षकसँग स्वास्थ्य कर्मीहरूसँग छलफल गर्न सकियो भने पो त्यसको चाहिँ एउटा वैज्ञानिक निकास हुन्छ त होइन, जसले गर्दा औषधिको दुरुपयोग हुँदैन. अब कतिपय चाहिँ अब त्यो सिम्टम मिल्यो भने त ल मलाई त यस्तो भएको छ भनेपछि अहिले त त्यो नेटमा त अब औषधिहरूसँग प्रिस्क्रिप्सन गरिदिन्छ होइन, अनि त्यो लगेर औषधि खाने तर उहाँलाई चाहिँ रोग चाहिँ अर्कै भएको हुन सक्छ होइन. यो एउटा चाहिँ फेनोमेना. अर्को फेनोमेना मलाई लागेको कस्तो भने कुनै एउटा चाहिँ सिम्टम भयो अनि त्यो सिम्टम भइसके पछाडि चाहिँ उसले गएर गुगल गर्यो खोज्यो अनि खोज्दाखेरि त अब त्यसँग त एकदम धेरै कुराहरू जोडिएर आउँछ नि त, यो भयो यो भयो यो भयो भनेपछि उसलाई चाहिँ ला मलाई त अब चाहिँ एकदम निकै नहुने रोग लागिसकेछ होइन, अथवा यस्तो भइसकेछ अब म त कहीँ जानु हुँदैन, अब म त एकदमै यो भन्यो भने त सबै बर्बाद भयो होइन, ल मैले त एकचोटि पनि यो सम्पर्क गरेको थिएन, ला मलाई त एचआइभी भइसकेछ भनेको खालको चिन्ता नि होइन. त्यो चिन्ता हुने होइन, त्यसले स्ट्रेस बढाउने, अननेसेसरी स्ट्रेस बढाउने, एन्जाइटीमा जाने, डिप्रेसनमा जाने, यस्तो पनि भइरहेछ. अनि ऊ फेरि त्यही कुरा चाहिँ भेरिफाई गर्नको लागि चाहिँ न स्वास्थ्य कर्मी कहाँ जान्छ, न शिक्षक कहाँ जान्छ. किन जाँदैन जाँदैन भन्दाखेरि शिक्षकले पनि उसलाई राम्रो मान्दैन होइन, उसको कुरा सुनिदिँदैन, स्वास्थ्य कर्मीले पनि उसलाई चाहिँ राम्रो मान्दैन होइन. तपाईँ चाहिँ मेडिकल हलमा गएर ल मानौ न अहिले नै गएर मेडिकल हलमा गएर कन्डम दिनुहोस् न भनेर भन्यो भने मेडिकल हलको मान्छेको चाहिँ प्रतिक्रिया के हुन्छ होला भन्नुहोस् त होइन. त्यसैले यो कस्तो केटी रहेछ होइन, कन्डम किन्दै आएको भन्ने हुन्छ कि हुँदैन, अधिकांशले त्यो भनिरहेछ नि त. त्यस कारणले यो चाहिँ हाम्रो कस्तो भइदियो भने त्यो किवा किशोर किशोरीहरूको मिस्टेक भन्दाखेरि पनि अथवा चाहिँ यङ पिपलको मिस्टेक भन्दाखेरि पनि हामी स्टेक होल्डर्सहरू पनि वी आर नट प्रिपेयर्ड होइन, प्रिपेयर्ड टु सपोर्ट होइन. जसले गर्दाखेरि के हुने भयो भन्दाखेरि चाहिँ अब उसलाई हामीले चाहिँ फ्युचरमा एकदमै राम्रो व्यवस्थित उसको जीवन बनाउने कुरामा चाहिँ जसरी हामीले सहयोग गर्न सक्थ्यौँ त्यो सहयोग चाहिँ भइरहेको छैन. त्यसले गर्दाखेरि उसको एडल्ट लाइफ चाहिँ अनहेल्दी हुने सम्भावना बढ्यो होइन, रिस्की सेक्सुअल बिहेभियर्सहरूको कुराहरू पनि बढ्यो होइन, आनी बानी पनि त्यही ढङ्गले बढ्यो होइन. अब सेक्सुअलिटी एजुकेसनको कुराकानीहरू गरिराख्दाखेरि चाहिँ अर्को एउटा इम्पोर्टेन्ट पार्ट हो मलाई लागेको, यसले चाहिँ खालि रिप्रोडक्सन प्रजनन होइन अथवा चाहिँ रिलेसनसिपको कुरा मात्रै गर्दैन क्या. उदाहरणको लागि चाहिँ अहिले के खाना हुन्छ के खाना हुँदैन भन्ने शिक्षा पनि चाहिएको छ नि त होइन. अब जङ्क फुडहरूको कुराहरू, अनहेल्दी डाइटको कुराहरू, फिजिकल एक्सर्साइज गर भने जेनरल हेल्थको कन्सेप्ट पनि मेसेजिङ पनि गर्नुपर्ने हुन्छ नि. त्यो पार्ट अफ हेल्थ क्या होइन, हेल्थ कस्तो राम्रो कसरी राम्रो बनाउने, हाम्रो स्वास्थ्य चाहिँ कसरी राम्रो बनाउने भन्ने कुराहरू पनि एउटा चाहिँ पार्ट अफ कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसन हो नि त होइन अब त्यो चिज पनि हाम्रो चाहिँ स्कुल्सहरूमा चाहिँ
3: त्यो सँगसँगै चाहिँ अहिलेको बालबालिकामा किशोरीहरूमा यदि अध्ययन भएको अनुसार चाहिँ नि उहाँहरूलाई चाहिँ नि आफ्नो बडी इमेज भन्छौँ नि त्यसको त्यसलाई लिएर चाहिँ नि एकदम आफ्नो सेल्फ स्टिमै कम भएको देखिन्छ कि
2: होइन
3: यो कुराहरू चाहिँ अलिकति हाम्रो जुन कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनको करिकुलम चाहिँ अलिकति अलिक चेन्ज भनौँ न किनभने एकदम धेरै अगाडिदेखि बनेको तर त्यो कन्टेन्टहरू पनि हामीले चाहिँ अलिकति अहिलेको परिवेश अनुसार चाहिँ एडजस्ट गर्दै जानुपर्छ जस्तो लाग्छ कि जस्तो अब बडी सेमिङका कुराहरू होइन बडी इमेजका कुराहरू म काली भएको भएर चाहिँ नि बच्चादेखि मलाई काली काली भन्दा मलाई कति धेरै त्यो कलरदेखि नै रिस उठ्ने होइन अनि पछि कहीँ फोटोसोटो खिच्न मन पराउने मैले लिङ्कडइनमा लेख्दाखेरि पनि सबैले हामीले पनि यस्तै सिमिलर फेस गरेका छौँ भनेर कति धेरै चाहिँ उहाँले एक्सेप्ट पनि गर्नुभएको थियो त्यो चाहिँ बच्चैदेखि यसरी चाहिँ नि गिजाउनु हुँदैन होइन भन्ने कुराहरू यसले गर्दाखेरि चाहिँ नि बालबालिको मानसिकतामा चाहिँ कस्तो खालको असर पारिरहेको हुन्छ भन्ने चाहिँ नि अलिकति अब हामीले त्यस्तो विषयहरू पनि राख्न चाहिँ जरुरी छ कि
2: एक्ज्याक्टली होइन अब यो कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनको एउटा महत्वपूर्ण पार्ट हो बडी इमेज भन्ने नै त्यहाँ टाइटल छ होइन अब यसमा चाहिँ बडी इमेजले मान्छेको सेल्फ स्टिमसँग पनि जोडिएको छ होइन त त्यसैले तपाईँले जे कुरा भन्नुभयो नि अब बडी इमेज चाहिँ जस्तो मलाई मनपर्ने बडी इमेज र तपाईँलाई मनपर्ने बडी इमेज चाहिँ फरक हुन्छ होइन तर त्यो मेरै बडी इमेज चाहिँ मलाई मन परिरहेको हुँदैन मैले यस्तो खोजिरहेको हुन्छु तर मैले भेट पाइरहेको हुँदैन होइन त्यसले पनि धेरै एन्जाइटी गराउँदो रहेछ क्या होइन किशोर किशोरी
3: म पनि अब धेरै जस्तो चाहिँ अब संसारमा कम्युनिकेसनमा काम गर्ने भएको भएर हामी स्टेक होल्डर्स म तपाईँ होइन हामी चाहिँ अब के कुरामा चाहिँ एकदम भिजिलेन्ट हुनपर्छ भने हामीले चाहिँ जुन क्यारेक्टर्सहरू चाहिँ हामीले देखाइरहेका छौँ हाम्रो बालबालिकाहरूको लागि अब अहिलेको बालबालिकाहरूले पनि धेरै जस्तो कार्टुनहरू हेरिरहेको छ सो कार्टुनहरूमा रिप्रेजेन्टेसन चाहिँ कस्तो छ भनेर पनि बुझ्न जरुरी छ कि यो पनि अब पार्ट अफ सिएससी नै आउँछ होइन जस्तो देख्छ त्यस्तै हुन मन लाग्छ त अनि
2: होइन
3: यदि मैले चाहिँ नि एउटा भनौँ न मोटी महिला चाहिँ नि पाइलट भएको देखेको भए त मलाई पनि त पाइलट बन्न मन लाग्थ्यो होला नि तर हाम्रो टेक्स्ट बुकमा अनि पछि जस्तो टिभीमा म्यागजिन्सहरूमा देखाइन्छ एकदमै चिटिक्क पठेको देखाइन्छ होइन त्यो उहाँहरू हुनुहुँदैन भने होइन कि सो तर जसरी चाहिँ नि अब समाजमा जस्तो छ हाम्रो प्रस्तुतिकरण त्यो अनुसारको प्रस्तुतिकरण चाहिँ नि मिडियामा पनि देखाइन चाहिँ एकदमै जरुरी छ त्यही अनुसार हाम्रो टेक्स्ट बुकहरूमा पनि यदि त्यही नै देख्यो त्यस्तो खालको हाम्रो बालबालिकाले चाहिँ नि हेर्छ देख्छ भनेपछि उनीहरूको सोच पनि त्यही हुन्छ मलाई पनि यस्तै बन्न मन लाग्छ म पनि यस्तै बन्छु अनि आफूलाई भएको बडी इमेजमा चाहिँ घरका मान्छेहरूले पनि कमेन्ट गरिरहेको छ स्कुलमा गयो स्कुलमै कमेन्ट गरिरहेछन् होइन बाटोमा गए बाटोमै कमेन्ट गरिरहेको छ भने चाहिँ त्यो त त्यो इन्भाइरोमेन्ट पनि सुरक्षित भएन नि त उहाँहरूको लागि
2: सुरक्षित मात्रै होइन कि उहाँहरूकोमा चाहिँ यस्तो खालको चाहिँ एउटा विचार आउने भयो कि अब म त खत्तमै रहेछु होइन हुनुपर्ने त्यस्तो तर म खत्तमै रहेछु भनेपछि फेरि एउटा चाहिँ वैज्ञानिक कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ त्यो जतिसुकै त्यो खोजे पनि होइन अर्काको जस्तो आफू हुन सकिँदैन
3: होइन
2: स्वाभाविक रूपमा मेन्टेन गर्ने कुरा होइन बडी मेन्टेन गर्ने कुरा नर्मल बडी वेट राख्ने कुरा एउटा कुरा भयो होइन तर चाहिँ मेरो कन्स्ट्रक्ट जस्तो छ नि बडीको त्यस्तै कन्स्ट्रक्ट मेरो पनि हुनुपर्छ भनेर अर्को कोही मान्छेले भन्यो भने हुँदैन नि त होइन मैले चाहिँ तपाईँ जस्तो हुने तपाईँ म जस्तो हुने कुरा त त्यो कल्पनाभन्दा बाहिरको विषय हो क्या तर त्यही चिज पनि हामीले चाहिँ सानैदेखि सिकाउन सकिन्छ क्या अनि उसले चाहिँ एउटा कार्टुनमा हेर्छ अथवा चाहिँ फिल्ममा हेर्छ कि एउटा एक्स भन्ने मान्छे यति राम्रो मिलेको मान्छे देख्छ भन्ने होइन अनि त्यस्तै आफूलाई हुनु पर्यो भनेर भन्छ होइन त्यो हुनु पर्यो भन्ने कुरा त त्यो त हुँदै हुँदैन
3: होइन
2: अब यसमा अझ यसलाई गहिरेर कुराकानीहरू गर्ने हो भने चाहिँ स्पेसली यो महिलाहरूमा अथवा किशोरीहरूमा हुने एउटा चाहिँ इस्यु के रहेछ भने चाहिँ स्तनको साइज क्या होइन स्तनको साइज चाहिँ उसले चाहिँ एउटा परिकल्पना गर्दो रहेछ यस्तो चाहिँ मेरो भइदिएको भए हुन्थ्यो भन्ने हुन्छ तर त्यो उसको हुँदैन होइन अब नभइसके पछाडि चाहिँ उसलाई त्यसैमा स्ट्रेस हुने क्या त्यसैमा उसलाई चाहिँ चिन्ता हुने त्यसैले म त खत्तम संसारको अग्ली अग्ली भनेको त्यो एकदम अग्लो भनेको होइन कि एकदम के भन्छ घिनलाग्दी नराम्रो होइन भन्ने खालको चाहिँ उसलाई चाहिँ सोच आउने र त्यसले गर्दा एकदम नेगेटिभिजम बढ्ने होइन तपाईँले अघि भने जस्तै चाहिँ फोटो खिच्न पनि नरिचाउने सोसियलाइजेसनै अब घट्ने होइन म त एकदमै खत्तम छु किनभने उसले चाहेको जस्तो चाहिँ ऊ नभएको हो क्या त्यसैले यहाँनिर चाहिँ हामीले सानैदेखि संसारमा जन्मिएका सबै मान्छेहरूको बडी स्ट्रक्चर चाहिँ फरक हुन्छ होइन, स्तनको साइज पनि फरक हुन्छ र बडी स्ट्रक्चर पनि फरक हुन्छ। त्यसैले तपाईँसँग जे छ द्याट्स यु हेभ टु रेस्पेक्ट। त्यसैले सेल्फ रेस्पेक्टको कुरा भने क्या आफ्नो बडीलाई रेस्पेक्ट गर्ने कुरा क्या, आफ्नो शरीरलाई रेस्पेक्ट गर्ने कुरा। म जस्तो छु होइन, म जस्तो छु त्यही नै चाहिँ मेरो प्रकृतिको देन हो, यसलाई मैले चाहिँ डाइभर्ट गर्नु हुँदैन। अभियसली यसलाई मैले म्यानेज चाहिँ गर्नुपर्छ होइन, एकदमै त्यो के भन्छ धेरै खानेकुराहरू खाएर मोटाउने अथवा खानेकुरै नखाएर एकदमै दुब्लाउने हुन्छ नि, यो चाहिँ एनोरेक्सिया बुलिमिया होइन र चाहिँ नर्बोसा भन्ने चाहिँ दुईटा कन्डिसन पनि हुन्छ क्या। अनि किशोरीहरूमा बढी हेरेर बडी इमेजलाई चाहिँ उसले बनाउनको लागि चाहिँ कहिले खानेकुरै खाँदै नखाने, खाँदै नखाने, खाँदै नखाने, त्रु दुब्लो हुने होइन, कोही कोही चाहिँ एकदमै चाहिँ खानेकुरा नखाएको खाएपछि अनि हुँदै खाएर पुरा मोटाउने, अनि मोटाइसके पछाडि यसो ऐनामा हेऱ्यो ला म त धेरै मोटाएको छु भनेर अनि फेरि चार पाँच दिन नखाने होइन। सो दिज आर दि कन्डिसन्स होइन, हाम्रो चाहिँ धेरै किशोरीहरूले त्यस्तो गरिरहेको चाहिँ देखिन्छ होइन। अब यसको निराकरण भनेको पनि तपाईँले भने जस्तै हामीले सानैदेखि यो एजुकेसनहरू दियो भने चाहिँ यो एडल्टहुडमा अथवा उसलाई चाहिँ जति बेला चाहिँ आफ्नो बडी इमेजप्रति कन्सियस हुन्छ त्यो कन्सियस हुने बेलाको लागि चाहिँ यसले काम गर्ने हो होइन। त्यसैले कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनले चाहिँ मान्छेको चाहिँ के गर्ने के नगर्ने होइन, एउटा सुन्दर भविष्यको लागि स्वस्थ जीवनको लागि चाहिँ के गर्ने के नगर्ने भन्ने कुराहरू चाहिँ सिकाउँछ होइन, त्यो चाहिँ कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनको चाहिँ पाटोमा हो होइन। अब यो अर्को पनि चाहिँ अघि पनि हामीले चाहिँ कुराकानीहरू गर्यौँ, जस्तो स्कूलमा अहिले स्कूलको करिकुलमबाट हटाइयो, किन हटाइयो भन्दा दुईटा तर्क छ। एउटा चाहिँ यसैको कारणले गर्दाखेरि यो उदण्डता बढेको हो होइन, बलात्कार बढेको हो, त्यस पछाडि चाहिँ यो चाहिँ एकदम यौन अपराधहरू बढेको हो होइन एउटा। दोस्रो चाहिँ के छ भन्दा चाहिँ यो त पढाउने टिचरै भएन नि, यस्तो छाडा कुरा पनि स्कूलमा पढाउनु पर्छ र यस्तो चाहिँ यसको चाहिँ यो टिचरै भएन र यसको आवश्यकतै छैन होइन, यो आवश्यकता विहीन कुरा हो, यो त प्रकृतिमा आफै जानिने कुरा हो नि, प्राकृतिक हिसाबमा जानिने कुरा हो, यस्तो कुरा पनि राख्नुपर्छ र भन्ने खालको तर्कले धेरै काम गरेको जस्तो लाग्छ होइन।
3: यसमा तपाईँको चाहिँ करियरसँग पनि जोडेर होला कि होइन, अब पढाइ भनेको के हो त भनेर,
2: पढाइ भनेको अङ्ग्रेजी घोक्ने, म्याथमेटिक्स घोक्ने होइन, विज्ञान घोक्ने,
3: अल्टिमेट गरेर चाहिँ नि हामीले अब रोजगारी नै पाउने हो नि त। अब यो अभिभावकको पनि सोच के छ भने यो पढाउनु भन्दा पनि म्याथ्सको अलिक धेरै पढाइदिएको भए चाहिँ नि म्याथ्समा केही करियर हुन्थ्यो होइन, अब इन्जिनियर बन्थ्यो, डक्टर बन्थ्यो होला भन्ने खालको पर्सपेक्टिभ पनि धेरै हामीले सुन्नमा आयो। यो पढाएर चाहिँ केही पनि हुँदैन, यो त तपाईँले भने जस्तो अलि उमेर बढ्दै गएपछि आफै नै सिकिन्छ भन्ने कुरा पनि भयो। अनि अर्को चाहिँ करियरसँग पनि लिङ्क हुने गर्दाखेरि चाहिँ यो यसले चाहिँ करियरलाई कहीँ पनि छोएन भन्ने खालको पर्सपेक्टिभ पनि छन्। सो त्यसलाई पनि टोड्नु चाहिँ जरुरी जस्तो लाग्छ क्या मलाई।
2: अब यसमा चाहिँ मलाई लागेको कुरा चाहिँ के हो भने पहिलो कुरा चाहिँ मान्छे असल नागरिक बन्नु पर्यो होइन, राम्रो डाक्टर बनेको छ तर राम्रो डाक्टर बनेर पनि उसले चाहिँ एउटा डाक्टरले तपाईँले बाबुआमालाई नै सड़कमा चाहिँ पठाएको कथा पनि कति आइरहेछ होइन, त्यो त्यसको अर्थ रहेन। इन्जिनियर त्यस्तै, इन्जिनियरले चाहिँ श्रीमतीलाई नै चाहिँ हत्या गरिदिने खालको इन्जिनियरको के मिनिङ भयो होइन। अब कसैले मात्रै एउटा कसैको इक्जाम्पलको कुरा गरेको, डाक्टरको पनि त्यस्तो छ, एकदमै ठूलो पुलिसको अफिसर भएको छ तर श्रीमतीलाई चाहिँ काटेर लगेर कहीँ जिउँदै जलाएको त हिजोअस्तिको कुरा हो नि त होइन। त्यसैले त्यस्तो ठूलो मान्छे हुनुभन्दा असल नागरिक हुनु चाहिँ महत्वपूर्ण कुरा हुन्छ होइन। र अर्को एउटा चाहिँ कुरा के हो भने संसारमा गरिएको अनुसन्धानहरूबाट के देखिन्छ भने यो यस्तो खालको एजुकेसनहरूले चाहिँ मान्छेलाई सानैदेखि चाहिँ वेल डिसिप्लिन बनाउने हो, एउटा अनुशासनमा चाहिँ हिँडाउने हो, त्यसले चाहिँ एउटा ट्र्याकिङ गर्ने हो कि वाट टु डु वाट नट टु डु भनेर ट्र्याकिङ गर्ने हो, के गर्ने के नगर्ने भनेर ट्र्याकिङ गर्ने भएको हुनाले उसको चाहिँ स्वाभाविक रूपमा चाहिँ एउटा ग्रोथ भनौँ न एभरेज ग्रोथ एन्ड डेभलपमेन्ट चाहिँ राम्रो हुनेछ। जसरी हामीले कम्प्रिहेन्सिभ भनेर भनिरहेछौँ उसको डेभलपमेन्ट पनि कम्प्रिहेन्सिभ भनेको होइन, भनेको समग्रमा विकास हुनेको, त्यो समग्रमा विकास भएको चिज चाहिँ के भनेको भन्दाखेरि चाहिँ उसको फाउन्डेसन दह्रो हुने भयो क्या। जब उसको फाउन्डेसन दह्रो हुने भयो त्यो मान्छेले चाहिँ कुनै पनि पेसा कुनै पनि चाहिँ

0: लिङ्कड छ नि त होइन. सो अब मैले चाहिँ नि अब मैले हामीले चाहिँ कम्प्रिहेन्सिभ सेक्सुअलिटी बुझ्यौँ अरे होइन, अब हामीलाई थाहा भयो. तर अब त्यही अनुसारको मलाई सर्भिस लिन चाहन्छु भने चाहिँ त्यो चाहिँ सर्भिससँग सक्तसँग चाहिँ जो दिनु भयो होइन. सो त्यो चाहिँ नि त्यो लिङ्केजहरू चाहिँ अहिले पनि काहीँ न काहीँ चाहिँ त्यो भएको छैन कि, जसले गर्दाखेरि चाहिँ हामीले कम्प्रिहेन्सिभ भनिराखेको वाला चाहिँ पुरा त्यो कम्प्रिहेन्सिभ पनि बन्न पाएको छैन
1: होइन. हामीले नेपालमा त त्यसको प्र्याक्टिसै गर्न पाएनौ. संसारको जे गाइडलाइन छ, इन्टरनेसनल जुन चाहिँ आइटिजिएसई भनेर हामी भन्ने गर्छौँ, इन्टरनेसनल टेक्निकल गाइडेन्स फर सेक्सुअलिटी एजुकेसन भनेर हामी भन्छौँ, आइटिजिएसईको गाइडलाइनको सबै चिजहरू हामीले चाहिँ कुनै पनि ठाउँमा हामीले प्रयोगै गर्न पाइरहेको छैनौँ होइन. अब अहिलेको जुन चाहिँ स्कूलको करिकुलममा अथवा विश्वविद्यालयको करिकुलममा गएकोमा त त्यसको चाहिँ सान सानो फ्रेगमेन्ट्सहरू के छोटो छोटो कुराहरू सान सानो कुराहरू लगेर त्यहाँ राखिएको छ र हामीले राखेका छौँ भनेर हल्ला गरेको छ. अब त्यो राखेका छौँ भनेर हल्ला गरेर त्यो चाहिँ कम्प्रिहेन्सिभ हुँदैन होइन. त्यहाँबाट सानो झिकेर राखिएको छ, त्यसले गर्दाखेरि यसको राम्रो प्र्याक्टिसै गर्न सकेनौँ कि, त्यो चाहिँ हाम्रो एउटा ठुलो समस्या हो. त्यसैले आउँदा दिनहरूमा चाहिँ हामीले कम्प्रिहेन्सिभ सेक्सुअलिटी एजुकेसनलाई एउटा चाहिँ रियल सेन्समा कम्प्रिहेन्सिभ बनाउने गरी चाहिँ हामीले शिक्षामा परिवर्तन गर्नुपर्छ. अहिलेको शिक्षाले चाहिँ हामीलाई चाहिँ मूल रूपमा चाहिँ हामीले रोजगारमूलक असल नागरिक निर्माण गर्ने भन्दाखेरि पनि हामी अलि रोजगारी नै नपाउने खालको र अलिकति नकारात्मकता बढी भएको नागरिकहरू उत्पादन गरिरहेछौँ कि भन्ने खालको हिसाबले चाहिँ सेन्स आइरहेछ क्या होइन, बजारको सेन्स चाहिँ आइरहेछ होइन. त्यसैले अब आजको श्रृङ्खलामा चाहिँ हामीलाई समय पनि अब बिस्तारै घड्किँदै गयो. त्यसैले मैले चाहिँ के भन्छु भन्दाखेरि चाहिँ असल चिकित्सक बनाउनको लागि पनि चिकित्सक मात्र होइन कि, असल चिकित्सक बनाउन, इन्जिनियर मात्रै होइन असल इन्जिनियर बनाउनलाई, अनि वकिल मात्रै होइन असल वकिल बनाउनलाई होइन, पत्रकार मात्रै होइन असल पत्रकार बनाउनको लागि, नेता मात्रै होइन कि असल नेता बनाउनको लागि पनि यो सेक्सुअलिटी एजुकेसन चाहिँ जरुरी छ. यसले जीवनको एउटा चाहिँ पोजिटिभ ट्र्याक होइन, सकारात्मक हिसाबले समाजलाई सकारात्मक हिसाबले डोर्याउनुपर्छ भन्ने खालको एउटा पोजिटिभ ट्र्याक चाहिँ उसको अरू क्षमता सँगसँगै यसले चाहिँ विकास गर्छ. त्यसकारणले यो विषयवस्तु चाहिँ हाम्रो स्कुल्समा विश्वविद्यालयहरूमा त्यति मात्रै होइन, तपाईँले अघि कुरा पनि गरिहाल्नुभयो, परिवारमा समाजमा हाम्रो चाहिँ काम गर्ने ठाउँहरूमा यी सबै ठाउँहरूमा चाहिँ यो सेक्सुअलिटी एजुकेसनको कुराहरू चाहिँ लागू गर्नु जरुरी छ. र यो फेरि बच्चा बच्चीहरूको लागि मात्रै होइन, किशोर किशोरीहरूको लागि मात्रै होइन, यो चाहिँ वयस्कहरूको लागि पनि र चाहिँ सिनियर सिटिजनहरूको लागि पनि, किनभने आवश्यकता त फरक हुन्छ नि त होइन. बच्चा बच्चीहरूको फरक छ, हाम्रो फरक छ र हामीभन्दा सिनियर्सहरूको फरक छ. त्यसैले त्यो हरेक आवश्यकताहरूलाई कसरी सम्बोधन गर्ने, त्यो आवश्यकता के को आवश्यकता भन्दा शरीरको आवश्यकताहरू होइन लाई कसरी सम्बोधन गर्ने भन्ने कुराहरूको बारेमा चाहिँ यो विषय भएको हुनाले अब यसलाई चाहिँ हामीले सहज ढंगले लिने र हाम्रो चाहिँ एउटा जीवन ज्ञानको रूपमा लिने गरी चाहिँ हामीले लानुपर्छ होला होइन. तपाईँलाई केही लागेको छ अन्तिममा हाम्रो श्रोताहरूलाई दर्शकहरूलाई भन्नुपर्ने केही छ कि यही मिठो मुस्कानमा सक्ने रोएको कि हाँसेको ल यतिमै हामी आजको श्रृङ्खला सकौं. सृजनाजी बहुत मिठोसँग हाँस्नु भएको छ. सबैलाई यहाँहरूलाई हामीले भनेका छलफल गरेका कुराहरूमा चाहिँ यदि तपाईँहरूको केही प्रतिक्रियाहरू छ सुझावहरू छ भने हामीलाई पठाउनुहोला. राम्रो छ भने अरू साथीहरूलाई पनि सुन्न र हेर्न भन्नुहोला. राम्रो छैन ठिक छैन करेक्सन गर्नुपर्नेछ भने त्यो कुराहरू चाहिँ हामीलाई भन्नुहोला. यो खुदुरी.com/.com सुन्नुहुनेछ र फर्सी नेटवर्क भन्ने युट्युबबाट पनि यहाँले हेर्नुहुनेछ. सोसियल मिडियाहरूबाट थुप्रै सोसियल मिडियाहरूबाट पनि यो कुराहरूलाई तपाईँहरूले प्राप्त गर्न सक्नुहुनेछ. आजलाई यति नै, नमस्कार.
2: मनमा सधैँ हल्ली चल्ली हुन्छ अनेक खुल्दुली, फ्रेन्डशिप र रिलेसनशिप.
1: खुल्दुली.com म डाक्टर खेम कार्कीको साथ. खुलदुली.com म डाक्टर खेम कार्कीको साथ. हरेक दिन बेलुकी 9 बजे
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो.
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं. कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं.
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं. मानव

0: सुख शांति र समृद्धि का लागि जीवन विज्ञान जीवन जीवने कला आध्यात्मलाई जोड्ने कार्यक्रम जीवन विज्ञान फरक प्रस्तुति का साथ हरेक दिन मात्र रेडियो लुम्बिनी 96.8 मेगाहर्जमा।
1: काशीराम चापागाईजी सोध्नुहुन्छ, हरिओम गुरुदेव, विगतका नकारात्मक स्मृतिले निकै पिरोल्ने र पछुतोपन हुँदा ध्यानमा जानलाई कठिनाई परिरहेको छ, यस भावबाट कसरी मुक्त हुन सकिन्छ र कसरी ध्यानमा जान सकिन्छ? सुन्दर प्रश्न। विगतका स्मृतिहरूले ध्यानमा जान बाधा पुर्याइरहेका छन्। स्मृतिहरूमा राम्रा स्मृतिले त बाधा पुर्याउँदैनन्, सामान्यतया नराम्रा सम्झनाहरू, नराम्रा घटनाहरूको यादले ध्यानमा जान बाधा पुर्याउँछन्। किन पुर्याउँछन् भने आँखा खोलेर हेर्दाखेरि त अरू विषय पनि बाहिर देखिन्छ, अनि बाहिरको विषयले हाम्रो मनलाई खिचेर लैजान्छ। कहिले मन उता, कहिले उता उता हुन्छ, अनि त्यो स्मृतितिर त्यति ध्यान जान पाउँदैन। त्यसकारण सजिलो हुन्छ, त्यो स्मृतिबाट एकछिन मुक्त भएको हो कि जस्तो लाग्छ, याद आउँदैन विगतका घटनाहरू, दुःखदायी घटनाको पनि सम्झना आउँदैन जब बाहिर अरू विषयहरू देखिन्छ। तर जब आँखा बन्द गरेर बसिन्छ, बन्द गरेपछि बाहिर हेर्ने विषय त भएनन्, हाम्रो मनलाई तान्ने खिच्ने कुनै चिज बाहिर छैन, त्यो बेलामा हाम्रो मनलाई हाम्रा स्मृतिहरूले खिच्न थाल्छन्। त्यसमध्ये जस्तो स्मृति, जुन सम्झना बढी गाढा छ, जसले भित्र धक्का दिएको थियो, मन मस्तिष्कलाई अलिक कडा धक्का दिएको थियो, त्यस्ता स्मृतिहरू सतहमै हुन्छन् र पहिला त्यही स्मृतिहरू आउन थाल्छ, त्यही सम्झना आउँछ, अनि ध्यान गर्यो कि त्यही सम्झ्यो, आँखा बन्द गर्यो कि त्यही विषय सम्झना आउँछ र दिगदार लाग्छ, के गर्ने होला, यो त समस्यै भयो जस्तो लाग्छ, अनि ध्यान गर्न मन लाग्दैन। अब ध्यान गर्यो कि त्यही नराम्रो सम्झना आउँछ, अनि के ध्यान गर्नु नि, जहाँ ध्यान लगाउन खोजेको लाग्दैन। ल, एकैछिन भगवानमा ध्यान लगाऊ भन्यो, भगवान सम्झ्यो, भगवान सम्झँदा सम्झँदै मन चाहिँ कतिखेर ती पुग्यो थाहै छैन, त्यही नराम्रो घटनामा मन पुगिसकेका हुन्छ। एकछिन आउँदै जाँदै गरेको श्वासमा ध्यान लगाउन त भनेर श्वासलाई हेर्न थाल्यो, श्वास हेर्दा हेर्दै कतिखेर मन उछिटिएर त्यही पुग्छ पुग्छ, मनले चाहिँ त्यही कुरा याद गरिरहेका हुन्छ। त्यसपछि मानिस आतिन्छ, बरु ध्यान नगरेकै राम्रो, कमसेकम ध्यान नगर्दाखेरि त्यो दुःखदायी घटना त याद आएको छैन नि, अरू अरू कुराहरू देखिन्छ, रमाइलो हुन्छ बरु, तर ध्यान गर्दा त झन कठिन भयो जस्तो लाग्छ, यो समस्या हो। अब यसको समाधान के गर्ने त, यस्तो अवस्थामा के गर्ने? यस्तो अवस्थामा सिधा ध्यानमा बस्नु हुँदैन, ध्यान गर्नुभन्दा पहिला ध्यानका लागि बनेका विधिहरू हुन्छन्, त्यो विधि प्रयोग गर्नुपर्छ। त्यसैको लागि त विधि बन्या हो नि, त्यही मन जाला, त्यही पहिलेकै स्मृतिहरूमा गएर मन अल्झेला भनेर नै ध्यानका विधिहरूको निर्माण गरिएको हो। विधिहरूमा शरीरलाई चलाउने विधि हुन्छ, श्वासलाई चलाउने विधि हुन्छ, मनलाई चलाउने पनि विधि हुन्छ। हामी शरीरबाटै प्रारम्भ गर्छौं, पहिला शरीरको ऊर्जा जगाउँछौं, शारीरिक व्यायाम, योगहरू इत्यादि केही न केही हुन्छ जसले शरीरको ऊर्जालाई क्रियाशील गराइदिन्छ, शरीरका ब्लकेजहरू, जामहरू सबै खुल्दछन्, शरीरमा ऊर्जा सरल र प्रवाह हुन्छ। त्यसपछि श्वास, श्वासको क्रिया गर्नुपर्छ, प्राणायामका विधिहरू छन्, खुब मजाले प्राणायाम गर्ने, प्राणायामका धेरै प्रकारका विधि हुन्छन्। तीव्र गति, मध्यम गति, मन्द गति, विभिन्न प्रकारका प्राणायामलाई, प्राणायाम भनेको श्वास लिने, छोड्ने, रोक्ने तरिकाहरू, यसमा चाहिँ विभिन्न तरिकाहरू हुन्छन्। छिटो गर्ने पनि हुन्छ, विस्तार गर्ने हुन्छ, ठिक्कसँग गर्ने हुन्छ। यो मनको स्थिति हेरेर हुन्छ। शुरूआतमा गर्दाखेरि तीव्र गतिका प्राणायामहरू गर्नुपर्छ, अनि मध्यम गति हुँदै मन्द गतिमा जानुपर्छ। यी प्राणायामहरूले हामीलाई ती स्मृतिहरूबाट अलग गर्नलाई सहयोग गर्छन्। एकैछिन हामी निर्विचार भएको अनुभव गर्छौं, आफूभित्र विचारहरू खाली भएको, मन खाली भएको, एक प्रकारको शून्यताको अनुभव गर्छौं। तर यो अनुभव धेरै बेर हुँदैन। केही समय त निर्विचारको अनुभव गर्नुहुन्छ, केही समयपछि फेरि विचार चल्न थाल्छ, अनि विचार चल्न थाल्यो भने फेरि त्यही स्मृतिमा पहिलेकै ठाउँमा जाने सम्भावना रहन्छ। त्यसको लागि तेस्रो विधि प्रयोग गर्नुपर्छ। तेस्रो विधिलाई धारणा भनिन्छ। पहिला योगाभ्यास अथवा योग आसन, दोस्रो प्राणायाम, तेस्रो धारणा। यो कसरी हुन्छ भने पहिला योगाभ्यास गर्नुभयो, शरीरको ऊर्जा जगाउनुभयो, शरीरमा एक प्रकारको ताजगी आयो, शरीरले तपाईँलाई साथ दियो, अनि प्राणायाम गरेर मनलाई खाली बनाउनुभयो। एक प्रकारले भन्नुहुन्छ भने हाम्रो मनलाई यो तटस्थ अवस्थामा ल्याउनुभयो, न्यूट्रल गियरमा ल्याउनुभयो। मन तटस्थ भयो, न राम्रो विचार न नराम्रो विचार, कुनै विचारै छैन, खाली भयो। त्यो खाली भएको बेलामा मात्रै मनलाई दिशा दिन सकिन्छ। मनले कुनै नराम्रो विचार याद गरिरहेको बेलामा सिधै नकारात्मक मनलाई सकारात्मक बनाउन सकिँदैन। पहिला त्यसलाई खाली बनाउनुपर्छ, प्राणायामले खाली बनाइदिन्छ। त्यसपछि धारणा, धारणा चाहिँ मनलाई अब कता मोड्ने, कहाँ लैजाने त, नत्र त त्यही नराम्रोमा मन जान्छ। राम्रोतिर कसरी लैजाने भन्ने धारणाका विधिहरू हुन्छन्। ध्यानका विधिमा यो सबै सिकाइन्छ। त्यो धारणाको विधि समातेर त्यो धारणातिर गएपछि मन अब त्यो नराम्रो स्मृतिमा गएन। आँखा बन्द गरेर कहाँ जाने उसले दिशा पायो, आफ्नो दिशा भेट्टाएपछि फेरि उतै जान्छ। र धारणाले चाहिँ मनलाई लामो समय किन स्थिर गर्छ भने त्यो धारणामा धारणा मात्रै हुँदैन, त्यहाँ आनन्द हुन्छ। कुनै पनि धारणा आनन्दमुखी हुन्छ। धारणा कस्तो विधि हुनुपर्छ? पल पल सुख बढाउने विषय हुनुपर्दछ। धारणाको लागि पल पल सुख बढाउने विषय चाहिँ हुनुपर्छ। जे पाए उही, जस्तो पाए उस्तै धारणा गरेर हुँदैन। कुनै पनि धारणाले त्यो सुख उत्पन्न गर्छ कि गर्दैन त्यो ख्याल गर्नुपर्छ। त्यसरी सुख उत्पन्न गर्ने धारणामा मनलाई लगाइसकेपछि हाम्रो मन कस्तो रहेछ भने जहाँ सुख पायो त्यतै बस्दो रहेछ कि। सुख भेट्टाएपछि मन किन हिँड्थ्यो र नि? मनले पनि खोजेको सुख नै हो नि। जसरी अलिकति सुखको अनुभव भयो भने मन जतिखेर पनि त्यहीँ जान्छ। त्यही भएर त मानिसहरू नसामा फसेका छन् नि। कुनै प्रकारको नसा खायो सुखको अनुभव हुन्छ, अनि मनले के भन्छ भने कतिखेर खाऊ कतिखेर खाऊ भन्छ कि। त्यस्तै जस्तो जब तपाईँले ध्यानबाट सुखको अनुभव गर्नुहुन्छ, अनि चाहिँ कतिखेर ध्यान गरौं कतिखेर ध्यान गरौं हुन्छ, मन त्यता मात्रै जान्छ, एकोरिन्छ। मन सुखतिर, आनन्दतिर, शान्तितिर मन एकोरिन्छ। त्यसपछि सबै प्रकारका खराब लतहरू आफै हट्छन्। यो नकारात्मक विषयलाई, विगतका नराम्रा स्मृतिहरूलाई सम्झिरहनु पनि खराब लत हो। यो लतबाट व्यक्तिलाई निकालेर कुलतबाट सुलतमा लैजान सकिन्छ। यसैको लागि ध्यान हो। ध्यानका विधि समातेर ध्यान गर्ने, समाधान आफै हुन्छ।

0: झापामै पहिलो पल्ट
1: गुणस्तरीय तथा कम्प्युटराइज प्रणालीबाट
0: कुनै पनि भजन गीत तथा विज्ञापनहरू रेकर्ड गराउनु परेमा
1: सधैँ सम्झनुहोस्
0: नेशनल साउन्ड डिजिटल रेकर्डिङ स्टुडियो
1: सनिसरी रोड तीर्थमोड फोन नम्बर 542052।

0: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लाइन्स चोक नारायणगढ चितवन, मोबाइल 9855050934।
3: हेलो
4: हेलो,
3: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
1: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
1: लो दिन त। हेलो, भन्नुहोस् त।
3: हेलो हजुर,
1: हजुर,
3: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भनेर छ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
9: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
8: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
9: खै के गर्ने गर्ने दिदी।
10: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855050934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855240934।
13: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
13: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
0: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ हेर्नुहोस्, जमानी फर्केछ। पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
14: बिनिसरा मसरङ्गी गाइडबाट भन्नुभयो 10 सिताजी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हात खुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म, यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न, के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
15: श्री बाबु म बेस्तरी खुसी, म त अहिले
14: अब त म त बचेँ भनेको छ नि। म
15: रामराजीपुर कलिम्पुर भन्छ पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
13: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। इस कार्यक्रम को सहयात्री
2: वैदिक आयुर्वेद सेवा प्रणाली, तिलोत्तमा 5 मणिग्राम, रूपन्देही शान्ति स्कूल अगाडि, मोबाइल 9857059934, लायन्स चोक नारायणगढ़ चितवन, मोबाइल 9855050934।
16: आग लागी तथा डडेलोबाट जोगियौं र जोगाऊ। चैत वैशाखमा सुक्खायाम र हावाहुरी चल्ने भएकोले आगलागीका घटना हुन सक्ने जोखिम उच्च हुन्छ, यसर्थ यो समयमा विशेष सावधानी अपनाऊ। सलाई लाइटर जस्ता सामान बाल बालिकाको पहुँचबाट टाढा राखौ। जथाभावी खुल्ला ठाउँमा आगो नबालौ, बाल्नै परेमा काम सकिएपछि तुरन्त निभाऊ। परालको तौवा

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको हार्दिक स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष रूपमा सुन्न सकिन्छ। हाल खबरको शुरूआत गरौं अहिलेसम्मका मुख्य खबर शीर्षकहरूबाट। रूपन्देही लगायतका क्षेत्रमा मनसूनी वायु सक्रिय, आज र भोलि पर्याप्त वर्षाको सम्भावना। प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरूबीच पहिलो पटक औपचारिक भेट, लगानी मैत्री वातावरण बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता। मिशन 16 खर्बको लागि प्रभावकारी कार्य सम्पादन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। लोकसभा नगरपालिकाका विभिन्न दुग्ध डेयरीको अनुगमन, दूधको नमूना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइयो। मुसिकोट नगरपालिका 8 मालारानी लिपलिङका यमबहादुर खत्री व्यवसाय कृषि खेतीमा मनग्गे कमाउँदै, सुन्नेछौ रिपोर्ट। गुल्मीको छत्रकोट गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा अर्घखाँची अस्पतालमा डायलिसिस सेवा सञ्चालनको अन्तिम तयारी। विभिन्न अपराधमा पक्राउ परेका अभियुक्तहरू प्रहरीद्वारा बुटोलमा सार्वजनिक चक्कु प्रहार गर्नेदेखि सुनको सिक्री लुट्नेसम्म समातिए। लुम्बिनी प्रदेशसभाबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी विधेयक फिर्ता। मौद्रिक नीतिपछिको शेयर बजारमा 30 अंकको गिरावट। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, पहिलो क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को भिड्ने। रूपन्देही सहित लुम्बिनी प्रदेशमा मनसूनी वायु सक्रिय रहेकाले आज र भोलि वर्षाको सम्भावना देखिएको छ। मौसमविदहरूका अनुसार प्रदेशका अधिकांश स्थानमा सामान्यदेखि मध्यम वर्षा हुन सकेन र केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। निरन्तर वा भारी वर्षाका कारण होचा भूभागमा डुबान र सड़कमा पानी बग्ने तथा खोला नालामा पानीको सतह बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। किसानलाई बाली व्यवस्थापनमा ध्यान दिन र सर्वसाधारणलाई यात्रा तथा बाहिरी गतिविधिमा मौसमको अवस्था हेरेर मात्र निस्कन सुझाव दिइएको छ। रूपन्देहीको तिलोत्तमा लगायतका क्षेत्रमा अहिले पनि सामान्य वर्षा भइरहेको छ। यो वर्षा आज र भोलि लगातार पर्न पनि सक्छ। मौसमविदहरूले भनेका छन् कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन भनिएको छ। विशेष गरी पछिल्लो समय लामो खडेरी पर्दा किसानहरूले राम्रोसँग धान रोपाई गर्न नपाइरहेको अवस्थामा अहिलेको वर्षालाई अर्थपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग पहिलो पटक बुधबार औपचारिक भेटवार्ता र छलफल गर्नुभएको छ। निजी क्षेत्रलाई विश्वासमा लिएर देशको अर्थतन्त्र र आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने उद्देश्यका साथ प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयमा छलफल भएको हो। प्रधानमन्त्री शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। छलफलमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र र सरकारको महत्वपूर्ण साझेदार रहेको बताउनुभयो। उद्योग व्यवसायले भोगिरहेका व्यावसायिक समस्याहरू समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। छलफलमा सहभागी भएका नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश कुमार अग्रवालले व्यवसायलाई मर्यादित र सहज बनाउने क्रममा राजस्व नीति, शेयर बजार र एमआरपी लगायतका विषयमा कुराकानी भएको बताउनुभयो। छलफलमा शेयर बजारको लगत विश्लेषण, यस्तै गरी लागत विकास र पूँजी बजारलाई थप चलायमान बनाउने विषयले पनि प्राथमिकता पाएको छ। पूँजी बजारलाई पारदर्शी बनाउँदै वास्तविक लगानीकर्ता बढ़ाउनु पर्ने र बजारमा लगानीका विभिन्न क्षेत्रलाई महत्व दिनुपर्ने उज्जवल कुमार श्रेष्ठ अर्थात उद्योग समितिका सभापतिले जानकारी दिनुभयो। नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल र महानिर्देशक डाक्टर घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा सांसद विदुषी राणा सक्रममा सहभागी हुनुहुन्थ्यो।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व र हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरूलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक द्वय यमलाल भूषाल र डाक्टर भीम कुमार भूषाल तथा भन्सार विभागका उपनिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमानदारीपूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउन समेत बताउनु भएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन